0: बाँदर आतंकका कारण देशभरका मध्य पहाड़ी बस्तीका किसान हैरान छन्। बाली जोगाउन नसकेपछि उनीहरू गाउँ छाडेर तराई र शहरतिर बसाई सर्न थालेका छन्। संसददेखि सड़कसम्म बाँदर नियन्त्रणको आवाज उठे पनि ठोस समाधान अझै निस्किएको छैन। वन्याकरणदेखि बाँदर हेरालुसम्मका उपाय अपनाइए पनि दीर्घकालीन वैज्ञानिक व्यवस्थापन आवश्यक देखिएको छ। आतंक रोक्न गुलेली र बाँदर हेरालु उपशीर्षकमा यसँगै खबर छ। स्थानीयले बाँदर नियन्त्रणका लागि अनेक उपाय निकालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका वड़ा नम्बर एकले हेरालु राखेको छ। वड़ाध्यक्ष चिरञ्जीवी पोखरेल गाउँमा बाँदर आतंक मचाउन थालेपछि वड़ा कार्यालयले नै बाँदर धपाउन 9 जना हेरालु राखेको बताए। यस सम्बन्धमा नवप्रवर्तन मन्त्री महावीर पुन भन्नुहुन्छ, बरू रकेट बनाउन सजिलो छ तर बाँदर भगाउने प्रविधि खोज्न गाह्रो छ। संसदमा यसअघि नै उहाँले दिनुभएको अभिव्यक्ति हो यो। यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीको भनाईमा बाँदरलाई धपाउनका लागि किसानहरूले हल्ला गर्ने, ढुंगा हान्ने वा गुलेली चलाउने जस्ता परम्परागत विधि अपनाएको, वन क्षेत्रमा बनाइएका पोखरीहरूमा बाँदरहरू खसेर सामूहिक रूपमा मर्ने गरेका घटना रेकर्ड भएका छन् जुन नियोजित रूपमा मारिएको आशंका गरिएको अध्ययनले देखाएको छ। चौबिसे चारका वडाध्यक्ष लोकेन्द्र मगरको भनाईमा चौबिसेको मुख्य अन्न बाली नै मकै हो, बाँदरले बढ़ी क्षति गर्ने पनि मकै नै रहेछ। बाँदरले हैरान पारेपछि मान्छेहरू बसाई सर्न थालेका छन्। बाँदरको उपद्रो शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: कोची प्रदेश सरकार गौरवका आयोजना कार्यान्वयनमा कमजोर देखिएको छ। संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको पनि 8 वर्ष बितिसकेको छ। यस अवधिमा प्रदेश पूर्वाधारतर्फ सरकारले 1 अर्ब रूपियाँ माथिका 4 वटा योजना मात्रै सम्पन्न गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। कोची प्रदेश पूर्वाधार विकास मन्त्रालयका अनुसार सरकारले हालसम्म सम्पन्न गरेका आयोजनामा मोरङको गिनाघाट विराटचोक सड़क, मोरङको लेटाङ छ स्थित बुधबारे सड़क, तेर्थुङको शेरमा जलजले भण्डारी इसिबु सकानीति आट्राई मेदाप सड़क र भोजपुरको तुर्के पुल झ्याउ पोखरी याङपाङ फलिदो सड़क रहेका छन्। मन्त्रालयले निर्माण सम्पन्न भएको दावी गरे पनि गिनाघाट विराटचोक सड़क पूर्ण रूपमा सम्पन्न नभएको पाइएको छ। कोशी प्रदेश सरकारले 6 वर्ष अघि गौरवको आयोजनाका रूपमा गिनाघाट विराटचोक सड़कको काम थालेको थियो। तत्कालीन मुख्यमन्त्री शेरधन राईले 3 वर्षभित्र सम्पन्न गर्ने गरी शुरू गरेको यो सड़क 6 वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नुले कार्यशैलीमा प्रश्न उठेको छ। चालू आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले यो सड़क सम्पन्न गर्न 1 करोड़ रूपियाँ विनियोजन गरेको छ। यो सड़क अन्तर्गत विराटचोक क्षेत्रमा केही काम गर्न बाँकी देखिएको छ। संवैधानिक व्यवस्था अनुसार साना आयोजना स्थानीय तह, मझौला आयोजना प्रदेश र ठूला आयोजना संघ सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ। संघ र प्रदेश सरकार विभिन्न आयोजना कार्यान्वयनमा चुक्दै गएको पाइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा यी 4 वटा आयोजना बाहेक 1 अर्ब रूपियाँ बढ़ीका 179 वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। कोशी प्रदेशमा 8 वर्षमा 1 अर्ब रूपियाँ माथिका 4 वटा आयोजना सम्पन्न, 1 अर्ब माथिका 179 आयोजना निर्माणाधीन, 24 आयोजना रूग्र उपशीर्षकमा, ठूला आयोजना न्यून प्रगति शीर्षकमा नागरिक राष्ट्रिय दैनिकमा यो खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। बिहिबार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्।
2: राष्ट्रिय बैंकमा गवर्नर डेपुटी गवर्नर र संचालकको कार्यकाल तीन वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ।
1: सरकारले विद्युत खरिद सम्झौता पीपीए खोल्ने प्रक्रिया अघि बढ़ाएको छ। पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न नेपाल विद्युत प्राधिकरण संचालक समितिले उपसमिति गठन गरेको हो।
2: वर्षेनी अरबौं रूपियाँ राजस्व संकलन हुँदै आएको चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने सड़क छेद विच्छेद भएपछि झण्डै महिना दिनदेखि आयात ठप्प छ। चिनिया कम्पनीले सड़क मरमतको काम शुरू नगरेपछि सड़क डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै मंगलबारदेखि आफै सड़क खोल्ने काम अघि बढ़ाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन्। बरु स्वास्थ्य बीमाका लागि गत वर्ष 11 अर्ब रूपियाँ थप गरिएको र चालू आर्थिक वर्षमा समेत 5 अर्ब रूपियाँ बजेट वृद्धि गरिएको उनले जानकारी दिए।
2: जन्म र मृत्यु संस्कारमा चामल जुटाउन ऋण खोज्नुपर्ने जुम्लाका विपन्न परिवारको बाध्यता केही घटेको छ। सरकारले साविक कर्णालीका 5 जिल्लामा सञ्चालन गर्दै आएको जन्म मृत्यु संस्कारका लागि निशुल्क चामल वितरण कार्यक्रम अन्तर्गत प्रति व्यक्ति 30 किलो चामल उपलब्ध गराउन थालेपछि संस्कारको खाद्यान्न खर्चमा विपन्न परिवारलाई राहत पुगेको हो।
1: नन्दप्रसाद जानुका फाउण्डेशनले आफ्नो तेस्रो ऐतिहासिक पुस्तक दुलखाका लोकनायकहरू सार्वजनिक गरेको छ। बिहिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो।
2: मुख्य सड़क विस्तारका नाममा घर तथा भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगंज शहर अहिले उजाड़ बनेको छ। सड़क डिभिजन कार्यालय हेटौडाले शटर र भवनहरू भत्काएपछि त्यहाँको व्यापार व्यवसाय ठप्प भएको छ। गण्डक नहर चोकदेखि वीरगंज संसारसम्मको मुख्य सड़कको दुवैतर्फ रहेका पसल तथा कार्यालयहरू भत्काइएका छन्।
1: आफ्ना मागहरू सम्बोधन गर्ने सरकारलाई दबाव बढ़ाउँदै लघुवित्त पीड़ितहरूले माइती घर हुँदै ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोग अगाडि धरना दिइरहेका छन्। लघुवित्त संस्थाबाट लिएको ऋणको चर्को ब्याज किस्ता तिर्नुपर्ने दबाव तथा आर्थिक समस्याका कारण पीड़ितहरू थप समस्यामा परेको गुनासो पोखेका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। लामो समयदेखि गृह युद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कारोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल आबेदमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
3: अब खेल र खेलाड़ीका खबर। अहिले 10 राष्ट्रिय खेलकूद तयारीका लागि कर्णाली प्रदेशमा धमाधम खेल संरचनाहरू निर्माण भइरहेका छन्। नयाँ संरचना निर्माण हुँदै गर्दा यसअघिका राष्ट्रिय खेलकूदले जन्माएका संरचना कतिको उपयोग भएका छन् भन्ने बारे बहस भएको पाइँदैन। राष्ट्रिय खेलकूदका लागि बनेका संरचनामा नियमित खेलकूद गतिविधि हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन। खेल मैदानमा घाँस उम्रिएका छन् भने रंगशाला प्यारापिट खेलाड़ीको पर्खाईमा छन्।
2: अब विचार तथा दृष्टिकोण। विभेद र गरीबीको मारमा अपाङ्गता शीर्षकमा गजेन्द्र बुढाथोकीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। 5.2% घर परिवारले अपाङ्गता र गरीबीको दोहोरो मार बेहोरिरहेका छन्। यसभित्र पनि 3.39% सामान्य अपाङ्गता सहित गरीबी र 1.84% अर्थात लगभग 1,32,000 घर परिवारमा गम्भीर अपाङ्गता सहित निरपेक्ष गरीबी छ। यो 1.84% भनेको राज्यको नजरबाट पूर्ण रूपमा ओझेल पारिएको त्यो वर्ग हो जसले मानक गरीबीको पीड़ासँगै पहुँचयोग्य यातायात, सहायक उपकरण, नियमित औषधि र हेरचाहको ठूलो अतिरिक्त आर्थिक लागत एक्लै बोक्न बाध्य छ।
3: कंग्रेस बाटो बिरायो कि बिथोलियो शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको हस्ताक्षरको पार्टी टिकट बोकेर हाई प्रोफाइल नेता प्रक्रियालाई मानेर फागुन 21 को निर्वाचनमा होमिए। तर यति बेला देखिएको तिनका विरूद्धले गम्भीर राजनीतिक तथा नैतिकताको प्रश्न उठाएको छ। अवसरवाद मनोवृत्तिको प्रतिविम्ब देखिन्छ। संगठन हुलले नभई विधि र सिद्धान्तबाट चल्नुपर्ने बुझाइमा कमजोरी पाइन्छ। राजनीतिक दूरदर्शिताको अभाव झल्कन्छ। तिनले समयको माग तथा परिवर्तनका लहर पहिचान एवं स्वीकार गर्न नसक्नु एक लोकतान्त्रिक पार्टीका लागि विडम्बना हो। नेपाली कंग्रेसलाई लोकतन्त्रको पर्याय मानिन्छ। यो कमजोर अथवा विभाजित भएका अवस्थामा लोकतन्त्र धरापमा वा अपहरणमा परेका इतिहास छन्।
2: असमावेशी राज्य विभेदकारी चरित्र शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ। राज्य सत्तामा उत्पीड़ित वर्ग, लिंग र समुदायको समानुपातिक प्रतिनिधित्व गराउन असफल यो सरकारले राज्य सत्ताकै पुनर्संरचनाका लागि निर्वाचन प्रणालीको रूपान्तरणमा काम गर्ला भन्ने आशा गर्ने ठाउँ त देखिँदैन। अझ स्थानीय तहमा प्रतिनिधि घटाएर समावेशीकरणकै बरखिलाफ गर्ने दिशातिर उद्धत देखिन्छ। 2084 प्रदेश र स्थानीय तहको निर्वाचन हुँदैछ। सरकारले आगामी निर्वाचनको परिणाम नै सबै जात जाति वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी निर्वाचन ऐन जारी गर्नुपर्छ। प्रदेशसभाको निर्वाचन परिणाममै सबै जात जाति र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने र स्थानीय तहको मुख्य पदमा समेत महिला, दलित र सीमान्तकृत समुदायको अनिवार्य समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन ऐन र कानूनलाई त्यसै मान्यता अनुकूल बनाउन आवश्यक छ। तर सरकार राज्य सत्तालाई समावेशी बनाउने र सबै नेपालीले राज्यमा आफ्नो हिस्सेदारी सुनिश्चित हुने समावेशी राज्यको बरखिलाफमा एक्सप्रेस गाड़ी हाँकिरहेको देखिन्छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठन पाठन
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495।
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: com CIM को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 5 गते शुक्रबार, अगस्त 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको नवमी तिथि।
0: सत्रौं वर्ष प्रवेशको अवसरमा दाङको तुलसीपुरबाट संचालित रेडियो हाम्रो पहुँचलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्र्याकिङ लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
0: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी, गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि।
1: अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 सहितको सालिक, फेरि बढ़्यो अण्डाको मूल्य, मापदण्ड तोकेरै खुलाइँदै 4 वर्षदेखि रोकिएको पीपीए।
0: संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो, हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
1: र पोखरामा 5 संस्करणको दौड़ प्रतियोगिता हुने, 4000 सहभागिता जनाउने, 20 एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा संसदीय समितिहरूको बैठक र दिइएको निर्देशनको प्रसंग।
0: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्ने निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या 1 वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति, खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसअघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाई छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर डिप्युटी गवर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै संचालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्यक्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए गवर्नर डिप्युटी गवर्नर र 3 जना स्वतन्त्र संचालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गवर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गवर्नर युवराज खतिवडाले बताउनुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अंगका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्तिममा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गवर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गवर्नर बन्न नदिने र राष्ट्र बैंकलाई पनि निश्चित दल वा समूहको रूचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले भने राष्ट्र बैंकलाई थप बलियो बनाउन गवर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोडिएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि उहाँको भनाई छ।
0: जेन्जी आन्दोलनमा मृत्यु भएका 42 सहितको शालिग धमाधम निर्माणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सादुबाट स्थित परिसरमा शालिगहरू निर्माण भइरहेका छन्। अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 शालिगको काम भइरहेको हो। राष्ट्रिय खेलकुद परिषदको सादुबाट स्थित स्विमिङ पूल परिसरमा बनाइरहेका शालिगमा 15 वटा तयार भइसकेका छन् भने बाँकीको फिनिशिङ हुँदैछ। जेन्जी आन्दोलनको वर्ष दिन पारेर 23 भदौमा उद्घाटन गर्ने योजना रहेको छ।
1: नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरणहरू आदान प्रदान हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँच पास गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले सीआईएनसँग बताउनु भयो।
3: भुटान बंगलादेश होइन यिनीहरूसँग अहिले चाहिँ चासेको चाहिँ मालदेशमा भएको मिटिङमा चाहिँ त्यो एग्रिमेन्ट भएको हो। प्री एराइभल चाहिँ एक्सपोर्ट डाटा इन्फर्मेसन सेयरिङ भनेको चाहिँ कस्तो हुन्छ भने भन्सारमा चाहिँ सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ कि उहाँहरूले घोषणा गरेको र प्री एराइभल इन्फर्मेसनसँग चाहिँ त्यागी गर्दाखेरि चाहिँ सही डिक्लेयर हुन्छ र सही डिक्लेयर हुँदाखेरि सही भन्सार राशि आउँछ र वस्तुमा चाहिँ बजारमा पनि सही वस्तु सही मूल्यमा आइसकेपछि कम्पिटिसन पनि वृद्धि हुने र सही रूपमा चाहिँ वस्तुहरू कन्जम्सन गर्न उपभोक्तालाई पनि राम्रो हुन्छ।
0: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ 10 गजा जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायतका विषयमा छलफल केन्द्रित छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा पनि सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा कालापानी र सुस्ताको विवाद समाधानका लागि छुट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी समेत भइरहेका छन्। पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले बैठकलाई औपचारिक रूपमा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यापारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल
3: अब सीमा छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने सम्भव भएसम्मलाई सीमालाई न्यूनतम विवादास्पद बनाउने अब सम्भव भएसम्म अब म अहिले लिम्पिया धेराको कुरा त म उठाउन सक्दिनँ लिम्पिया धेरा लेखेको कुरा चाहिँ तर अरू त कुरा त सुल्टाउन सकिन्छ नि त त्यो कुरा पनि सुल्टाए हुने हो त्यो पनि अब मिटिङ हुन्छ फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ यस्ता मिटिङ कति भए कति संयुक्त विज्ञान सिनियर प्रधानमन्त्रीको संयुक्त विज्ञानमा कति कुरा हाले हुन्छ त्यो पनि हुँदैन जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती छ सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनुपर्छ तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनुपर्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वृद्धावस्थाका बारेमा बनाइने धारणा र तयारीले पार्ने सकारात्मक प्रभाव
4: आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
0: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा रापरपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
5: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
0: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
5: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
0: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
5: IRM.greenclimate.fund विस्तृत जानकारी लिन सक्नुहुनेछ।
6: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एफसिनद्वारा जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ORC, सामुदायिक रेडियो उदयपुर र CIN।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
6: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 11,000 बचतकर्ताको 1.5 अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमाले बनायो मन्त्री शीर्षकको खबर प्रकाशित छ। यसलाई टिकराज थामी र पोस्टराज अधिकारीले लेख्नु भएको छ। बिना विभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय नै लिने लबिङमा भनेर लेखिएको छ। त्यस्तै गरेर कांग्रेसको क्रियाशील सदस्यता जहिले किचलो, बाह्रौं महाधिवेशन देखिएको क्रियाशील सक्रियता, क्रियाशील सदस्यता विवाद अझै सुल्झिएन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मापदण्ड तोकेर खुलाइदै चार वर्षदेखि रोकिएको पीपीए शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। प्राधिकरणका संचालक साईको नेतृत्वमा बनाएको समिति सात दिनमा मापदण्ड बनाउनु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले करिब चार वर्षदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर पीपीए खुलाउने प्रक्रिया अघि बढ़ाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बिहिबारको बैठकले पीपीए खोल्नका लागि मापदण्ड बनाउन संचालक सदस्य अंशु किरण शाहीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ भने फागुन 2079 यता पीपीए ठप्प रहेको थियो। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य र प्राधिकरणका व्यापार शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ। फेरि बढ़्यो अण्डाको मूल्य शीर्षकमा अर्को खबर छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अण्डाको समर्थन मूल्य बढ़ाएको छ। चितौनलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्य अनुसार एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ पुगेको छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा विद्युत खरिद प्रणालीमा विश्व बैंकको शंका पछि प्याकेज दुईको टेण्डर रद्द शीर्षकको खबर पनि प्रकाशित छ भने कृषि पशु पंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था, अब बीमाको प्रिमियममा 50-80% मात्रै अनुदान शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा, राहत बाटोमै अलपत्र शीर्षकमा काशीराम डाँगीले रोल्पाबाट लेख्नु भएको खबर छापिएको छ। थबाङ गाउँपालिका 5 उवाको कोटल बारामा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उहाँ पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्। पहिरोपछि मानिसले आउजाउ समेत गर्न पाएका छैनन्। 13 जनाको ज्यान जाने गरी रोल्पाको थबाङ 5 कोटल बारामा गएको पहिरोले 10 परिवार विस्थापित भएका छन्। एमालेमा सदस्यता नवीकरण 53% मात्र शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको पाइएको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेका थिए। नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गदगद भइन् मोतीकला शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 7 की मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिनु भएको हो। भित्रीपन्नामा छापिएको खबर पनि रहेको छ। बीपी राजमार्गको धुलीखेल भकुण्डेवेशी खण्ड 2 लेनमा स्तरोन्नति गरिँदै शीर्षकमा विमल खतिवड़ाले लेख्नुभएको हो। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो पर्खाल उठाएर सड़क बनाउन लागि उल्लेख गरिएको छ। महिना दिनदेखि तातोपानी नाका ठप्प भएको बारेमा अनिश तिवारीले सिन्धुपाल्चोकबाटै लेख्नु भएको खबर छापिएको छ। केन्द्रको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा शीर्षकमा खबर छापिएको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद सर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय कमिटिले पार्टीबाट निकालिसकेको घोषणा गरेको छ। सरकारमा सहभागितालाई लिएर राप्रपाका प्रदेश सांसदहरू पनि विभाजित भएका छन्। किरण थापा मगर नेतृत्वको मन्त्री परिषदमा राप्रपाबाट 3 मन्त्री, संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिको निर्णय भएको छ। नागरिक दैनिकमा क्यान्सर जितेर पनि सक्रिय शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ भने एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको छ। सुपर एल निनोका कारण नेपालमा पर्न सक्ने खडेरी, पानीको अभाव, कृषिसँगै जलविद्युत उत्पादनमा आउने गिरावट, अन्य विपदको जोखिम कम गर्न सरकारले सुपर एल निनो राष्ट्रिय आकस्मिक योजनाको मस्यौदा तयार पारेको उल्लेख गरिएको छ। अब 10 अर्बमा इन्धन डिपो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको उल्लेख छ। आर्थिक कारोबार दैनिकमा 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याउने शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। झोलुङ्गे पुल बगेपछि तुइनमा जाजरको डोल्पाको यात्रा शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर छ। भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाड नगरपालिका 10-11 बीचमा रहेको ताक्सु गाड झुलुङ्गे पुल बगेपछि अस्थायी ट्विनका भरमा 3 जिल्लाका स्थानीय बासिन्दा यात्रा गर्न बाध्य रहेका छन्। अनि अन्नपूर्ण पोस्ट दैनिकमा डोजरले भत्काएको बास निराशाले खोसेको सास शीर्षकमा शिवप्रसाद ढुंगानाले लेख्नु भएको खबर छ। वैदेशिक रोजगारीको भयावह चित्र अघिल्लो वर्षको तुलनामा दोब्बर विदेशीको बारेमा पनि किरण अधिकारीले लेख्नु भएको छ। चीनी चामल र तेलको मूल्यमा झेल अनुगमनमा सरकारी बिमेल शीर्षकमा भवनाथ प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिदो विश्वको राजनीतिक तथा भू राजनैतिक वास्तविकता प्रतिविम्ब गर्न नसकेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढ़ाउन माग गर्दै सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको थाई नियोगका कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त संघको सदस्य संख्या 4 गुणाले बढ़िसकेको बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढ़ेको छ। ट्रम्पको अभिव्यक्तिसँगै अमेरिकी पूर्व समय अनुसार 2.54% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो जुलाईको अन्त्य यताकै सबैभन्दा उच्च मूल्य हो। यता अमेरिका र इरान बीच भएको समझदारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्ट्रेट अफ हर्मुज हुँदै खाड़ीबाट बाहिरिएको तेलको प्रभाव झण्डै 3 गुणाले बढ़ेको छ। यो अवधिमा करिब 37.40 करोड़ ब्यारल तेल खाड़ीबाट बाहिरिएको हो र लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कोर्डोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओदेबमा खानीपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5 संस्करणको दौड़मा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकले बताएको छ। जापानको आइची नागोयामा आयोजना हुने एसियाकी सबभन्दा ठूलो खेलकूद मेला 20 एसियन गेम्स एसियाड शुरू हुन 1 महिना बाँकी रहँदा नेपाली खेलाड़ीहरूले पनि तयारीलाई तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोया एसियन गेम्स आयोजक समितिले सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियाको सबभन्दा ठूलो बहुखेलकूद प्रतियोगिता 20 एसियन गेम्स शुरू हुन लागेको छ। इंग्लिश प्रीमियर लीग 2026-27 नयाँ सिजन आजदेखि शुरू हुँदैछ। साबिक विजेता आर्सेनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटी विरूद्धको खेलसँगै नयाँ सिजनको इंग्लिश प्रीमियर लीग शुरू हुन लागेको छ। र आज नेपालले पनि प्रतिस्पर्धा गर्न गइराखेको छ। विशेष अस्ट्रेलियाको नर्थन टेरिटोरीमा शुक्रबार आजबाट शुरू हुन लागेको टप एण्ड टी20 श्रृंखलाको लागि नेपाली खेलाड़ीहरू पनि तयार रहेका छन्। ट्रफीसँग तस्विर खिचाउँदै नेपाल ए टोलीका कप्तान अनिल कुमार शाहले आफूहरूले जित्ने गरी प्रतिस्पर्धामा उत्रने बताउनुभयो। नेपालले पहिलो खेलमा आज एण्ड स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
0: ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निर्माणमा कसरी ध्यान दिने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरचना निर्माण र पूर्व तयारीको कुरा। घर बारी पाखा पखेरामा बनाइने संरचनालाई ज्येष्ठ नागरिक मैत्री बनाउनु पर्ने धारणा र विश्वव्यापी अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्नुभएको छ।
4: मैले एकचोटि बनाएको घरले जिन्दगी भरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ। यो चाहिँ कतिपय आर्किटेक्चरसँग रिलेटेड कुराहरू हो। जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिडीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस्, त्यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ।
5: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बसे कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यस्तो?
4: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ। पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। मैले मेरो वृद्ध अवस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
5: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कतिपय।
4: होइन, तैले कहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिलेकाहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौँ कि त्यो सहकर्मी भनौँ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि। त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसकालको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
5: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था यहाँको अनुसन्धान अनुसार?
4: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ, र अनि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेरसम्मको भनेको 60 वर्षभन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ।
2: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाट परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
2: एमालेमा सदस्यता नवीकरण 53% मात्रै। संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गभर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गभर्नरहरूको असन्तुष्टि।
6: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक। अण्डाको मूल्य फेरि बढ़्यो। वैदेशिक रोजगारीको भयावह चित्र। अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी।
2: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो। हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
6: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने। 20औं एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र। इंग्लिश प्रिमियर लीग आजबाट।
2: साझा खबर कन्तिमा कार्टुन हामीले फितकौली.com छापिएको राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेता र विभिन्न राजनैतिक दलहरूले विगत 30-35 वर्षको उपलब्धि र इतिहासको अपमान भएको, आफूहरूलाई व्यवस्था गरिएको भनेर विभिन्न सभा समारोहमा भाषण गर्दै आएका छन्। एउटा खुल्ला क्षेत्र छ, दुईजना व्यक्ति वार पार समानान्तर भएर अगाडि बढ़दै गर्दा ती दुई बीच केही संवाद चलिराखेको जस्तो देखिन्छ र त्यसै क्रममा एकजना लामो नाग भएका जस्ता देखिने व्यक्ति छन्। उनले केही भन्दैछन् नजिकै रहेका अर्को व्यक्तितर्फ हेरेर। बीचमा चाहिँ यस्तो लेखिएको छ, 35 वर्षको उपलब्धि र इतिहासको अपमान भयो रे, त्यसो भए सम्मान गर्न लायक चाहिँ के छ त?
6: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: No!
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
3: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: चैते धानमा नेक ब्लास्टको समस्या,
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्य रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउनु।
1: खेतमा पानी जमाइ राख्ने,
5: वा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरे ब्याज राख्ने।
1: चाई साइट काजुल 75%, WP 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासु गामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा, वा हेक्साको नाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना,
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909059, 98550-60359 र 98550-67359।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना, चालु आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बिहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
0: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.1 मेगा।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर कदाचित आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निशान सम्बन्धी समस्या, कालो सर्प एउटा समस्या, मानगढी एउटा समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफू र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा भएका छन् भने तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउने गरेको छु। कुनै पनि जिज्ञासा भएका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्ने आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर इटाणीबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 मेगाहर्ज सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो फलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज चेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफू अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस् नभने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

आज मिति 2083 साल भदौ महिनाको आज 5 गते धनुसार विशेषण 2026 अगस्त 21 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 रौद्र रामको सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज शुक्रबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ। आज नवमी तिथि रहेको छ। आज विशेष गरी भदौको 5 गते रहेको छ र आज नवमी तिथि 45:23 बेला रहेको छ। नक्षत्रमा अनुराधा नक्षत्र रहेको छ। 19:39 बेला योगमा रहेको छ ऐन्द्र योग रहेको छ। 3:53 बेला यानि कि बिहानको 7:11 रहेको छ भने तत्प्रान्त कौरव तत्प्रान्त वैदिक योग रहनेछ। कर्णमा रहेको छ 12 करण रहेको छ। 13:04 बेला यस्तै गरी चन्द्रमा आज वृश्चिक राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी सिंह राशिमा आनन्द योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5:37 भयो भने सन् सूर्यास्त 6:35 हुनेछ र आजको दिनमा घडी 12:58 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ। आज थकाली थलो पर्व भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, आजको लाभ समय, आजको शुभ समय, आजको काल समय सर्वप्रथम लागू आजको राहुकालतर्फ र आजको राहुकालको समय रहेको छ। बिहानको 10:29:25 विशेष गरी दिउँसोको 12:06:46 आज काल बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:06:47 दिउँसोको 1:44:07 शुभ बेला रहेको छ। आजको लाभ बेला रहेको छ बिहानको 7:14:43 विशेष गरी बिहानको 8:52:04 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिविधि पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। आज सूर्य सिंह राशिमा, यस्तै गरेर चन्द्रमा वृश्चिक राशिमा, मंगल मिथुन राशिमा, यस्तै गरेर बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधा नक्षत्रको तेस्रो चरण नाम आउँछ। नुबाट नाम आएको छ। नूरदेव अथवा नूर अथवा नूतन कुमारी यस्ता नाम आउँछ। मध्यनारी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराइसके र भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि उनीहरूको लागि आजको दिन अस्वस्थताले काममा जुट्न नसके पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्याङ्कन प्राप्त हुनेछ, तर आफ्नो कमजोरीका फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि समय प्रतीक्षा गर्नु पर्ला। सेवामूलक कामले प्रतीक्षा दिलाउन सक्छ। रोकिया काम दोहारा पत्र गर्दा फल प्राप्त हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। व्यापार व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रको बन्धन कसिलो भएर जाने सम्भावना रहेको छ। शोकले मालमत्ता जुटाउन पनि प्रेरित गर्ने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा सजिलो लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम शुरू हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुँदै जाँदैछन् भने पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिको लागि विशेष काममा जग बसाउने मौका मिल्दैछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। मनका फाइदा पनि उठाउन सकिने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्सवपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम शुरू हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न पनि सकिने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति सोझो जस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइहरूसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। विस्तुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रा भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले पनि सताउन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड़ लिनेछ भने पुरूषार्थी काम गर्दै नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय रहेको छ। शत्रु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पनि पुर्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यका लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने गर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी अवसर व्यवधानको बीचबाट ऊर्जा उताप चढाव लिन प्रतिफल प्राप्त र हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मिश्रण मिल्दा व्यवहारमा पछि परिन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वचन दिने बानीले समस्या निम्ति आउने खालको योग भन्ने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अघि मुरिनु पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हात पार्न रोकियो काम भइरहनु पर्ला। घाउको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार गर्न केही काम गरिरहनु पर्ला। सहयोगहरू प्रशस्त मात्रा भेटिनेछन्। विषयका परिवारजनसँग भेटघाट हुने खालको यो गोही राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्चले अर्थभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तवा जनबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था हुन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरको लागि कड़ा परिश्रम गर्नु पर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ़न सक्छ। छर छिमेकमा असमझदारी देखिनेछ भने विश्वको काममा अलमल हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। पहिले रोकिएको काम भन्न जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम शुरू हुन जानेछन् भने छोटो समयमै उपलब्धि हात लागि हुने खालको यो गोही राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू भर जानेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले त भविष्यमा भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व कमाउन सकिन्छ। मेहनतले समाजमा स्थापित हुनेछ। चुनौती बन्साएर पनि काममा जगबसाउने मौका मिल्नेछ। परिश्रम परे पनि समय फलदायी रहने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन पहिलेका कमजोरी सच्याउँदै सोचे अनुरूप काम गर्न सकिन्छ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रो सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुँदै जानेछन्। नोकरी तथा व्यापारमा विशेष लाभ होला। नयाँ कामको जग बसाउने मौका समेत मिल्ने खालको मूल राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्ष वर्षपछि अनुभव सङ्गालो भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुतका ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा जिल्ला टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनुसंयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घरेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845725223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: ठुलो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब नेपाल रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने गर्ने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क र सहकार्य भने गर्न सक्नुहुन्छ 9845725223 र 9805725223 नम्बरमा फोन भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले आफू र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरुबा।
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म सल्यानदेखि रोहित पुन बोल्दैछु गुरुबा।
0: सल्यानबाट रोहित पुनजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो विषयमा हेर्न चाहन्छु गुरुबा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2067
0: 2067
1: बाह्र महिना
0: 19 गते
1: 22 गते
0: 22 गते समय भन्नु
1: बेलुकी 5 बजेदेखि 6 बजेको बिचमा
0: बेलुकी 5 बजेदेखि 6 बजेको बिचमा जन्म कुन जिल्लामा भएको बाबु?
1: कल्याण जिल्लामा भएको गुरुबा।
0: जन्मबार के बार पर्छ? मंगलबार हो।
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशमा श्रीमती रामानुजायमा 2067 चैत्र शुक्ल पक्षको मंगलबार द्वितीय तिथिमा जन्म मेष राशि अश्विनी नक्षत्रको चौथो चरण नाम आउँदछ। लाबाटा लालबहादुर नाम आउँछ तपाईँको। मध्य आदिनारी देवगण परेको छ है। घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ। तपाईँको ग्रह दशा भाग्य असाध्य राम्रो माङ्गलिक हुनुहुन्छ। पेटमा समस्या, पेट दुख्ने, पेट पुल्ने समस्या हुन्छ। अलि छिटो रिसाउन मन लाग्ने ग्रहहरू पनि परेको छ। पढाइमा त्यति मन नजाने, पढ्न मन नलाग्ने, अल्छी लाग्ने गर्दो रहेछ तपाईँलाई, हो कि होइन?
1: हो गुरुबा।
0: पढाइमा एकदम ध्यान दिनुहोस्। दिमाग राम्रो भएको मान्छे तपाईँ उच्च शिक्षा हासिल गर्न सक्नुहुन्छ। पछि भविष्यमा सरकारी जागिर आर्मी पुलिसमा भर्ती हुनुभयो भने राम्रो ठूलो अवसर बन्ने ग्रह पनि छ। विदेश यात्रा असाध्य राम्रो छ। पानीबाट, खोलाबाट, समुद्रहरूमा अलि टाढा रहनुहोस्। पौडी खेल्दाखेरि विशेष सावधान रहनुहोस्। सकभर पौडी नखेल्नुहोस्। खेल्नु परेछ भने स्विमिङ पुलतिर गएर खेल्ने, खोलातिर पौडी खेल्ने काम गर्नुभयो भने यसमा दुर्घटनाहरू हुन सक्ने सम्भावना तपाईँको देखाउँछ। एउटा चाँदीको सिक्री अथवा ब्रासलेटहरू केही बनाएर लगाउनुहोस् तपाईँले, राम्रो हुन्छ तपाईँको लागि। चाहिँ माङ्गलिक पर्नु भएको छ। मंगलबारको दिन चोखो खानु, शुद्ध भोजन, शाकाहारी भोजन मंगलबारको दिन गर्नुहोस् तपाईँले, असाध्यै राम्रो हुन्छ। पिताजीसँग भनेको बाबासँग ग्रह अलि मिल्दैन, विचारधारा अलि नमिल्ने ग्रह पनि परेको छ। पछि भविष्यमा प्रेम विवाह हुने अनि पहिलो विवाह पनि असफल हुन सक्छ। त्यही भएर एउटा आँखसँग विवाह गरेर अनि मात्रै मान्छेसँग विवाह गर्नुभयो भने, कन्यासँग विवाह गर्नुभयो भने जीवन अगाडि बढ्छ, राम्रो हुन्छ, सरल हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकआउट आउँदैन भन्ने कुरा देखाउँछ है। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
1: मम्मी बुबासँगको सम्बन्ध
0: भनिसके त मैले, बाबासँग ग्रह मिल्दैन, मम्मीसँग ठिक छ भनेर अघि नै भने त मैले।
1: ए
0: उहाँले फोन गर्नुभएको थियो सल्यानबाट आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाकीको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ 9845725223 र 9805725223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो।
2: हेलो, नमस्ते गुरुबा।
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म रेणुका पासवानदेखि राई बहादुर गुरुबा।
0: हजुर, कस्तो विषयमा हेर्न चाहनुहुन्छ?
2: म छोरीको बारेमा हेर्न चाहन्छु।
0: छोरीको जन्मति भन्नुहोस् त, कति हो?
2: 2042 साल माघको 4 गते
0: 2042 साल माघ महिनाको 4 गते जन्म समय पनि भन्नु।
2: समय इन्डिया गुरुबा 10:30 11 यस्तो कसानो हो गुरुबा।
0: हजुर हजुर, इन्डियाको जन्म समय हो यो।
2: हजुर इन्डिया गर्दा पनि नहोला
0: यो कस्तो विषयमा हेर्न चाहनुहुन्छ?
2: म छोरीको बारेमा हेर्न चाहन्छु।
0: छोरीको जन्मिति भन्नुहोस् त कति हो?
2: 2042 साल माघको 4 गते
0: 2000

0: दस एघार बजी हजुर
1: दस एघार बजीतिर बिहानको जन्म है इन्डियाको कुन ठाउँमा जन्म भएको
0: यो सिमलाको खराब पत्तर सिन्जर भन्ने ठाउँमा हो
1: सुन्नुहोस् है ध्यान दिएर
0: हजुर
1: श्री गणेशमा श्रीमती रामानुजायमा 2042 साल पुष शुक्ल पक्षको शुक्रबार सप्तमी तिथिमा जन्म मिन राशि पर्दो रहेछ रेवतीको तेस्रो चरण नाम आउँदो रहेछ चाबाट नाम आएको छ अन्तिनाली देवगण परेको छ है घातक तिथि पञ्चमी दशमी पूर्णिमा छ शुक्रबार पनि घातक अश्लेषा नक्षत्र घातक नम्बर पाँच नम्बर राशिमा मिन राशि घातक छ तपाईँको नानीलाई कालो सर्पयोग र माङ्गलिक परेको भएर विवाहमा राम्रो छैन यिनको दाम्पत्य राम्रो छैन अरू सबै थोक राम्रो छ हो कि होइन
0: विवाह त अब भविष्य तर कस्तो होला त्यो
1: विवाह त्यति राम्रो देखिँदैन बुढाबुढीको ग्रह मिल्दैन विचार मिल्दैन हाम्रो शरीरले छिट्टो दिशाने स्वभावहरू हुनुहुन्छ है पढाइमा चाहिँ हेर्दाखेरि पढाइ चाहिँ पढ्दा पढ्दै पढाइ बिचमा छोड्ने छोडिने छोडाउने दशाहरू पनि परेको देखाउँछ होइन विवाहको लागि चाहिँ यी कुराहरू भए अब 2042 सालको हाम्रो छोरी अहिले दशा यिनलाई भ्रामरी अहिले दशा यिनलाई विशेष गरी उल्का भन्ने ग्रह चलेको छ एउटा मंगल भन्ने ग्रह चलेको छ आठौँ माङ्गलिक परेकी छिन् माङ्गलिकको शान्ति स्वस्थिहरू गर्नुपर्छ राम्रो हुन्छ त्यसपछि अहिले ग्रह राम्रो छैन मनमा परिवारमा झैझडा हुने मनमुटाव हुने दशाहरू भन्ने परेको देखाउँछ यहाँबाट हेर्दा विदेश यात्राहरू राम्रो हुन्छ विदेशतिर राम्रो देखाउँछ फराम सम्बन्धीको काम होटल लाइनमा काम राम्रो हुन्छ जस्तै गरी नानीले कस्मेटिक क्षेत्र अथवा तपाईँको चाहिँ पार्लर क्षेत्रहरू राम्रो हुन्छ नानीको लागि चाहिँ कृषि सम्बन्धी काम गर्नुहुन्छ भने भैँसी पालनहरू राम्रो हुन्छ नानीको लागि बाख्रा पालन पनि राम्रो हुन्छ गाई पालन त्यति राम्रो देखिँदैन यहाँबाट हेर्दा ग्रहहरू राम्रा छन् बलिया छन् तर कालो सर्पयोग परेको भएर काममा कार्यमा अहिले रोकावटहरू धेरै हुन्छ बाधाहरू धेरै हुन्छ यसको लागि चाहिँ नानीले माङ्गल्यको शान्ति गर्ने मंगलबारको दिन चोखो नितो गर्ने शुद्ध भोजन गर्ने सकिन्छ भने व्रत बस्ने मंगलबार त्यो गर्नु भने नानीलाई राम्रो हुन्छ समस्या आउँदैन है मिन राशि पर्छ राशि पर्छ नाम आउँछ चाबाट नाम आउँछ चित्रा नाम राख्न पनि मिल्छ ग्रहहरू त्यस्तो नराम्रो होइन तर माङ्गलिक र कालो सर्पयोग चाहिँ यो नराम्रो हो अब भएर पाएसम्म त कालो सर्पयोगको र माङ्गलिक योगको रत्न कवच लाउनु पर्ने हो हामीले रत्न कवच हामीसँग पाउँछ तपाईँ चाहियो भने फोन गर्नु मलाई 10 बजेपछि म तपाईँको नाम नम्बर टिपेर बनाएर तयार पारेर पठाइदिन्छु लगाइदिनुहोस् राम्रो हुन्छ समस्याहरू आउँदैन है म पठाइदिइहाल्छु नि तपाईँको ठाउँमा आइपुग्छ तपाईँ बाटो आइपुग्छ जसरी पठाए पनि गइहाल्छु नि जान्छ काठमाडौँ झन् सजिलो हुन्छ
0: हजुर काठमाडौँ हुन्छ छोरी
1: छोरी जहाँ बस्छ नि त्यहीँ हात आइपुग्छ के चिन्ता गर्नु पर्दैन है
0: हजुर
1: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
0: हजुर हजुर
1: उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको उहाँले तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गर्दैछु कोही मिठो आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कालोको बोल्दै हुनुहुन्छ नमस्ते हेलो
2: नमस्कार
1: कालोको बोल्दै हुनुहुन्छ धादिङ जलमुखीबाट शुभ नाम तपाईँको भन्नुहोस् त
2: हजुर सुस्मिता
1: अलिक मजाले बोल्नु पर्यो बुझिदिनु गरी है
2: हजुर
1: नाम के हो तपाईँको भनेको
2: सुस्मिता
1: सुस्मिता हो
2: हजुर
1: कसको विषयमा हेर्न चाहनुहुन्छ
2: आफ्नो विषयमा
1: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 2058
1: साल
2: पाँचको महिना
1: भदौ महिना कति गते
2: एघार गते
1: के बार पर्छ

0: जन्म समय भन्नु
1: कस्तो बिहानको
0: बिहानको 10 बजे हो। जन्म कुन जिल्ला धादिङ भएको हो जन्म?
1: हजुर
0: सुन्नुहोस् है ध्यान दिएर, श्रीमती साइनमा श्रीमती रामानुजायनमा 2058 भाद्र शुक्ल पक्षको सोमबार नवमी तिथिमा जन्म वृश्चिक राशि ज्येष्ठको तेस्रो तर नाम आउँछ तपाईँको ईबाट नाम आउँछ है, ईमा भन्ने नाम आउँछ। सात दिनले राक्षसी गर्नु परेको छ, ई भनेको चाहिँ बुढो एको ईबाट है। अनि वृश्चिक राशि पर्छ तपाईँको, तपाईँको घातक तिथिहरू छ प्रतिपदा षष्ठी एकादशी घातक शुक्रबार घातक रेवती नक्षत्र घातक नम्बरमा 8 नम्बर राशिमा तुला भन्ने राशि घातक छ तपाईँको लागि चाहिँ। अनि गुरु चण्डा योग परेको छ अनि चन्द्रमा निचो छ। अब मन अलिक चञ्चल रहन्छ, मन थिर हुँदैन, मनमा नकारात्मक ऊर्जा नराम्रो नराम्रो कुराहरू मनमा विचार आउने, अरूप्रति कसैलाई घातक विश्वास गर्न नसक्ने, शङ्का लागिराख्ने दशाहरू छ तपाईँको मनमा। पढाइमा पढ्दा पढ्दै पढाइ विश्वास खोल्ने कुरा परेछ। विवाहहरू चाहिँ प्रेम विवाह हुने, पहिलो घरबार दाम्पत्यमा अलिकति बाधा आउँछ प्रेम विवाह गर्नुभयो भने तपाईँको लागि। सरकारी क्षेत्र सरकारी जागिर असाध्यै राम्रो छ तपाईँको लागि। विशेष गरी एउटा चाँदीको पाउजु बनाएर लगाउनुहोस् खुट्टामा पूर्णिमाको दिनदेखि, त्यसले तपाईँलाई राम्रो गराउँछ। अहिले दशा तपाईँलाई चलेका सङ्कटा राहुको शुक्र भन्ने ग्रह चलेको छ, शुक्र र सङ्कटा छ, ग्रह त्यति राम्रो चलेको होइन, शुक्र सङ्कटाको शान्ति गर्नुपर्छ तपाईँले राम्रो हुन्छ। गुरु चण्डक योगको शान्ति शक्ति गर्ने नाग पूजन गर्ने गर्नुहोस् तपाईँलाई राम्रो हुन्छ। छिटो रिसाउनुहुन्छ, रिसलाई एकदम कन्ट्रोल गर्नु, रिस तपाईँको शत्रु हो तर तपाईँ एकदम धेरै छिटो रिसाउनुहुन्छ हो कि होइन? अब रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ। समस्यालाई भन्नुहोस् त, के छ सोध्न मन लागेको कुरा?
1: अङ्कहरूको रङ अङ्कहरू कुन राम्रो हुन्छ?
0: रङ अङ्क तपाईँलाई विशेष गरी जुन पनि ठिकै छ त्यस्तो नराम्रो त होइन, तर तपाईँलाई चाहिँ गुलाबी कलर, रातो कलर, यस्तै यस्तै कलर राम्रो हुन्छ। नम्बरमा तपाईँलाई 1 नम्बर 3 नम्बर 5 नम्बर राम्रो हुन्छ भनेको बिजोर संख्या राम्रो हुन्छ, जोर संख्या राम्रो हुँदैन तपाईँको लागि चाहिँ। एकादशीको व्रत अनिवार्य बस्नु, पूर्णिमाको व्रत अनिवार्य बस्नु, पञ्चमीको बेलामा नाग पञ्चमी, श्री पञ्चमी, विवाह पञ्चमीमा नाग देवताको पूजा आजा गर्नु, राम्रो हुन्छ, समस्या आउँदैन है। अरू केही छ सोध्न मन लागेको कुराहरू? दाजुभाइ र माइती चाहिँ नखाप्ने गर्छ तपाईँलाई? दाजुभाइसँग सम्बन्ध, माइती भनेको बाबासँग सम्बन्ध अलिक ग्रह मिल्दैन, आमासँगहरूसँग ठिकै छ। तपाईँ रिसाउनुहुन्छ धेरै? रिसाउनु हुँदैन नानी, कतिको रिस उठ्छ? रिस त हुने हुन्न, रिस उठ्यो भने त बर्बाद हुन्छ। तपाईँको बानी नराम्रो भनेको मनमा इगो लिने बानी नराम्रो छ, इगो लिनु हुँदैन। यसले मलाई ए तैँले मलाई यस्तो भन्ने भनेर रिस भोगिराख्ने क्या हो, त्यस्तो बानी छ। त्यो बानी चाहिँ हटाउनु पर्छ तपाईँले। तपाईँलाई भन्ने बित्तिकै तुरुन्तै चाहिन्छ केही कुरा, अब त तुरुन्तै त खोजेर कहाँ पाइन्छ र केही न, त्यो यस्ता यस्तै कुरामा चाहिँ तपाईँले विशेष ख्याल गर्नु। तुरुन्तै खोजेर मलाई तुरुन्तै चाहियो, मलाई भइहाल्नुपर्छ, चाहिहाल्नुपर्छ, नभइकन हुँदै हुँदैन भन्नु हुँदैन हामीले है। अरू त्यस्तो नराम्रो छैन, अरू सबै कुराहरू तपाईँको ग्रहहरू राम्रै छ, चिन्ता नगर्नुहोस्, विशेष ख्याल गर्नुहोस्। मैले भने जस्तो एकादशीको व्रत, पूर्णिमाको व्रत अनि त्यसपछि नाग पूजन गर्न नबिर्सिनुहोस्। जीवन सजिलो सरल हुन्छ, त्यति गर्दा पनि भएन भने पछि रत्न पनि म लगाइदिन्छु, नभए तपाईँको विवाह बिग्रिन्छ। फेरि प्रेम पनि असफल हुन्छ, विवाह पनि असफल हुन्छ, समस्या हुन्छ। चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
2: नमस्कार
0: गुरुबा। काँडोको बोल्दै हुनुहुन्छ, सम्झना जी बोल्दै हुनुहुन्छ गोर्खा जिल्लाबाट। गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: गोर्खा भूमिचोकबाट।
0: भूमिचोकबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: बाबुको विषयमा।
0: जन्ममिति भन्नुहोस् त, बाबुको कति हो?
2: 2082
0: साल असल महिनाको 25 गते शनिबार हो।
2: बेलुकाको 9 बजे।
0: बेलुकाको 9 बजे हो। अब जन्म जिल्ला कुन जिल्ला पर्छ बाबुको? धादिङ जिल्ला पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्रीमती रामायण गायनमा 2082 सालमा जन्म, वृष राशि, शनिबारको दिन जनवार शनिबार परेछ, रोहिणी नक्षत्रको चौथो चरण, नाम आउँदो रहेछ बुबाट बुद्धि बहादुर भन्ने नाम आउँछ छोराको, अन्त्य नारी नरगण परेको छ बाबुको, घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि चाहिँ घातक भनेर लेखेको छ। असाध्यै राम्रो छ तपाईँको छोराको चिना, असाध्यै राम्रो छ, असाध्यै है, असाध्यै राम्रो छ। अलिकति पेटमा कहिले काहीँ पेट दुख्ने नर्मल भइहाल्यो, कसैको दुख्छ कसैको दुख्दैन, एकदम धन पैसा लिएर आएका छन्, एकदम राम्रो, असाध्यै राम्रो छ। ल बोल्छ पनि, हिँड्छ पनि, सबै थोक गर्छ। तपाईँको छोराको भाकल छ, भाकल पुरा गर्नु भएको छैन तपाईँले, अनि त्यही त्यस्तो
2: भएको हजुर।
0: जो भए पनि भाकल छ, भाकल पुरा भएको छैन। भाकल के भाकल गर्नु भएको थियो भनेर सोध्नु पर्यो, त्यो भाकल पुरा गर्नु पर्यो होइन, त्यसपछि हिँड्ने बोल्ने खाने सबै चाहिँ गरिहाल्छन्, हो कि? त्यो बाबुको मम्मी, त्यो बाबुको मम्मी हुनुहुन्न त्यहाँ? ए अब उहाँले भन्नु पर्यो भाकल छ अरे तपाईँको, भाकल चाहिँ पुरा गर्नु पर्यो भन्नु पर्यो। तपाईँको आमा जो हो कि नन्द हो? उहाँ
2: नन्द हो,
0: नन्द हो। ल अब तपाईँले त्यही भन्नु पर्यो है, भाकल पुरा गर्नु भएको छैन अरे, के को भाकल छ सम्झेर पुरा गर्नु भन्नु। भाकल पुरा गरेपछि सबै थोक राम्रो हुन्छ अरे, चिन्ता नमान्नु अरे भन्नु है, अरू जस्तो नराम्रो हुँदैन, ठिकै छ राम्रै छ। अलिकति शरीरमा टाउकोमा अलिकति समस्या देखिन्छ, टाउको टाउको र पेटमा अलिक समस्या छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ। एकदम राम्रो ग्रह छ, 7 वर्ष पुरा भएर 8 वर्ष लागेपछि बल्ल गर लाग्छ, अहिले त एकदमै राम्रो छ, एकदमै राम्रो छ। चिना चिन्ता नगर्नु भन्नु है, तपाईँको नन्दले पनि सुन्नु भएको छ होला नि त कार्यक्रम अहिले पनि हो, सुनिरहनु भएको छ भने उहाँलाई भन्नु चिन्ता नगर्नु, चिन्ता नलिनुहोस्, राम्रो हुन्छ, छोराको भविष्य राम्रो हुन्छ, त्यस्तो नराम्रो ग्रहहरू छैन। भाकल पुरा नगरेको भएर त्यस्तो भएको हो, भाकल पुरा गरेपछि राम्रो हुन्छ, समस्या आउँदैन भन्नु है। सेतो कलर राम्रो हुन्छ, रातो पनि राम्रै हुन्छ, सेतो विशेष गरी सेतो पहेँलो राम्रो हुन्छ। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खा जिल्लाबाट फोन गर्नुभएको उहाँले विशेष गरी, र तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्न सक्नुहुन्छ। तपाईँले पनि बाबु नानीहरूको भाकल गर्नुभयो र बिर्सिनु भएको छ भने विशेष सम्झिनु पर्यो है, त्यो भएर भाकल गर्दै नगर्नु होइन, अनि गरिसकेपछि चाहिँ पुरा गर्नै पर्छ। कतिको बानी कस्तो हुन्छ भन्दा अप्ठ्यारो पर्दाखेरि चाहिँ अलिक गाह्रै खालको भाकल गर्ने होइन, अनि त्यसपछि त्यो काम भइसकेपछि बनिसकेपछि त्यो भाकल पुरा गर्न मुस्किल पर्ने अनि भोलि गरौँला पर्सि गरौँला अर्को वर्ष गरौँला भन्दा भन्दै अनि बिर्सिने बिर्सिपछि के गर्छ भन्दा फेरि त्यो भाकलले दुःख दिन थाल्छ। त्यो देवी देवतासँग भाकल नगर्नु गर्नै पर्यो भने आफूले पुग्ने ठेग्ने खालको म पुर्याउन सक्छु म पुर्याउँछु भन्ने खालको भाकल गर्नु भन्छन् क्या। त्यही भएर यी कुरामा तपाईँले विशेष ख्याल गर्नु है। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हरिङबाट बोल्दै हुनुहुन्छ। शुभ नाम तपाईँको?
3: मेरो नाम सीता।
0: सीताजी बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्नु चाहनुहुन्छ? जन्मविधि भन्नुहोस् त, कति हो बाबुको?
3: 2056
0: साल
3: माघको 11 गते,
0: माघ महिना 11 गते हजुर। जन्म समय भन्नुहोस् त?
3: जन्म समय बिहान 6 बजे हो गुरु।
0: बिहानको 6 बजे हो। जन्म जिल्ला कुन जिल्ला पर्छ?
3: हजुर धादिङ हो।
0: धादिङ जिल्ला पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर।
3: हजुर।
0: श्री गणेश आइनमा श्रीमती रामानुजाय नमः। बाबुको 2056 साल माघ कृष्ण पक्षको मङ्गलबार सोमबारको राति उजाला भएको मङ्गलबार पञ्चमी तिथिमा जन्म, सिंह राशि पर्छ। नाम आउँछ टेबाट टेक बहादुर टेक प्रसाद नाम आउँछ। आदिनारी नरगण परेको छ बाबुको। घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी शनिबार घातक नम्बरमा 10 नम्बर राशिमा कन्या भन्ने राशि घातक छ बाबुको। विदेश यात्रा राम्रो छ बाबुको। दुईटा कुरा नराम्रो, एउटा शनि खराब छ एउटा सूर्य खराब छ बाबुको। सूर्य ग्रहणको दोष परेको छ, अर्को शनि निचो छ। यो सूर्य ग्रह शनिको रत्न कवच पाउँछ हामीसँग। यो रत्न कवच तुरन्तै बाबुलाई लगाइदिनुहोस्। विदेश राम्रो, सरकारी क्षेत्र हरेक कुरामा राम्रो हुन्छ। नभए अलिकति उसले गरे मिहिनेत गरे अनुसारको फल नपाउने, अलिक रोकआउट आउने, अलिकति पछि पर्नु पर्ने खालका दशाहरू पनि परेको देखाउँछ यहाँबाट। अहिले दशा बाबुलाई चलिराखेको छ भद्रिका र अर्को राहु भन्ने ग्रह चलेको छ। ग्रह त त्यति धेरै राम्रो ग्रहले चलेको होइन, कुण्डली पनि त्यो धेरै राम्रो चाहिँ होइन बाबुको। चाहिँ सूर्य बिग्रिएपछि के हुन्छ, अरू ग्रहले पनि हेर्छन्। जस्तै सूर्यको कारणले गर्दा पितासँग ग्रह नमिल्ने, बाबुले बनाएको घरमा बस्दा नफाप्ने, बाबुले दिएको अंशको घडेरीमा घर बनाएर बस्दा नफाप्ने, यस्ता कुराहरू हुन्छ। आइतबारको दिन नुन नखाने, सूर्यलाई जल अर्पण गर्ने, शनिबारको दिन तोरीको तेल नखाने, माछा मासु लसुन प्याजहरू नखाने, शुद्ध भोजन गर्ने। शनिबार र आइतबार विशेष ख्याल गर्नुपर्छ यी बाबुले। अरू त्यस्तो नराम्रो छैन, ठिक छ। नरगण परेको छ, अलिक छिट्टो रिसने स्वभावको पनि हुन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। अरू त्यस्तो नराम्रो छैन, ठिक छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त? दोस्रो विवाह हुने ग्रह पनि परेको छ। बच्चा बच्चीमा शनि निचो भएर सन्तान सार्माट भइरहेछ। त्यस्तो तपाईँको बाबुकोबाट त्यति धेरै सन्तानको लागि नफाप्ने ग्रहहरू परेको छ। ज्येष्ठ सन्तानमा बाधाहरू हुने ग्रह परेको छ। बुहारीगरीले जित्न पनि सक्छ त्यसलाई चाहिँ होइन। अरू जस्तो नराम्रो छैन, ठिक छ। ग्रहहरू राम्रै छ, सन्तानदेखि लिएर हरेक कुरा राम्रै छ। तर बाबुकोबाट सन्तानमा अलिकति रोकावट चाहिँ भएको छ
3: क्या।
0: बुहारीको कुण्डली चिन्हले जितेको रहेछ, सन्तानमा केही समस्या आउँदैन, नभए सन्तानमा समस्या आउँछ भनेको मैले। कसै कसैको श्रीमतीको ग्रहले जित्यो भने पनि हुन्छ नि त फेरि। त्यस्तो त्यो हुन्छ। अरू जस्तो नराम्रो छैन, ठिक छ। ग्रहहरू राम्रो छ।
3: दाजुभाइको सम्बन्ध कस्तो छ? दिदी बहिनी
0: दाजुभाइसँग सम्बन्ध राम्रै, दिदी बहिनीसँग सम्बन्ध राम्रै। दाजुभाइसँग अलिक खरो खरो ग्रह हुन्छ। बिजनेस व्यापार गर्दा पार्टनरसिप पनि नगरेको राम्रो। नमिल्ने भन्दा नखाप्ने, आमासँग ठिक छ, राम्रो छ, ठिक छ। समग्रमा ग्रह राम्रा हुन् है। अहिले ग्रह अहिले राम्रो चलेको छ। अब यो बाबुले रत्न कवच लाउनुपर्छ। रत्न कवच लगाउने अनि शनिबार र आइतबार बाबुले नुन सुनहरू बार्ने हो, चोखनी त गर्ने हो भने एकदम ठिक हो। आइतबार मात्रै नुन बार्ने, शनिबार पर्दैन। आए शनिबार तोरीको तेलहरू नखाने, कालो कपडाहरू नलगाउने गर्नुपर्छ, राम्रो हुन्छ। त्यस्तो न कालो चिजहरू, कालो र रातो कहिले पनि प्रयोग नगर्नु भन्नु बाबुलाई, राम्रो हुन्छ, चिन्ता नगर्नु है त।
3: अनि गुरु
0: हजुर आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिन समय सूचक अहिले बिहानको 8 बज्यो
1: साथमा

見てみてください。物語と圧迫感3年。3分間だった。

0: सात गतेदेखि निम्नानुसार गरिने विवरण जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 साउन 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने विवरण अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण यात्रुमा ढिलाइ भएको हुँदा क्रमशः यात्रु हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने विवरण अनुरोध छ। जिल्ला प्रशासन कार्यालय स्थित हुन्।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुरबी सलौनी बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855520454 इमेल lovevictor@gmail.com नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता श्रुति गर्ने पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ्दछ। मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढ्नु भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने, नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने, सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने, मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाए स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने, आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय चितवन र स्वास्थ्य कार्यालय चितवन।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी तर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व: चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़िन्छ। मदिराको सेवन नगर्ने: रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढ़ाउँछ।
4: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
7: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
4: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
4: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
7: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
4: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
8: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ज।
6: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भक्तपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, सञ्चालकहरूसँग, शेष सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। किसानका वरपरको नमूनाको शीत भण्डार हो पश्चिम चितवनको चनौली बजारमा रहेको देशकै नमूना चितवन चनौली शीत भण्डार। आज हामी कार्यक्रम सहकारी दर्पणमा चितवन चनौली शीत भण्डारको बारेमा कुराकानी गर्छौ। पश्चिम चितवनको भरतपुर 18 स्थित चनौलीमा 2069 सालमा वृहत शीत गृह बनाउनको लागि बागमती प्रदेशले ठूलो शीत भण्डार निर्माण गरिएको छ। चितवन चनौली शीत भण्डार चितवनका 28 सहकारी संस्थाहरू संगठित भई गठन भएको चनौली शीत भण्डार सहकारी संस्थाले उक्त शीत भण्डार निर्माण गरेको हो। सरकार, सहकारी संस्था र किसानहरूको त्रिपक्षीय लगानीमा पीपीसीपी मोडलमा बनेको शीत भण्डार निर्माण गरिएको शीत भण्डार झण्डै एक दशक पछि विक्रम सम्वत 2078 साल फागुन 30 गतेदेखि आफ्नो सेवा सुचारू गर्न सफल भयो। यो शीत भण्डार यस क्षेत्रमा नै सञ्चालन गर्ने सोच कसरी र किन आयो त भन्ने सम्बन्धमा संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व तीर्थ रेग्मीसँग हामी यसरी कुराकानी गर्छौं। सुनौ संस्थापक अध्यक्षका कुरा।
9: अब यो शीत भण्डार मैले आफ्नै भिजनबाट चाहिँ ल्याएको हो। साथीहरूको सहयोगमा यसलाई स्थापना गरियो 2071 सालमा र यसलाई स्थापना गर्नुको मूल उद्देश्य भनेको यहाँका किसानहरू यहाँका जनताहरूले गरेका तरकारी बाली अथवा अन्य बालीहरू लगायतका समयमा भाव नपाउने पछि गएर चाहिँ महँगो हुने र किसान मर्कामा पर्ने भएको हुनाले यहाँबाट कोल्ड भयो भनेदेखिलाई चाहिँ यसलाई भाव नपाउँदाखेरिमा समयमा ल्याएर यहाँ स्टोरेज गर्ने र जति बेला भाव हुन्छ त्यति बेला चाहिँ बिक्री गर्ने र किसानहरूले त्यसको मुनाफा लिन सक्ने किसिमको चाहिँ दृष्टिकोणबाट मैले यसलाई यहाँ परिचालन गर्नु पर्यो भनेर लागेको हो र यसलाई 7 वर्ष बनाउन लाग्यो। यो एउटा कोअपरेटिभ मोडेलको हो। यसलाई यो राष्ट्रिय खम्बा भन्छ नि तिनचार नीतिहरूको त्यो अनुरूप पनि हो। सहकारी अनि प्राइभेट भनेर त्यो पनि हो र यसको स्थापना कालमा हामीले ठुलो सङ्घर्ष गर्नु पर्यो। ठुलो सङ्घर्ष गर्नुका बावजुद धेरै दौडधुपको बावजुद यसलाई निर्माण गर्न सक्षम भइयो। निर्माण भइसकेको छ अहिले र अहिले 2-3 वर्ष जति भयो यसको स्टोरेज हामीले गरेका छौँ र किसानहरूले फाइदा लिएका छन् र साथसाथै कोल्ड स्टोरले पनि फाइदा लिन सुरु गरेको छ। अब यो लगानी पहिला हामीसँग 5 पैसा पनि थिएन। 5 पैसाको बजेट नभइकन यसलाई सुरुवात गर्ने भनेर धेरै विश्वास गरियो र यसलाई हामीले इजाजत लिइसकेपछि विभागबाट इजाजत लिइसकेपछि अनि यो ब्याङ्किङ आधारमा चाहिँ गर्न पर्यो हामीसँग पैसा त भएन भनेर हामी त्यतापट्टि लाग्यो। त्यो पनि के भन्दाखेरिमा जग्गा मैले दिएको हो त्यहाँ त्यो अहिले जहाँ भनेको छ त्यसमा 7 कट्ठा जमिन मैले दिएको हो मेरो आफ्नै जग्गा दिएको हो र अनि त्यति बेला पास गरेको चाहिँ थिएन तर त्यो जग्गाको लालचुला नभइकन फाइनेन्सबाट पनि वित्तीय संस्थाबाट पनि केही पनि चाहिँ हामीलाई सुविधा दिनु रहेछ त्यही लालचुला राखेर लिनुपर्ने हुँदो रहेछ। त्यसले अब लालचुला लिनलाई पास गर्नलाई संस्थासँग पैसा थिएन। संस्थाको म आफै अध्यक्ष भएको हुनाले र जग्गा पनि मेरै भएको हुनाले मैले संस्थाबाट पैसा नलिइकन 5 पैसा नै नलिइकन मैले चाहिँ जग्गा पास गरेँ संस्थाको नाममा। पछि लिँदा भन्दा साथीहरूसँग सल्लाह गरेर र त्यही लालचुला लगाएर राखेर हामीले चाहिँ त्रिवेणी ब्याङ्कबाट सुरुमा त्रिवेणी ब्याङ्कबाट चाहिँ फाइनान्स गराएर ल्याएर काम सुरु गरियो। त्यति बेलाको चाहिँ अब यो के भन्छ डिपिआरमा आएको पैसा चाहिँ 13,50,00,000 हो त्यति बेलाको 71 सिलसिलामा। अब अहिले आउँदा आउँदै यसको लगभग 20 करोड खर्च भइसकेको छ र अब लगभग कम्प्लिट भयो भने पनि हुन्छ। साधारण कुराहरू अब त्यो पार्किङ गर्ने ठाउँमा पिच गर्ने अथवा मजाले लगाउने भन्ने कुराहरू चाहिँ बाँकी नै छ। नत्र भने अरू कोल्ड स्टोर चाहिँ सम्पन्न भएर चल्न लागेको 3 वर्ष भयो। 3 वर्षमा अब यो पहिलो वर्ष त हामीलाई त्यति धेरै उ भएन। दोस्रो वर्ष भनेको गत सालमा यति फुल भयो कि भर्याङमा पनि त्यो चाहिँ राख्ने ठाउँ थिएन। त्यसरी हामीले फुल गरायौँ। हाम्रो अब अध्यक्ष अहिले आएर सूर्यमणि पौडेल हुनुहुन्छ उहाँकै सक्रियतामा त्यो त्यसरी फुल भयो जसबाट हामीले 1,05,00,000 मुनाफा निकाल्न सक्यौं गत सालमा। र अहिले पनि अब त्यही हिसाब किताबको चाहिँ त्याग हुँदैछ। हामीले 65 कि 45 कि 65 गाडीहरू चाहिँ ठुला गाडीहरूमा चनाको एग्रिमेन्ट भइसकेको छ, चना आइरहेको छ। त्यस्तै किसानका आलुहरू आइरहेछन्, गाजर आइरहेका छन्, राजमाहरू आइरहेका छन्। त्यसले गर्दा मलाई लाग्छ यो साल पनि हामी फुल फ्लेजमा त्यसलाई चलाउँछौ। र हाम्रो त्यति बेला 7.5 करोड चाहिँ ऋण थियो, हामी ऋणमा थियौं। र अहिलेसम्म आउँदाखेरिमा अब लगभग 2.25 करोड अझै ऋण बाँकी छ। सम्भवतः अहिलेको आमदानी र अब आउने आगामी सालको आमदानीले हामी क्लियर हुन्छौँ कि जस्तो लागेको छ। हामीले अहिले त्यो सेयर पनि खुलाइरहेका छौँ, खुलाउन तर चाहिँ आह्वान गरेका छौँ तर आइरहेका छैनन्। आयो भनेदेखि हामी जतिसँगै छिटो यो चाहिँ यो ऋणबाट चाहिँ ब्याङ्कको ऋणबाट चाहिँ क्लियर हुने सोच संस्थाले बनाएको छ, त्यही अनुसार काम भइरहेको छ। बढी यो के भयो भनेदेखि एउटा त कन्स्ट्रक्सन पिरियडै हाम्रो लामो भयो, त्यो हामीसँग पैसाको अभावले गर्दाखेरिमा लामो हुन गयो। अब सँगै नै वर्षै पछि चाहिँ यसको त्यो बढ्दै जाने, र मेटेरियलको पैसाहरू बढ्दै जाने, अनि पछि लेबरहरूको पैसा बढ्दै जाने, इन्जिनियरहरूको पैसा बढ्दै जाने, सम्पूर्ण उसमा पैसा बढ्दै जाने गएर यसको मूल्य हामीले अहिलेसम्म आउँदाखेरिमा लगभग हामीले अहिले 19 करोड समथिङमा चाहिँ अब अहिले तयारी भयो। त्यो विभिन्न किसिमको चाहिँ अब यो यति लामो पिरियडमा 9 वर्ष भयो भनौँ न, अहिले 9 वर्षको पिरियडमा आउँदाखेरिमा यसको चाहिँ त्यो ब्याज बढ्ने, अनि पछि चाहिँ लेबर चार्ज बढ्ने, र मेटेरियल बढ्ने, यो ढिला सोचेको कारणले पैसाकै कारणले गर्दाखेरि पनि यो बढ्दै गयो। अहिले 19 करोड जतिमा चाहिँ हाम्रो कम्प्लिट भयो। बनाउनु त यो कहिले पनि सजिलो रहन्छ, यसो यसो बनाउने बनाइरहनु पर्ने हुँदो रहेछ, र पनि अहिले लगभग हामीले चाहिँ तयारी गरिसक्यौँ भन्ने पक्षमा हामी छौँ। यसद्वारा सानसिना कामहरू अझै बाँकी छ र हामीले ऋण पनि धेरै जस्तो ऋण तिरिसकेको कुरो पनि म जानकारी गराउन चाहन्छु। अब 2.25 करोड मात्रै हामीसँग ऋण तिर्नुपर्ने बाँकी छ, अरू हामीले ऋण तिरिसकिएको छ।
10: अब यहाँका स्थानीय जनताहरू यो शीत भण्डार सञ्चालन भएपछि सबै जनताहरू उत्सुक छन्, खुसी छन्, होइन?
11: कस्तो पाउनु भएको छ?
9: एकदमै खुसी छन्। हामीले हुन त यो हाम्रो अलिकति ठुलै स्किमको भयो, 2500 मेट्रिक टनको हो यो भनेको ठुलै हुँदो रहेछ। हामीले एउटा इक्जाम्पलको लागि यदि आलु ल्याएर राख्ने भने 400 बिघाको आलु जानु रहेछ, त्यति ठुलो हुँदो रहेछ। त्यसले गर्दा त्यो भर्न पनि गाह्रो, र किसानहरूले सुरुको वर्षमा थोरै थोरै ल्याउनु भएको थियो। अहिले किसानहरूमा त्यो तदारकता बढेको छ, आलु खेती गर्ने, गाजर खेती गर्ने, अनि यो चाहिँ के अरे राजमाहरू सबै कुराहरूमा अब किसानहरूको मन गएको छ। र उहाँहरूले कहिले त गोलमिडा पनि ल्याउनु भयो, कहिले फ्रुट्सहरू ल्याउनु, सुन्तला पनि ल्याउनु भयो, स्याउ पनि ल्याउनु भयो। र त्यसरी चाहिँ अहिले किसानहरूको चाहिँ बढेको छ र फाइदा पनि लिइरहनु भएको छ, र किसानले चाहेको जति चाहिँ आफूलाई के अरे चाहिँ उ चाहिँ गर्न पाइरहेका छन्।

कार्यक्रम सहकारी दर्पण तपाई यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाई यति बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्षगत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ

0: काली दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। झण्डै 17 करोड़को लगानीमा निर्माण भएको शीत भण्डार 2500 मेट्रिक टन क्षमताको रहेको छ। 7 कट्ठा क्षेत्रफलमा निर्मित शीत भण्डार लिफ्ट सहित 5 तले भवनको छ। सबै तलामा सबै प्रकारका तरकारी तथा फलफूल भण्डारण गर्न सकिने व्यवस्था समेत मिलाइएको छ। हाल यहाँ किसानहरू आफ्ना उत्पादन आलु, गाजर, फर्सी लगायतका तरकारी भण्डारण गर्ने गरेका छन्। त्यस क्षेत्रका किसान आफ्नो प्रयोजनका लागि पनि आलु उत्पादन गर्ने र बिउ आलु साथै पछि उपभोगको लागि आलुलाई शीत भण्डारमा भण्डारण गर्ने गरेका छन्। यसरी आफ्नै गाउँ घरमा आलु भण्डारण गर्न पाउँदा भरतपुर 18 का कृषक साह्रै खुसी हुनुहुन्छ। सुनौ उहाँको भनाई।
1: आलु अब सिजनमा ल्याएर राखेपछि अनि हामीले आफ्नो इच्छा अनुसार समय अनुसार लान पाइराख्ने। अब अहिलेको लागि अहिले म यहाँ आएको त खाने आलु भनेर राखिएको थियो, बिउ आलु छुट्टै छ। अब खाने आलुलाई लिएर जाउँ भनेर आएको, तर यो शीत भण्डारले धेरै भनौँ सुविधा फाइदाजनक पनि दिएको छ, अब सुविधा पनि दिएको छ सबै कृषकहरूलाई। अब इच्छा अनुसार समय अनुसार आउन पाइयो, अब उहाँ घरमा अब जथाभावी कुहिएर खेर जाने भएन, यहाँ ल्याएर राखेपछि अब समय समयमा आएर लिएर जान पाइयो। यो शीत भण्डार यहाँ यो चनौलीको शीत भण्डारले गर्दा धेरै खुसी लागेको छ,
2: धेरै फाइदा भएको छ,
1: धेरै फाइदा पनि भएको छ र खुसी पनि लाग्छ। होइन, मैले त यहाँ खास आलु मात्रै हो, तर म जस्तै अरू अब किसानहरू अब कृषकहरू जुन खेती यो तरकारीहरू नै गर्ने व्यवसाय भनौँ न लिएर गर्नुभएकालाई पनि यहाँ धेरै सुविधा छ। किन भन्दा उहाँहरूले लापरवाही तरकारीहरू विसर्जन भएर त्यसरी विसर्जनमा पनि आफ्नो इच्छा अनुसार निकाल्दै लाँदै बेच्दै गर्न पाउने भए। अब मैले त अब यो खास आलु मात्रै हो सिजनमा आलु लिएर आउने।
0: अर्का भरतपुर 26 का किसानले पनि केही वर्षदेखि चनौली शीत भण्डारमा नै आफ्नो लागि भने उत्पादन भएको आलु भण्डारण गर्दै आउनु भएको छ। उहाँलाई पनि आलु भण्डारण गर्न शीत भण्डार आउने क्रममा हाम्रो टीमले भेट्यौं। उहाँले पहिला घरमा आलु कुहिएर फाल्नु पर्ने झन्झट रहेको, तर शीत भण्डारमा राखेसँगै यो झन्झट हटेको बताउनुभयो। बेलामा आलुलाई सधैँ महँगामा किन्नु पर्थ्यो, अहिले भने समस्या भएको छैन। कृषि दलले उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पीपीसीपी मोडलको आधुनिक उपकरण सहितको शीत भण्डार निर्माण गरिएको शीत भण्डारका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो। किसानहरूलाई सुपथ मूल्यमा सेवा दिँदै कृषि प्रणाली मार्फत समृद्धि ल्याउने मुख्य उद्देश्य सहित शीत भण्डार निर्माण गरिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार किसानहरूले चलन चल्तीको मूल्य भन्दा 10-15% कममा भण्डारण गर्न पाइरहेका छन्। सिजन अनुसार फलफूल, तरकारी, बिउ बिजन, खाद्यान्न, कृषिजन्य सामग्रीहरू भण्डारण गर्ने गरिएको छ, जसले गर्दा पूर्वी चितवनको कठारदेखि पश्चिम चितवनको मेघौली, जितपुर, दक्षिण चितवनको माडीका कृषकहरूले पनि सेवा लिइरहेका छन्। बाहिरी जिल्लाका कृषकहरू, व्यावसायिक कृषकहरू पनि आकर्षित गर्न केही सहुलियतको व्यवस्था समेत गरिएको अध्यक्ष पौडेलले बताउनुभयो।
3: एउटा सहकारी मोडलबाट शीत भण्डार सञ्चालन गर्ने भनेर स्थापना गर्ने प्रक्रियामा गयौँ। सिलसिलामा मैले यसको चाहिँ यो शीत

0: गर्नको लागि 2070 सालमा टेन्डर प्रक्रिया मार्फत हामीले निर्माण व्यवसाय पनि छोड गर्यौं। संजोगले हामीसँग त्यति बेला आर्थिक अभावका कारणले गर्दा हामीले 5 वर्षमा निर्माण सम्पन्न गर्ने भनेको कुरा कम्तीमा 77 सालमा आउँदा पनि हामीले यसलाई निर्माणलाई पूरा गर्ने समय अवस्था देखिएन। त्यसपछि हामीले एउटा नयाँ मोडलबाट हामीले यहाँ सबै किसिमका साथीहरूलाई जुटाउनु पर्छ र कम्तीमा पनि साथीहरूको लगानी 1 लाख जति भयो भने एउटा व्यावसायिक मोडल भएको हुनाले भयो भने यसलाई चाहिँ एउटा ऊर्जा दिन सकिन्छ भनेपछि त्यस पश्चात 1 वर्षभित्रमा यसले एउटा उल्लेखनीय रूपमा सेयरको दायरा वृद्धि गर्न सफल भयो र यसका औदरा निर्माणका काम पनि सम्पन्न भयो र 78 सालमा यसलाई प्रारम्भिक चरणमा परीक्षण ग्रुपमा सञ्चालन गरियो र 79-80 देखि यसलाई लगभग हामी सञ्चालनमा लिएर आइरहेका छौँ र गत वर्षबाट हामी एउटा यसलाई पूर्ण रूपमा सञ्चालित पनि भएर आएका छौँ, यसलाई फुल पेटमा सञ्चालन गर्न सफल भएका छौँ। यसले स्पेसली चितौं अझ मतलब पश्चिम चितौं यो बढी लाभान्वित हुने मौका पाएको छ। यहाँ देख्नु किसानहरू एक बोरा आलुको लागि बजारसम्म धाइरहनु पर्ने अवस्थालाई अहिले निर्धारित गरेको छ। बेलुका 7-8 बजीसम्म पनि उसले आफ्नो सामान सहजले निकाल्न पाएको छ, बिहान 8 बजी आएर भण्डार गर्न पाएको छ। यहाँ मौसम रूपमा केही छोटो समयका लागि तरकारीहरू पनि स्टोर गर्न सकिन्छ, गाजर, चुकन्दर, स्याउहरू र फलफुलमा अहिले हामीले स्याउ र मात्रै रहेको छ, भन्ने चिज रहेको छैन। आँपलाई पनि राख्न सकिने तर आँप त्यति लामो समय नजाने किन हामीसँग ठुल्ठुलो कोठाहरू छ, च्याम्बरहरू छ, त्यसले गर्दा एक बोरा आँप लिएर आएर त्यो एउटा कोठा मात्रै राख्न सक्ने अवस्था हामी कहाँ छैन। त्यो कारणले गर्दा हामीले सिमिलर टाइपको आलुलाई जाने टेम्परेचर जे छ त्यही टेम्परेचरमा रहने चिजहरूलाई एक ठाउँमा स्टोर गर्न सक्ने अवस्था भएको कारणले गर्दा हामीले सानो सानो कोठाहरू बनाएका छौँ। स्टोर त गर्न सकिन्थ्यो तर त्यसलाई जति समयसम्म बढी लान सकिन्थ्यो, मान्नुहोस् 4 महिना यसको डेलिभर छ भने हामीले त उहाँहरूलाई 2 महिनामा तपाईँले आफ्नो सामान निकाल्नुहोस् है, 2 महिनाभित्र मार्केटमा पठाइसकेर बाथरुम बनाउनुहोस् भनेर अनुरोध गर्छौ। किन हामीसँग एकै किसिमको तापक्रम भएको हुनाले त्यसलाई चाहिँ छुट्टै तापक्रम दिन त्यो 10 क्विन्टल मात्र आएर सम्भव भएन। हाम्रो एउटा कोठामा कम्तीमा पनि 300 टन अट्छ एउटा कोठामा, कसैले तपाईँको 100 किलो 200 किलो ल्याएर राखेर त्यो कोठाभरिको 4-3 दिन कुरा नै आएन। त्यो कारणले गर्दा हामीले त्यसको मात्रै सामान राखेर त्यसलाई बिजुली चलाइरहने कुरा पनि आएन। यी कारणले गर्दाखेरि कतिपय कुराहरूलाई हामीले भन्यासलाई लान सक्दैनौँ। त्यसले गर्दा हामीले सिमिलर टाइपका गुड्सहरूलाई एउटै टेम्परेचरमा लाने गरेका छौँ र अर्को यहाँ गेडागुडीहरू पनि हामीले भण्डार गर्छौँ, जस्तै सिजन अनुसार केराउ भयो, चना भयो, बोडी भयो, मकै भयो, यी चिजहरू पनि हामीसँग स्टोरेज हुन्छ। चितौनले एउटा गहनाको रूपमा यसलाई पश्चिम चितौनमा भरतपुर महानगरपालिकाले एउटा गहनाको रूपमा यसलाई उपयोग गर्न सकेको छ र गर्नुपर्छ र यस्ता चिजहरूलाई यस्ता चिजहरू जो कृषिसम्म एकदम डाइरेक्टली सरकार राख्छन्, प्रत्यक्ष सरकार राख्छन्, जसले गर्दा जनताले प्रत्यक्ष रूपमा कृषिमा लागेका मानिसहरूले लाभ हुन्छ, उपभोक्ताले लाभ पाउँछन्, ती कुराहरूलाई स्थानीय निकायले आफ्नो संरक्षणमा राखेर लान सक्यो भने अझ बढी प्रभावकारी हुन्छ। जो कृषि पेसामै लाग्नु भएको छ उहाँहरूलाई स्थानीय निकाय मार्फत उहाँहरूले यहाँ स्टोरेज गर्न आए बापत उहाँहरूलाई छुट दिने त्यो कुरा पोलिसन स्थानीय निकायमै साझेदारी भयो भने उत्पादन वृद्धिमा अझ बढी प्रभावकारी हुन सक्छ यस्ता शिल्प भण्डार भन्ने कुरा मैले विश्वास लिएको छु।
1: चित भण्डारमा हाल 52 वटा सहकारी संस्था तथा 1005 व्यक्तिको सियर रहेको छ। चितवनका किसान सँगै व्यापारीले पनि उपयोग गर्दै आएको यस शीत भण्डारले चितवनका किसान सँगै फलफूल तथा तरकारी व्यवसायीलाई धेरै नै फाइदा पुर्याएको छ। किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गर्न नपाउँदा बिग्रिएर जाने समस्याको अन्त्य एकातिर हुन सकेको छ भने बेमौसममा समेत भण्डार गरिएको तरकारी तथा फलफूल उपभोग गर्ने, बिक्री वितरण गरी थप आमदानी लिन सक्ने आधार शीत भण्डारले दिएको छ। मध्यमाञ्चल विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभागको मातहतमा रहेको छ। पश्चिम चितवनलाई तरकारी उत्पादनको राम्रो क्षेत्र समेत मानिन्छ। यस क्षेत्रमा नै रहेको यस केन्द्रबाट धेरै कृषकहरूले लाभ लिन सकिरहेका छन्। नीतिगत नै यसका केही प्रावधानहरू राखेर यस्ता कृषिसँग आधारित केन्द्रहरूलाई राज्यले प्राथमिकतामा राख्नै पर्छ। सहुलियत दर अनुदान जस्ता प्याकेजहरू ल्याउन सक्यो भने यस्ता केन्द्रको निर्माणले सार्थकता पनि पाउन सक्छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईको प्रत्येक पल शुभ रहोस्।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

मङ्सिर 5 गतेको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Why I live on the Nuncha Radio Final 89.8 MHz.
1: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह बीबीएस बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेली टोल, भरतपुर 3 बेलचोक।
6: चैते धाममा नेट ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने।
6: विभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा, वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा, वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
7: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। इट्स 9 AM।

पशुपालय सदस्यहरूको मनोनयन विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँड स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समितिको संगठन र सदस्य मनोनयन रहेका छन्। पार्टीले स्थानीय तहमा उम्मेद्वार छनौटको विधिबारे कार्यकर्तालाई स्पष्ट पार्न केन्द्रीय सदस्य र सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने प्रस्ताव गरेको छ। पार्टीको आधिकारिक धारणा र गतिविधिहरू सार्वजनिक गर्न स्वतन्त्र नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि हुने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज पोखरा हुँदै मुस्ताङ जानुहुने भएको छ। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए पनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकट स्तरले खुलाएका छैनन्। प्रधानमन्त्रीसँग उहाँका केही सल्लाहकार र सहयोगी समेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले पीएम सहित केही सदस्य मुस्ताङ जाने र शुक्रबार नै फर्किने भन्दै यो विषय हाइलाइट नगर्न आग्रह गरेका छन्। सर्वोच्च अदालतले सरकारी नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ। न्यायाधीश दय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहिबार उनी विरूद्ध उपेन्द्र बहादुर कार्कीको अन्तिम सुनवाई गर्दै नियुक्ति कानून सम्मत नभएको ठहर गरेको हो। तथापि कार्कीले आफू अध्यक्ष हुनुपर्ने भनेर राखेको मागमा भने दावी नपुगेको सर्वोच्चले आदेशमा भनेको छ। निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत लेखिएको थियो। पर्यटन मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड 2073 अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर 30 वर्ष पूरा भई 65 वर्ष ननागेको हुनुपर्छ। श्रेष्ठ 65 वर्ष उमेर नागिसकेको र निगमबाट अवकाश प्राप्त भएको 34 वर्षपछि नियुक्ति दिइएको

0: adică un antispus din
1: ceva noastră dată atâția răspunări la nasul nu să fie să cari pe atât ce tananti să cari pe atât ce da mângu doastră cu anuzăm de care pot pota bătărăt în ucai pe tananti nu atât cu licu ca o talică nu cam sunt actuali sărupăni ce te acarit coricatiu să i să ca răstie să cari pe atât ce rapiră să cari pe nana să de colpă cărire निकालेरो तलाएको र तामाङको अध्यक्ष बनेका राजकुमार लामा सहित कैदीका पदाधिकारीले पनि त्यसैलाई निरन्तरता समेत दिएका थिए। 2075 देखि 2075 सहकारीका अध्यक्ष र संसद तनाव सहकारीबाट बाहिरी लगत्तै रकम नमिना गएको आरोप समेत लगाइएको छ। नक्सापा सम्पन्न भएपछि करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका तिनका 310 परिवारले जग्गा भनी पूजा प्राप्त गरेका छन्। गाउँ ब्लक जग्गाको आवश्यकता नि तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापिकारीले निजी उनीहरूलाई जग्गा भनी पूजा वितरण गरेको हो। साबित मिथिलेश्वर महुवाडी गाउँ विकास समितिले 1-9 वडासम्म पर्ने गाउँ ब्लक जग्गाको नाप नक्सा आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो। नाप नक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अध्यावधिक दर्ता तथा अन्य कानूनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गा पनि पूजाबाट वञ्चित हुँदै आएका थिए। नापिकारीले नाप नक्सा अध्यावधि गरी सम्बन्धी प्रक्रिया अघि बढाएको छ। 310 जग्गा पनि पूजा वितरण गरिएको जनाएको छ। वर्षदेखि आफूले भुक्तान गर्दै आएको जग्गाको उपचारिक स्वामित्वको प्रमाण पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। पूजा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व प्रमाणित गर्न सहज हुने तथा जग्गा सम्बन्धी विभिन्न प्रशासनिक र आर्थिक कारोबार गर्ने बाटो खुलेको स्थानीयवासीको भनाइ छ। एक वर्षको अवधिमा सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीहरू विश्वका 148 देशको भ्रमणमा गएको पाइएको छ। अध्यात्म विभागबाट प्राप्त विवरण अनुसार सन् 2025 13,530 सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारीले विश्वका 148 देशको भ्रमण गरेका हुन्। यसमा नेपाली सेना र नेपाली प्रहरीको तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसन लगानीको संख्या पनि समावेश गरिएको छैन। सन् 2025 मानव बसोबास नरहेको अन्तर्राष्ट्रिय महादेश बाहेक सबै महादेशका देशमा पुगेको अध्यागमनको तथ्याङ्कले देखाउँछ। अध्ययन तालिम गोष्ठी सेमिनार सम्मेलन लगायतका उद्देश्य विधेयक एसिया अस्ट्रेलिया अफ्रिका युरोप उत्तर अमेरिका र दक्षिण अमेरिकाका 148 देशमा कर्मचारी पुगेका थिए। उनीहरू सबै अफिसियल पासपोर्ट र कूटनीतिक पासपोर्ट माथि देश पुगेको जनाइएको छ। एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुने अब एक महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आइसी नागरी एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4-8 गतेदेखि 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब एक महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 बढी खेलाडी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 टिमलाई 136 खेलाडी सहभागी हुँदैछन्। यसले एसियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूपमा लिने अपेक्षा गरिएको जनाइएको छ भने जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो। यसअघि जापानले 2 पटक टोकियो र हिरोसीमा एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो। विश्वभरका करोड़ौं दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट प्रतियोगिताको प्रसारण हेर्ने समेत अपेक्षा गरिएको छ। त्यस्तै अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा भइरहेको टप 20 सिजनमा सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले आज आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग खेल्दैछ। नेपाल र एन्टी स्ट्राइक बीचको खेल दिउँसो 2:15 बजेदेखि शुरू हुनेछ। नेपाल यसपटक नेपाल ए टोलीका साथ मैदानमा उत्रदैछ। कप्तानमा अनिल शाह छन्। एन्टी स्ट्राइकको कप्तानीमा दार्सी सर्ट छन् भने एन्टीको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाडी दार्सी सर्टसँगै बिग ब्यास लिगका स्टार खेलाडी जोर्डन स्लेग टम मन्जिस र वेस्ट एगर पनि समावेश छन्। गत संस्करणमा खेलेका मध्ये दार्सी सर्ट क्याडेल म्याक महोन र हमेश मार्टिन जोर्डन सिल्क म्याट ह्यामन्ड तथा

टम मेन्जेज यसपटक पनि टोलीमा समावेश छन्। नेपाली गोल्फ संस्करण पनि एमटी स्टाइलसँग खेलेको थियो, जहाँ 42 रनले पराजित भएको थियो। नेपालले लगातार दोस्रो पटक टप एन्ड टी20 खेल्न लागेको हो। गत संस्करण पहिलो सहभागिता जनाएको नेपालले यसपटक पनि खेल्न लागेको छ। नेपाली प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ भने एमटी स्टाइल बङ्गलादेश, हाई पर्फर्मेन्स, होबार्ट हुरिकेन्स, एसिटी कम्स र किङ्स इलेभेन र भिक्टोरिया विरुद्धको खेल्ने नेपाली खेलाड़ीलाई फरक शैली र स्तरका टोली विरुद्ध आफूलाई परीक्षण गर्ने अवसर दिनेछ। Thank you.

0: Nunca Radio Silent 89.8 Megahertz.
1: Haro Bishema, Daro Bahas, Nepali Bahas.
2: Yes, Nepali Bahas ka saathma.
3: Priti Tayari Chau Chau, Dishom Hibernate.
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन. सम्पर्क नम्बर 0656493495.
1: खरो विषयमा दरो बहस, नेपाली बहस.
2: यस नेपाली बहसका साथमा प्रीति
6: रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहसलाई फेसबुक पेज मार्फत नेपाली नेटवर्क सर्च गर्नुभयो भने फेसबुकमा आउन हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामी आइरहेका छौं र त्यसै गरी विभिन्न डिजिटल प्लेटफर्महरूबाट पनि लाखौं नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा हामी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गरिरहेका छौं. आदरणीय श्रोता, एउटा निकै ठूलो एउटा अत्यास लाग्दो खबर तपाईँहरू समक्ष हामी राख्न चाहन्छौ र तपाईँलाई थाहा छ, राम्रोसँग थाहा छ, बारामा जुन किसिमको घटना घटेको छ यो घटनाका बारेमा चौतर्फी रूपमा विरोध भएको छ, आवाजहरू उठिरहेका छन्. 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ, दोषीलाई फाँसीको सजाय दिन सांसदहरूले नै माग गरेका छन्. प्रतिनिधि सभाका सांसदहरूले बाराको सिमरामा 3 वर्षीय बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्. आदरणीय श्रोता, विशेष गरी बाराको जितपुर सिमरा 1-10 धुरीकी मनमती चौधरीकी 3 वर्षीय छोरी गरिमा चौधरी साउन 31 गते बिहान घरबाट हराएकी थिइन्. उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो. त्यति सानी बालिकामाथि जुन किसिमको यो जघन्य अपराध भएको छ, यो जघन्य अपराधका लागि यतिखेर आवाज उठेको छ. आदरणीय श्रोता, विशेष गरी जितपुर सिमरा उपमहानगरपालिका 1-10 धुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा चौधरी हराइसके पछाडि त्यसको खोजी भएको थियो. भदौ 2 गते वीरबहादुर रोकाको एक तले घरको खाली कोठा भित्र बालिका मृत अवस्थामा फेला परेकी हुन्. बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा लगायतको टोलीले शव फेला पारेको 2 घण्टापछि उनीहरूलाई पक्राउ समेत गरेको छ. अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगंजबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरिएको बुझिएको थियो. प्रारम्भिक अनुसन्धानका क्रममा जितपुर सिमरा उपमहानगरपालिका 2 बस्ने 16 वर्षीय म्याजिक सह चालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई जबरजस्ती गरी हत्या गरेको खुलेको बताइएको छ. आदरणीय श्रोता, म्याजिक धनी जितपुर सिमरा 1 बस्ने 24 वर्षका प्रगेर चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ. बालिकाको बलात्कारपछि हत्याको घटनाले स्थानीय आक्रोशित भएका छन्. 3 वर्षीय बालिका जो खबर पढ्न पनि र सुनाउन पनि आङ जिरिङ्ग हुने खबर आज हामी तपाईँलाई दिइरहेका छौं र यसको बारेमा के भएको छ, अनुसन्धान के भएको छ, त्यहाँको घटनाको परिस्थिति के भइरहेको छ, यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ, परिचर्चा गर्नेछौ. आदरणीय श्रोता, रवि लामिछानेले अख्तियारलाई भनेका छन् सरकारबाट अवरोध भए कार्यवाही गर्नु. प्रधानमन्त्रीको सचिवालयले 1 असारमा अख्तियारका पदाधिकारीहरूलाई बोलाएर 7 घण्टासम्म राखेको तर्फ संकेत गर्दै राज्यसभा सभापति लामिछानेले अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सिर्जना गर्नु अपराध भएको उनले टिप्पणी गरेका छन्. अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्वाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ र किनभने सरकारले अख्तियारमाथि हस्तक्षेप गर्न खोजेका विषयहरू पनि आएका छन्. आदरणीय श्रोता, आजको नेपाली बहसमा चर्चा गर्दैछौ मेडिकल व्यवसाय दुर्गा परसाईको घरमा खानतलासी भएको घटनाले पनि फेरि एकपटक चर्चा लिएको छ. त्यहाँ चाहिँ के भेटियो, किन पटक पटक खानतलासी हुन्छ, एउटा नागरिकको यो देशमा बस्न पाउने मानवाधिकार हुन्छ कि हुँदैन, यस्ता खालका प्रश्नहरू पनि यतिखेर उठेका छन्. हचुवाका भरमा कसै विरूद्ध मुद्दा नचलाउने अख्तियार प्रमुख प्रेम कुमार राईले बताएका छन्। आदरणीय श्रोता, कंग्रेस महाधिवेशन रोक्न इतर पक्ष अदालत जाँदैछ. महाधिवेशनका विरूद्धमा पनि अदालतमा उजुरी हाल्ने तयारी भएको छ. यसले अब कंग्रेसको भविष्य कहाँ पुर्याउँछ, कंग्रेसलाई के गर्दैछ, आजको बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ आदरणीय श्रोता। यति राम्रो भेषमा वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक समूहका संयोजक ग्रेसी धमला हुनुहुन्छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: थ्याङ्क यू सो मच रक्षणजी।
6: अब हामीले उच्चारणै गर्न नसकिने खालको एउटा दुःखद घटना बाराको सिमरामा घट्यो, त्यहाँ चाहिँ त्यसको बारेमा तपाईँ जाहेर हुनुहुन्छ, त्यो ठाउँमा पुग्नु भएको छ, त्यहाँको पीड़ा बुझ्नु भएको छ, खासमा भएको के रहेछ? यस्तो जघन्य खालको घटनाको लागि चाहिँ अब नेपालका कानूनहरू पनि कमजोर बन्दै गएका हुन्, यो अनुमति भएको छैन।
7: अब म त्यहाँ पुगेर जसरी अनुगमन गरेँ, मैले हेरेँ, गरिमा चौधरी नाबालिका 3 वर्षको दुधे बालिकाको जसरी बलात्कारपछि हत्या गरियो, आज देशै स्तब्ध छ। धेरै नायकहरू रोएका छन् र गरिमाको आमाको अवस्था हेर्ने हो भने यति पीडादायी अवस्था छ। उहाँको घरमा पुग्दाखेरि त्यहाँ रुवावासी छ र उनीहरूले केही मागेका छैनन्। न्याय चाहियो, गरिमालाई भनेका छन् न्याय चाहियो, बलात्कारीलाई फाँसी दिन पर्यो, कडा से कडा कारवाही हुनु पर्यो भन्ने आमा बुवाको माग छ, परिवारजनको माग छ, स्थानीय बासिन्दाको माग छ। घटना कसरी घट्यो भन्ने बारेमा धेरै कुराहरू बाहिर आइसकेको छ। घटना पछिको अवस्थाको बारेमा यतिखेर बारा आन्दोलित छ, स्थानीय जनताहरू सडकमा छन्, उनीहरूले स्पष्ट रूपमा भनेका छन् गृहमन्त्री आउनु पर्यो। पहिला सिमारा धेरै पटक गृहमन्त्री आउनुहुन्थ्यो सुदन गुरुङ, अहिले 3 वर्षीय नाबालिकाको यसरी बलात्कार गरेर हत्या गर्दा पनि गृहमन्त्री 5 दिनसम्म किन आउनु भएन भनेर यहाँको जनताको प्रश्न छ। मैले पनि सुदन गुरुङलाई भनेको छु, तपाईँ आजै जानुहोस् बारा, मैले आग्रह गरेको छु। त्यहाँको जनताको यो माग हो। अगर कतिपयले त प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँ खोजेका छन्, किनभने यस पटकको आम निर्वाचनमा मधेसका जनताले बालेन्द्र शाहलाई अत्याधिक मत दिएर जिताए र मधेसमा ठुलो पीडा पनि छ। म आज अरू विषयवस्तुमा कुरा गर्न चाहन्न सेम्बमजी। यो घटनाले धेरै नेपाली स्तब्ध भएका छन्। एकजना नरपिशासुले जसरी ती बालिकालाई बलात्कार गरेर हत्या गरे, यस्ता हत्यारालाई कडा से कडा कारवाही कसरी गर्ने, कस्तो कारवाही गर्ने भन्ने बारेमा नेपाली समाजमा अहिले बहस सुरु भएको छ।
6: होइन, अब यो यस्ता खालका धेरै घटनाहरू भइरहेका छन् क्या, दिन प्रतिदिन चाहिँ बालिकाहरू न पेटमा सुरक्षित छन्, न उनीहरू चाहिँ बाहिर आइसकेपछि धरतीमा सुरक्षित छन्, न अलिकति वयस्क हुँदा महिलाहरू सुरक्षित छन्। यो घटनाले गर्दाखेरि नेपालको छवि, नेपालको अस्मिता, होइन, हाम्रो चाहिँ गरिमा हरेकलाई चाहिँ अहिले प्रहार गरिरहेको छ क्या। अब एउटा बहसको बेला भयो क्या। अब चाहिँ
7: अब पछिल्लो समय हाम्रो देशमा बलात्कारको घटना बढिराखेको छ। निर्मला पन्थको बलात्कारीलाई हामीले कारवाही गर्न सकेनौँ सेम भन्दै त्यहाँबाट म सुरु गर्न चाहन्छु। निर्मला पन्थको बलात्कारीलाई हामीले कडा से कडा कारवाही गर्न सकेको भए यो घटना दोहोरिन्थेन। त्यसपछि धेरै घटनाहरू भएको छ, बालबालिकामाथि अन्य अत्याचार शोषण पनि छ, बालिका बलात्कृत भएर हत्या भएको घटना धेरै हाम्रो देशमा छ नि, बढिराखेको छ। त्यतातिर राज्य संयन्त्र पहिला गम्भीर हुनु पर्यो, सरकार गम्भीर हुनु पर्यो, सरकारले अपराधीहरूलाई कडा से कडा कारवाही गर्नु पर्यो। हाम्रो देशमा अपराधीहरूलाई मुक्ति दिने, बचाउने काम, राजनीति संरक्षण दिने काम भइराखेको छ। विगतदेखि वर्तमानसम्म कुरा गर्न चाहन्छु, वर्तमान सरकारले अपराधीहरूलाई कारवाही गर्नुपर्छ, संरक्षण दिनु हुँदैन र अपराधीहरूलाई बचाउन स्थानीय तहमै राजनीतिक दलका नेताहरू लागेको पनि धेरै उदाहरणहरू छ। तर गरिमा चौधरीको बारेमा त्यहाँको स्थानीय बासिन्दाको भनाइ के छ भन्दाखेरि, अब यो घटनालाई कसैले पनि राजनीति रङ्ग दिन मिल्दैन। यो घटनाको दोषीलाई कारवाही गर्ने कुरामा सरकार सहमत होला, तर कस्तो कारवाही गर्ने? हाम्रो देशमा ऐन कानुन र संविधानको म कुरा गर्न चाहन्छु। ऐन कानुन र संविधान सहमत कारवाही गरेर मात्रै अब पुग्दैन, अब संविधान संशोधन गरेर भए पनि, ऐन कानुन परिवर्तन गरेर भए पनि खेन बम्ची एकदम बलात्कारीलाई कडा से कडा कारवाही कसरी गर्न सकिन्छ? आजीवन कैद गरेर पनि पुग्दैन। अब एउटा आवाज उठ्यो नेपाली समाजमा, मृत्युदण्ड दिनुपर्छ।
6: संसदमा पनि त्यो आवाज उठिरहेको छ, संसदमा स्वयं सरकारकै सांसदहरूले पनि त्यो आवाज उठाइरहेका छन्। अहिले
7: आवाज उठिराखेको छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, दुईटै मतको सरकार छ, संविधान संशोधन गरेर भए पनि, अब संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ, सबै दल सहमत भएर बलात्कारीलाई कडा से कडा कारवाही गर्नको लागि अब दलहरू पहिला तयार हुनु पर्यो। नारी समाज तयार हुनु पर्यो. स्वतन्त्र नारी अभियानको म नेतृत्वकर्ताको नाताले मैले के भनेको छु भन्दाखेरि, आज हामी नाइटगर मन्डेलामा पनि झरेछौँ 10 बजे. हामीले भनेका छौँ सरकारलाई, सरकारलाई अब हामी स्पष्ट रूपमा भन्न चाहन्छौँ, गरिमा चौधरीलाई न्याय देऊ सरकार, बलात्कारीलाई फाँसी देऊ सरकार. स्पष्ट रूपमा यो जनताको माग हो, यो जनताको माग हो. देश विदेशमा रहेका नेपालीहरूको यो साझा माग हो खेमबन्दी. यसमा अब सरकार गम्भीर हुनै पर्छ, सरकारले यही कानुन संविधान संशोधन गर्नुपर्छ. हाम्रो देशको खान मन्त्रीले राम्रोसँग चाहिँ विगतमा छ नि, महिलाहरू बहुत हुँदाखेरि महिलाहरूमाथि अन्याय अत्याचार हुँदाखेरि स्पष्ट रूपमा सविता गौतमजीले बोलेको होइन, कडा कारवाही गर्नुपर्छ, फाँसी दिनुपर्छ भनेको होइन. अहिले उहाँ कानुन मन्त्री हुनुहुन्छ त उहाँले अब यही कानुन निर्माण गर्दाखेरि, संविधान संशोधन गर्दाखेरि बालेन शाहको नेतृत्व सरकारले अब भ्रष्टाचारीलाई कस्तो कारवाही गर्ने त भन्ने बारेमा व्यापक रूपमा एउटा बहस सुरु गरौँ. नेपाली रेडियो नेटवर्क मार्फत, नेपाली बहस, नेपाली जनताले सबभन्दा बढी सुन्ने कार्यक्रम, लोकप्रिय कार्यक्रम मार्फत म के भन्न चाहन्छु भन्दाखेरि, अब सरकार गम्भीर
6: हुनै
7: गर्नुको लागि यही कानुनलाई संविधान संशोधन गरेर भए पनि अब मृत्युदण्डको व्यवस्था गर्नुपर्छ भन्ने आवाज उठेको छ. त्यतातिर सरकारको ध्यान म केन्द्रित गर्न चाहन्छु. के
6: होइन, कतिपय घटनाहरू चाहिँ सतहमा आउँछन्, कतिपय घटनाहरू चाहिँ गुपचुप गरेर पारिन्छन्, कतिपय घटनाहरू चाहिँ समाज र इज्जतको डरले चाहिँ लुकाइन्छन्, कतिपय घटनाहरूलाई चाहिँ होइन त्यो सतहमा ल्याइँदै नै. अब यस्ता धेरै खालका समस्याहरू चाहिँ नेपाली समाजले भोग्दै आइरहेको छ, नेपाली महिलाहरूले पनि भोग्दै आइरहेको एउटा यो पीड़ाको विषय छ. तर अहिले अन्तर्राष्ट्रिय रूपमा जुन किसिमको यो महिला सम्बन्धीका ऐन नियमहरू, कानूनहरू, होइन महिला हिंसा सम्बन्धीका कतिपय जघन्य अपराधका विषयहरूलाई चाहिँ त्यो ढंगले चाहिँ विभिन्न प्लेटफर्ममा उठाइँदैछ. अब नेपालको हकमा एउटा कुरा के छ भने, उमेर पुगेका महिला र पुरुष बीचको सम्बन्धको कुरा एउटा होला, तर चाहिँ भर्खर पेटबाट खस्न नपाउँदै हुने सानसाना बालबालिका, नाबालिकामाथि हुने यी अपराधहरू भने त निकै ठुला जघन्य अपराध हुन् नि होइन. अहिले दुईटीको सरकार छ, सरकारले चाहिँ यो मामलामा कानून मन्त्री हुनुहुन्छ होइन, कानून मन्त्रीका अभिव्यक्तिका विषयमा पनि विवाद आएको थियो, यो कुरा अहिले नउठाउँ. तर यी विषयहरूमा चाहिँ कानून मन्त्री जवाबदेही हुनुपर्ने बेला हो कि होइन, यो जिम्मेवार हुनुपर्ने बेला हो कि होइन, धमलाजी?
7: अहिले कानुन मन्त्री मात्र होइन, सरकारका सबै मन्त्रीहरू, सरकार प्रधानमन्त्री सबै जिम्मेवार हुनुपर्छ. सरकारका मन्त्रीहरू त्यहाँ जानु पर्थ्यो, हेमा चौधरीको घरमा जानु पर्थ्यो. घटना घटिसकेपछि सरकार त्यहाँ पुगेन, स्थानीय सरकार पनि पुगेन, प्रदेश सरकार पनि पुगेन, सरकारका कोही प्रतिनिधि त्यहाँ पुगेन. मेरो प्रश्न त्यहाँ गएर हो, हाम्रो देशमा अहिले महिलाहरू असुरक्षित छन्, महिलाहरूमाथि अन्याय अत्याचार शोषण छ, नारी हिंसा जारी छ, घरमै महिला असुरक्षित छन्.
6: होइन, सरकार त कहाँ पुगेको छ भनेर तपाईँले हेर्नु भएको छ त, सरकार कहाँ पुगेको छ? पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा छ, सड़क समेत पहिरोका कारण क्षतिग्रस्त हुँदा खाद्यान्न, लत्ता कपडा र अत्यावश्यक राहत सामग्री थन्किएका छन्, मानिसको आउजाउ समेत अवरुद्ध छ. यो थवाङमा अस्ति भर्खरै मात्र 12 घर परिवार विस्थापित भएका छन्, अझै टाउको दुख्दा हेलिकप्टरमा आउनु भएको जस्तो लाग्छ मलाई, के अरे के पूर्वाधार मन्त्रीजी भन्दा, नागरिक त अहिले त भोगकै छन् नि थवाङमा, तपाईँले सुन्नु भएको छ नि यो खबर होइन?
7: होइन, जताततै समस्या छ. अहिले समस्याको छ नि समाधान गरेर सरकारले सकेन भनेर धेरैले भनेका छन्, राष्ट्रिय स्तरीय पार्टीकै नेताले भनेका छन्, पार्टी सभापति रविजीले भन्नुभएको छ, सरकारको अहिले घुमाउरो पारामा आलोचना गर्नुभएको छ, प्रधानमन्त्रीमाथि चौतरी प्रश्न छ, सभामुखले चाहिँ रुलिङ गरिसक्नुभयो 10 गते संसदमा आएर जवाब दिनुहोस् भनेर. मेरो प्रश्न कहाँनिर भन्दाखेरि, सरकार जिम्मेवार हुनुपर्छ, दुईटै मतको सरकार हो, जनताको अपार मत प्राप्त गरेको सरकार हो. यो सरकारको विकल्प अहिले खोल्ने बेला भएको छैन, यो सरकारलाई हामीले जिम्मेवार बनाउनुपर्छ, जवाबदेही बनाउनुपर्छ. यो सरकार जनमुखी हुन पर्यो, जनताको मागलाई सम्बोधन गर्न तयार हुन पर्यो. हाम्रो देशमा सरकारहरू बनियो क्या, कुनै पनि सरकारले अहिलेसम्म 35 वर्ष इतिहासको कुरा गर्ने हो भने 46 साल यता धेरै सरकार बन्यो, कुनै पनि सरकारले जनताको मागलाई सम्बोधन गर्न सकेन. पुराना दलको सरकार असफल भयो, असक्षम भयो भनेर जेन्जी आन्दोलन भयो, जेन्जी आन्दोलन पछि नयाँ सरकार बन्यो र दुईटै मतको सरकार नेपालको इतिहासमा जनताले मतदान गरेर यो बनेको बिपी कोइराला पछिको सरकार हो नि त. यो सरकारले पनि जनताको काम गर्न सकेन, जनताका मागहरू सम्बोधन गर्न सकेन, भ्रष्टाचारलाई कारवाही गर्न सकेन, सुशासन दिन सकेन, विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन सकेन. तर म सरकारलाई भन्न चाहन्छु, तपाईँहरू अब जिम्मेवार भन्नुहोस् है, यो अवसर नगुमाउनुहोस्, अहिले सरकारको विकल्प खोज्नु पनि हुन्न, सरकारको छ नि आलोचना चाहिँ गर्नुपर्छ, सरकारलाई हामीले सचिन दबाब दिनुपर्छ. स्वतन्त्र नारी अभियानको आग्रह अनुरोध के छ भन्दाखेरि, हामी एकदम स्पष्ट रूपमा भन्न चाहन्छौँ, सरकार जनतातिर जानु पर्यो क्या, जनताको समस्या समाधान गरिदिनु पर्यो, जनताको समस्या समाधान गर्न सरकार गम्भीर भइदिनु पर्यो, व्यापक रूपमा सरकारले छलफल गर्नु पर्यो क्या. सरकारले व्यापक रूपमा जनताको समस्या पहिचान गरेर सुखमय समस्या समाधान भएको छैन, लौरित पीडितहरूको समस्या सन्धान भएको छैन, लौरित पीडितहरू काठमाडौँमा बसिरहेका छन्, राष्ट्रिय मानवाधिकार आयोग अगाडि बसिरहेका छन्, वार्ता सुरु भएको छैन। मेरो प्रश्न क्या, वार्ता गर्न पर्यो। सरकारले त हरेक जनताको गरिब निम्का असहाय जनताको कुरा सुन्ने, उनीहरूको मागलाई सम्बोधन गर्न पहल गर्ने काम त सरकारको हो नि खेम्बमजी। मेरो सरकार खोइ
6: विरोधको कुरा होइन, यो आलोचनाको कुरा होइन, सरकार जनताको हुनु पर्यो। 13 जनाको ज्यान जाने गरी रोल्पाको थवाङ 5 कोटल 12 पहिरो गएको छ, 10 परिवार विस्थापित भएका छन्। म आज यो खबर सुन्दैछु होइन, विभिन्न मेन स्ट्रीमका समाचार माध्यमहरूका हेडलाइनहरू आज बनिरहेका छन्, जहाँ चाहिँ 10-12 दिनसम्म मानिसहरूले त्यहाँ खाना पाएको छैन, लत्ता कपडा पाएका छैनन्, चाउचाउको भरमा त्यहाँ बस्नुपर्ने बाध्यता छ, त्यहाँ हेलिकप्टरबाट सप्लाई गर्न सकिन्छ। यो त सामान्य विषय हो नि त, हिजो पनि भएका थिए नि त यी कामहरू होइन र भन्नु त, दुई तिन
7: सामान्य विषय हो। त्यहाँको जनताले खाना पाएनन्, तर सरकारको कुनै पनि मन्त्री त्यहाँ पुगेन, रोल्पा पुगेन, किन पुगेन, त्यहाँ किन पुगेन, आग्रह छ सरकारको मन्त्रीहरूलाई, तपाईँहरू सिंहदरबारको कोठामा बसेर मात्रै समस्या सन्धान गर्छौँ, विकास निर्माणलाई अगाडि बढाउँछौँ, सुशासन दिन्छौँ भनेर सोच्नु भएको थियो नि, त्यो गलत हुन्छ। जनतासँग जानु पर्यो क्या मन्त्रीहरू, जनताको बिचमा जानु पर्यो, जनताको समस्या सन्धान गर्न अन द स्पटै जानु पर्यो क्या, सरकारका प्रतिनिधि जानु पर्यो, त्यहाँ समस्या के छ पहिचान हुनु पर्यो, त्यसलाई छ नि सन्धानका उपायहरू खोज्नु पर्यो, सबै दल एक हुनुपर्छ। अहिले म भन्छु देश बनाउने अभियानमा सबै दल एक हुनुपर्छ, देशमा विकास तीव्र गतिमा हुनु पर्यो, रोजगारी पाएको छैनन् युवाहरू, आज विदेशका छन् तपाईँलाई थाहा छ, हामीले स्वदेशमै रोजगारी दिन्छौँ भने होइन, खोइ त उद्योग धन्दा खोइ लगानीको वातावरण बनेको, खोइ उद्योगपति व्यापारीहरू आज लगानीको लागि तयार भएको, ब्याङ्कमा पैसा अरबौँ थुप्रिएको छ, 15 खर्ब रुपियाँ छ, तर मान्छेहरू पैसा लिन ब्याङ्कमा आउँदैन भन्ने कुरा तपाईँलाई थाहा छैन, अनि ब्याङ्करहरूलाई समातेर धरपकड गरेर उद्योगपति व्यापारीलाई थुनेर समस्याको सन्धान हुन्छ। म सरकारलाई भन्न चाहन्छु, सरकारले त पोलिसी बनाउने हो, त्यो पोलिसी कार्यान्वयन गर्न सरकार गम्भीर हुने हो, सरकारले सर्वदलीय सर्वपक्षीय छलफल गर्ने हो, देशको अहिलेको समस्या सन्धान गर्न सरकारले छ नि के गर्न सकिन्छ, कहाँ कहाँ कमी कमजोर छ त्यसलाई सच्याएर जाने हो, प्रतिपक्ष पनि गम्भीर बन्ने हो, प्रतिपक्ष नै अहिले कमजोर छ क्या। म नेपाली कङ्ग्रेसका सभापति गगन थापालाई भन्न चाहन्छु, यति कमजोर प्रतिपक्ष त मैले इतिहासमा कहिले पनि देखा थिएन, जनता गएर उठानै गरेका छैन, जनताहरू यति पीडामा छन् पार्लियामेन्टमा, तपाईँलाई थाहा छ जनताको एजेन्डै उठ्दैन, भारी पहिरो पीडितहरूलाई छ नि राहत दिनुपर्छ भन्ने कुरा प्रतिपक्षले सशक्त रूपमा आवाज उठाउनु पर्दैन, प्रतिपक्षको दायित्व होइन, लघुवित्त पीडितहरूको माग सम्बोधन गर्नुपर्छ भनेर प्रतिपक्ष कहाँ बोल्यो, प्रतिपक्षका छ नि नेताहरू सांसदहरू कहाँ पुग्यो, लघुवित्त पीडितलाई साथ दिन कोही गए, उठेको छ नि प्रतिपक्ष मात्र पनि, सुनवाई सामाजिक सम्मान गर्न प्रतिपक्षले के लायो मार्गचित्र, खोइ योजना खोइ कार्यक्रम, प्रतिपक्ष आज यति कमजोर यति हिँडिरहे हाम्रो देशमा कहिले मैले देखाएको थिएन। 2048 सालदेखि अहिलेसम्म मैले रिपोर्टिङ गरेँ, मैले हरेक विषयवस्तुमा, तर प्रतिपक्षीहरूका जुन नेताहरूलाई भन्न चाहन्छु, म प्रतिपक्ष दलका नेताहरूलाई भन्न चाहन्छु, तपाईँहरू पनि सरकारलाई कि त खबरदारी गर्न असक्षम हुनुभएको हो कि, खबरदारी गर्न डराउनु भएको हो कि, खबरदारी गर्न तपाईँहरूलाई कसैले रोकेको हो कि, प्रष्ट भन्नुहोस् न, 5 वर्षले सरकार चल्नु पर्छ, चल्न दिनुपर्छ, जनताले दिएको म्यान्डेट हुन्छ, तर सरकारले कमी कमजोरी गर्यो भने प्रतिपक्षले बोल्ने कि नबोल्ने, प्रतिपक्षले गल्ती कमजोरी औल्याउने कि नऔल्याउने, खेमजी मेरो प्रश्न त्यहाँनिर हो। आज अख्तियार प्रमुख प्रेम राईले भन्नुभयो हिजो स्पष्ट रूपमा, राज्य व्यवस्थापन सुशासन समितिले भन्नुभयो भ्रष्टाचारलाई कारवाही गर्छौँ भनेर भन्नुभयो, उहाँले पूर्व प्रधानमन्त्रीहरू सबै विरुद्ध उजुरी परेको छ भन्नुभयो, म भनिराखेको छु पूर्व प्रधानमन्त्रीको सम्बोधित
6: सरकारबाट अवरोध भए कारवाही गर्नुहोस् भनेर लामिछानेजीले स्पष्ट भन्नुभएको छ। अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई चोख्छ स्पष्ट र निर्वाध रूपमा काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो भनेर लामिछानेजीले आफै पनि बोल्नु भएको छ हिजो, किनभने 7 घण्टा ल्याएर अस्ति थुनेको प्रसङ्गमा उहाँले चाहिँ अलिकति इङ्गित गरेर यो कुरा कुट्याउनु भएको छ। हाम्रो संवैधानिक निकायहरू पनि त स्ट्रङ बन्नु पर्यो नि त होइन, कसैको छाया हो र संवैधानिक निकायहरू
7: होइन, संवैधानिक निकाय स्ट्रङ बन्नै पर्छ, संवैधानिक निकायका प्रमुखहरू एकदम पापहरो बनाएर भ्रष्टाचारलाई कारवाही गर्नको लागि एकदम इमान्दारीका साथ लाग्नुपर्छ क्या। संघीय निकायका प्रमुखहरूले मलाई कुनै पार्टी सरकारमा पुग्ने बित्तिकै हटाउँछ कि मलाई चाहिँ असहयोग गर्छ कि भनेर सोच्नै हुँदैन। संघीय निकायका प्रमुखहरूको काम भनेको संविधान अनुसार काम गर्ने हो, एक्सन ओरिएन्टेड हुनु पर्यो, उनीहरूले सरकार हेर्ने होइन, उनीहरूले आफ्नो अधिकार हेर्ने हो, उनीहरूलाई अधिकार छ, अख्तियार प्रमुखलाई भ्रष्टाचारलाई कारवाही गर्ने अधिकार छ, कुनै पनि सरकारले रोक्न सक्दैन। उहाँले दोस्रो खुट्टा टेक्नु भयो भने प्रेम राईले उहाँलाई कसैले पनि केही गर्न सक्दैन। अहिलेको अवस्थामा प्रेम राईले अब भ्रष्टाचारलाई कारवाही गर्न कदम चाल्नै पर्छ, उहाँको लागि यो अवसर हो। म भन्न चाहन्छु लाखौँ लाख नेपाली जनताले सुनिराखेको नेपाली बस मार्फत भन्न चाहन्छु, प्रेम राईजी तपाईँ अगाडि बढ्नुहोस्, भ्रष्टाचारीहरूलाई कारवाही गर्नुहोस्। भ्रष्टार अन्त्य हालेको मेन एजेन्डा हो देशमा। भ्रष्टार अझै पनि अन्त्य भएको छैन, भ्रष्टार रोकिएको छैन, अहिले पनि भ्रष्टार रोकिएको छैन। भ्रष्टार भन्ने हो भने हाम्रो देशमा स्थानीय तहदेखि प्रदेशदेखि सङ्घीय सरकारमा छ नि, अहिलेसम्म जो जो भयो बसेर काम गरे सबैको सम्पत्ति छानबिन गरौँ, मेरो प्रश्न हो यो, सम्पत्ति छानबिन गरौँ र सम्पत्ति अकुत कमाउनेहरूलाई कारवाही गरौँ। सरकारले छ नि दिशा निर्देशन दिनुपर्छ, अख्तियारलाई सरकारले सहयोग गर्नुपर्छ, सरकारले अख्तियारको हात बलियो बनाउनुपर्छ। सन्धाय निकायका प्रमुखहरूले पनि अब डर त्रास नमानिकन दसैँले छ नि मलाई केही गर्छ कि भने नसोचिकन निर्भीक भएर काम गर्यो भने त्यसमा भ्रष्टार अन्त्य हुन्छ, भ्रष्टार रोक्न सकिन्छ। सिम्बमजी देशको सुशासन आजको आवश्यकता हो, विकास समृद्धि आजको आवश्यकता हो, रोजगारी आजको आवश्यकता हो, पीडितहरूलाई न्याय आजको आवश्यकता हो। म त अहिलेको मेरो एजेन्डा खेमजी स्पष्ट रूपमा पीडितहरूलाई न्याय दिने हो। आज सडकमा माइतघर मण्डलामा जान त कति पीडित छन्, त्यही फोडी पीडित छन्, त्यही जनताको पक्षमा ऋषिले मलाई उभिन्छ। मैले आज मलेसियाबाट मलाई फोन आयो, 16 नेपालीहरू त्यहाँ अल्पत्र परेर बसेका छन्, 16 नेपालीहरू, नेपालले मान्छे पठाएको छ।

0: अब जाहिर लगाउन सकेको छैन, उनीहरू गएर ग्राहकलाई फोन गर्छ, मैले त्यहाँबाट हिँडो सोह्रजनाले मलाई फोन गरे भने ऋषि दमाईलाई चाहिँ न्याय दिनुहोस्, हामीलाई उद्धार गरिदिनुहोस्, यो अवस्था छ। अनि सरकार खोइ मेरो अन्डर छ, यो सरकार 5 वर्ष चल्नुपर्छ, तर यो सरकारले जनताको काम गर्नुपर्छ।
1: हस्, यहाँको महत्वपूर्ण समय र संवादका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँले वरिष्ठ पत्रकार एवं नागरिक स्वतन्त्र नागरिक समूहका संयोजक ऋषि धमला। धन्यवाद श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ।

0: नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हर विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली

0: विकास आत्मा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिस होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानून समिति सभापति समीक्षा बास्कोटा हुनुहुन्छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते, गुड मर्निङ।
1: अब अहिले बिहानै कतिपय समाचार माध्यमका सन्देशहरू, यी चाहिँ समाचारका हेडलाइनहरू हेर्दाखेरि सुन्दाखेरि बडो विरक्त लाग्दा घटनाहरू भइरहेका छन्। बाराको घटना तपाईँले सुनिसक्नु भएको छ, यो उच्चारणै गर्दा पनि आगै जिरेङ्ग हुने खालको घटना, भर्खरै यो धरतीमा झर्न नपाएका बालिकामाथि भएको त्यो जघन्य अपराधको विषय त्यस्तै छ। यतातिर म यो रोल्पाको थवाङको कुरा गर्न चाहन्छु। 13 जनाको ज्यान जाने गरी थवाङ 5 कोटल बारामा गएको पहिरोबाट 10 परिवारहरू विस्थापित छन्। त्यहाँ चाहिँ अहिलेसम्म हेलिकप्टर पुगेका छैन। टाउको दुख्दाखेरि हेलिकप्टर तुरन्तै परिचालन हुने देश हो यो। यो हामी कहाँ जाँदैछौ, यो समाज कता जाँदैछ, सरकारको निगरानी यसमा छ कि छैन? अहिले
2: प्रशान्त, बाराको जुन घटना भएको छ त्यो घटनाप्रति हामी सबैजना नै दुखी छौँ र यस्तो घटना हुन नदिनलाई हामीले के गर्नुपर्छ, एक हिसाबले काम गर्नुपर्छ। र सँगसँगै अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने हाम्रो समाज कतातिर गइरहेछ भन्ने चिन्ता चाहिँ एकदमै हो। यो भनौँ न, बच्चा वृद्ध कसैलाई पनि नछोड्ने यो मान्छेको सोच समाज कतातिर गइराखेको छ। र पक्कै पनि अब चाहिँ हामीले काहीँ न काहीँ कानुन निर्माणमा पनि बलात्कार त्यो पनि नाबालकलाई वृद्धलाई गर्ने यस्ता किसिमका घटनालाई चाहिँ हामीले अब कानुनी रूपमा पनि कडाभन्दा कडा कारवाही गर्नुपर्ने स्थिति देखिन्छ। जस्तै अब रोल्पाको घटना चाहिँ त्यो विपदको लागि हाम्रो पूर्व तयारी चाहिँ अलिक कमजोरै देखिन्छ। किनभने जाजरको केही कुरा गर्ने हो भने, अहिले रोल्पाको कुरा गर्ने हो भने, यो पटक पटक त्यस्ता ठाउँहरूमा पहिरो गइराख्ने यस्तो स्थितिहरू भइराखेको अवस्था छ। र हामीले बस्ती बसाउँदाखेरि पनि बिना प्लानिङका बस्तीहरू बसाएको कारण यो भनौँ न विपद प्राकृतिक विपदको पुरा स्टडी नगरिकन कहाँनिर के भइरहेछ यसमा चाहिँ सरकार, स्थानीय निकाय र प्रदेश तीन तहकै सरकार अलिक बढी चनाखो भएर काम गर्नुपर्ने हुन्छ। जुन चाहिँ मैले पटक पटक उठाउने पनि गरेको छु सदनमा, यो तीन तहको सरकारको आफ्नो अधिकार क्षेत्र पनि एकदमै बाजिएको छ अनुसूचीमा। र तपाईँको काम गर्ने बेलामा पनि एउटाले अर्कोलाई जिम्मा लगाएर या जिम्मेवारी तेर्साएर आफू चाहिँ उम्किने प्रयासहरू हुन्छ, त्यो गर्नु हुँदैन। तीन तहको सरकारले एउटा जिम्मेवारी बोध गर्नु पर्यो र विपद व्यवस्थापनको तयारी हाम्रो अलि कमजोर नै छ। यो अहिलेको मात्र होइन, पहिल्यैदेखि नै सो विपदको विपद आइसके पछाडि उद्धार गर्ने एउटा पाटो भयो होला, तर विपद आउनुभन्दा पहिल्यै अनुमान गरेर हामीले के कदम चाल्न सक्छौँ र त्यस्तो ठाउँमा विपदको एकदमै जोखिममा बसेका नागरिकहरूलाई कसरी उद्धार गरेर जोखिम कम हुने ठाउँमा स्थानान्तरण गर्न सक्छौँ, त्यतातिर पनि हामीले सोच बनाउन चाहिँ जरुरी छ।
1: अब एउटा कुरा छ नि, अब पार्टीको कुरा गर्दै गर्दाखेरि तपाईँको पार्टी सभापति रवि लामिछानेजीले अस्ति सांसदहरू र मन्त्रीहरूलाई बोलाएर चाहिँ अलिकति मनमाझ्ने काम गर्नुभएको खबरहरू आए। पार्टी सभापतिले सांसदहरूलाई लगाम लाउन, अर्थात पार्टीको विधानले सांसदलाई लगाम लाउन नसकिरहेको परिस्थिति हो पछिल्ला कतिपय दृश्यहरूलाई हेर्दाखेरि?
2: होइन, यस्तो हो, पार्टीले भन्दा पनि संसदीय दलले नै हो सांसदहरूलाई परिचालन गर्ने, पार्टीले संगठनलाई परिचालन गर्ने हो होइन। र सभापतिको हैसियतले उहाँले चाहिँ सांसदहरूसित पटक पटक कहिले कुन प्रदेशको कहिले कुन प्रदेशको सांसदहरूसित छलफल गरिरहनु भएको छ। र जसरी घटनाहरू भइराखेका छन् हामी संयमित हुनुपर्छ, किनभने यो जनमतको कदर गर्नुपर्छ। हाम्रा कमी कमजोरी छन् भने त्यसमा यथोचित छलफल हुनु पर्यो। विषयवस्तुमा के भएको हो भन्ने नबुझिकन सिधै सरकारलाई आरोप लाउने यो विषय होइन। हामीले गम्भीरताका साथ काम गर्नुपर्छ र यो जिम्मेवारीलाई चाहिँ गम्भीरताका साथ एउटा जिम्मेवारी बोध भएर पुरा गर्नुपर्छ भन्ने नै उहाँको ध्येय थियो। सो त्यो हिसाबले नै एउटा यो सामान्य छलफलको रूपमा लिएर काहीँ न काहीँ सांसदहरूले म नै सर्वे सर्वा भन्ने हो भने पार्टी सबैभन्दा ठुलो हो, किनभने हामीले जितेको पनि या हामी त्यो ठाउँमा पुगेको पनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व भएर त्यहाँ पुगिराखेका छौँ भनेपछि पार्टीले गरेको बाचापत्र, पार्टीले लिएका अवधारणाहरूको बारेमा पनि हामी जानकार हुनुपर्छ। र त्यो सरकार पनि हाम्रो आफ्नै भएको भएर संसद, पार्टी र सरकारको समन्वय चाहिँ एकदमै खुलेर हुनुपर्छ भन्ने विषयहरू नै उठान भएको।
1: अब अहिलेको रूप परिस्थितिलाई हेर्ने हो भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी का कतिपय सांसदहरू हुनुहुन्छ अथवा संसदीय दलकै नेताकै कुरा गर्ने हो भने उहाँ निष्क्रिय हुँदाखेरि उहाँले पनि अब त्यो संसदीय दलको अभ्यास गर्न खोज्दै हुनुहुन्छ अनौपचारिक रूपमा भए पनि पार्टी सभापतिजीले, किनभने पार्टीलाई त कमान्ड गर्नु पर्यो, पार्टीलाई त अब होइन मन्त्री र सांसद बीचको चाहिँ सामिप्यतालाई चाहिँ एक ठाउँमा उभ्याउनु पनि पर्यो, यो ग्याप बढ़िरहेको छ पार्टी र सरकार बीच भन्ने खालको छ, महिना महिना एक दिन अनिवार्य पार्टी कार्यालयमा हाजिर हुनुपर्छ अब मन्त्रीहरू पनि भन्ने खालका विषय पनि आएका छन्, ब्रिफिङका कुराहरू छन् भन्दा अलि लय गुमाउँदै गएको हुन् सांसदहरू।
2: होइन, लय गुमाउने भन्दा पनि त्यो लय चाहिँ टिकिराखोस् र त्यो लयमा काहीँ पनि दरार नआओस् भनेर पार्टी सभापतिले प्रयास गर्नु चाहिँ एउटा सकारात्मक कदम भन्छु। होइन, जस्तै हिजै मात्र पनि पार्टी नीति नागरिक संघको छलफलको कार्यक्रममा डाक्टर स्वर्णिम वालदेलाई अर्थमन्त्रीलाई पार्टी अफिसमा बोलाएर नागरिक संघको त्यो चाहिँ नागरिकले पनि थाहा पाउनु पर्यो नि त, सरकारले एक हिसाबले काम गरिराखेको छ तर के काम भइराखेको छ भन्ने कुरा चाहिँ थाहा नपाउँदाखेरिको अलि बढी अब्जस चाहिँ खेपिराखेको छ सरकारले। सरकारले कयौं राम्रो कामहरू गरेको छ तर त्यसको कम्युनिकेसन ग्याप भइराखेको छ र मिडियामा चाहिँ जहिले पनि कसरी आउँछ या आम सामाजिक सञ्जाल तथा भनौँ न विभिन्न निकायमा चाहिँ मेरो पर्सपेक्टिभको हिसाबमा आउँछ र कहिलेकाहीँ मिडियाले पनि सत्य तथ्य बाहिर नल्याइदिँदाखेरिको अप्ठ्याराहरू छन्। होइन, जस्तो हिजै मात्रको कुरा गरौँ न, अब जस्तो एनसेलले आफ्नो झनै 4 अर्ब चाहिँ बुझाउने विषय त यो त मिडियामा एकदमै व्यापक रूपमा आउनुपर्ने हो नि, मैले त्यति व्यापक रूपमा आएको पनि देखिनँ। होइन, अब यस्ता विषयहरू छन् जुन सरकारले गरेका राम्रा गतिविधिहरू छन् त्यो बाहिर आउँदैन, तर नराम्रो एउटा सानो भयो भने पनि त्यसलाई चाहिँ अलिक बढी एक्जाजरेट गरेर आइराखेको स्थितिमा नागरिकको तहमा हामीले गरेका कामहरू चाहिँ कम्युनिकेट हुनु पर्यो भनेर हिजो पार्टीमा डाक्टर वाग्ले आउनुभएको थियो। आज अब सबैभन्दा बढी उद्योगको ग्यासको कुराहरू भइराखेको छ भनेपछि आज गौरी कुमारी यादव उद्योग मन्त्री नै पार्टी अफिसमा आएर नागरिकसँग संवादमा हुनुहुन्छ, त्यस्तै गरेर सांसदहरूसित पनि हामीले संसदीय दलमा मजाले मन्त्रीज्यूहरूसित ल सम्भवतः सामान्यज्यू संसदीय दलको नेता हो, हामी सधैँ उहाँलाई संसदीय दलमा एक्सपेक्ट पनि गर्दैनौँ कि, किनभने उहाँ यति धेरै एक्जिक्युटिभ काममा व्यस्त हुनुहुन्छ, त्यही भएर त संसदीय दलमा उपनेता मुख्य सचेतक सचेतक दुवैहरू हुनुहुन्छ र सँगसँगै पार्टी सभापति पनि हुनुहुन्छ जो संसदीय दलको एउटा हिस्सा हो, तर उहाँले गर्ने छलफलहरू चाहिँ पार्टी सभापतिको हिसाबले गर्नुहुन्छ, त्यो कहिले पनि हामी भनौँ न आफ्नो चेन अफ कमान्डमा पनि ब्रेक गरेको छैनौँ। र अर्को चाहिँ तपाईँ
1: यहाँले भन्नुभयो प्रधानमन्त्रीजी अब पार्टीका के अरे एक्जिक्युटिभ काममा चाहिँ एकदमै व्यस्त हुनुहुन्छ भन्दै गर्दाखेरि रोल्पा थवाङका 10 परिवारहरू कहिले खाद्यान्न आउँछ भनेर कुरिरहेका छन्, त्यहाँ फेरि समस्या छ।
2: त्यो विषयमा त मैले अहिले तपाईँकै यस्तो पपुलर कार्यक्रम मार्फत अहिलेसम्म पनि त्यहाँनिर हाम्रो उद्धारको विषयमा केही भएको छैन भने सम्बन्धित निकाय गृह मन्त्रालय लगायत सम्बन्धित निकायलाई यहीँ मार्फत पनि ध्यान आकर्षण गराएर मैले मेरो पहिलो जिम्मेवारीको रूपमा फेरि यो कार्यक्रमको अन्त्य हुने साथै सम्बन्धित निकायमा यसबारेमा के भइरहेको छ भनेर फेरि ध्यान आकर्षण गराउनेछु।
1: अब यो सरकारबाट अवरोध भए कारवाही गर्नुहोस् भन्नुभएको छ पार्टी सभापतिजीले अख्तियारलाई, होइन अख्तियारलाई अस्ति बोलाएर कति 5-7 घण्टा केरकार गरेको विषय पनि सँगसँगै आएको थियो, तर आज अख्तियारलाई सरकारले आफ्नो काबुमा निगरानीमा वा चाहिँ धरपकड गर्न खोजेको हो र सभापतिजीले चाहिँ यस्तो निर्देशन वा यस्तो चाहिँ अनुरोध आग्रह गर्नुपर्ने समय अवस्था आयो।
2: अनि यो हिजो अब राज्य व्यवस्थाको छलफललाई लिएर तपाईँले भन्नुभयो होइन, त्यहाँ विभिन्न विषयहरू उठेका छन्, जस्तो अब एक हिसाबले सबै सांसदज्यूहरूलाई धरपकडको विषय चाहिँ उठाउनु भयो होइन, अनि सभापतिले यदि त्यस्तो भएको हो भने अब एज अ पार्टी सभापति किनभने सरकारमा पनि हाम्रै दलको नेतृत्व त छ भनिसकेपछि त्यस्तो छ भने ल कारवाही गर्नुहोस् भनेर उहाँले चाहिँ खुलेर कारवाही गर्नुपर्ने छ भने कारवाही गर्नुहोस् भनेको हो। र अर्को चाहिँ के हो भनेदेखि अख्तियारले 20 वर्षसम्म पनि एउटै मुद्दामा हामी हेरिरहेछौँ, राजनैतिक दल या त दलका नेताहरू इन्भल्भ भएको मुद्दामा चाहिँ हामीले हेरिरहेछौँ, सबुत प्रमाण कलेक्ट गरिरहेछौँ भनेर डिसिजनै नलिने त्यो केसलाई फाइनलै नगर्ने भन्ने चाहिँ हुँदैन कि। सो त्यो हिसाबले पनि हामी चाहन्छौँ अख्तियार बलियो भएर सुशासनको पक्षमा काम गरोस् भन्ने, तर काहीँ न काहीँ त्यो राजनीतिक प्रभाव र दबाव चाहिँ जसले उहाँलाई नियुक्ति गरेको उहाँको त्यतातिरपट्टिको अलिक बढी लोयल्टी हो कि भन्ने देखिन्छ, जुन हुनु हुँदैन भन्ने लाग्छ मलाई चाहिँ। अब जसले नै नियुक्ति गरे पनि उहाँ त्यस्तो जिम्मेवार ठाउँमा आइसकेपछि उहाँले गरेका काम कारवाहीले गर्दाखेरि सुशासनको मापदण्ड पनि स्ट्रङ भएर जाने ठाउँ भइसके पछाडि कि चाहिँ उहाँले काम गर्न सक्दिनँ भने छोड्न पर्यो होइन, होइन भने चाहिँ उहाँले जसले नै उहाँलाई एबिसी जसले नै नियुक्ति गरे भए पनि उहाँले सुशासनको पक्षमा नागरिकको पक्षमा काम गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: तर अहिले सरकार चाहिँ सुशासनकै पक्षमा छ, फेरि अस्ति मात्रै एउटा सुकुम्बासी बस्तीमा आत्महत्या भएको खबर पनि आएको छ, फेरि हिजो अस्ति मात्रै फेरि अर्कोले आत्महत्या गरेका खबरहरू छन्। सुकुम्बासी बस्ती व्यवस्थापनमा पनि सरकारको जुन तदारुकता थियो त्यसमा पनि अलिकति कतै राम्रो काम हुन सकेन कि होइन, जनताहरू चाहिँ किन निराश हुनुपर्ने, दुईटै नजिकको सरकारबाट जुन आशय आशाको होइन केन्द्र हुनुपर्ने ठाउँमा चाहिँ किन जनताहरू यति निराश छन्। विदेश जानेको संख्याको कुरा अझै गर्नुहोस्, राजधानी विभागमा गएर लाइन लागेका विषयहरू गर्नुहोस्। अहिले त एकताका प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भन्नुहुन्थ्यो घर घरमा ग्यासको पाइपलाइन पुर्याउँछु भनेर, तर राष्ट्रपतिको सरकार आएपछि त घर घरमा सिलिण्डरको लाइन पुग्यो भन्ने पनि होइन आलोचना कटाक्ष आइरहेका छन्। यसलाई किन व्यवस्थापन गर्न सकिएन?
2: होइन, यसमा जस्तो हामी अस्ति संसदीय दलमा पनि माननीय मन्त्रीज्यूले यसको बारेमा भन्नुभयो होइन, ग्यास पहिलाको भन्दा पनि बेसी आएको छ, कति चाहिँ हाम्रो त्यो जहाँनिर हामीले राख्नुपर्ने हो त्यो राख्ने ठाउँ पनि नबनेको भएर एउटा, अर्को चाहिँ हेर्नुहोस् कहिलेकाहीँ हामीले हामीतिर फर्केर प्रश्न गर्दाखेरि नि खेमजी मान्छेले या त आम नागरिकले यसो हो भन्नुहुन्छ, एकदम निष्पक्ष भएर एकदमै आत्मालाई साक्षी राखेर भन्नु तपाईँको घरमा ब्याकअपमा कतिवटा ग्यास सिलिन्डर छ?
1: मेरो घरमा मैले त्यहाँ लाइन लाग्दाखेरि अस्ति म पनि लाइन लागे, मेरो रोल नम्बर 146 आएको थियो होइन, त्यहाँ लाइन लागे, म 146 रोल नम्बरमा करिब करिब 4 घन्टा बसे, मेरो अफिसमा जानुपर्ने थियो, समस्या भयो, एक दिन कुर्नु पर्यो, मेरो अर्को मान्छे नै थिएन लाइन।
2: तपाईँलाई म भन्दैछु जस्तो मेरो घरमा पनि मैले एउटा सिलिन्डर मात्र ब्याकअपमा राख्छु कि, तर हामी चाहिँ कसो छ भने बजारमा कृत्रिम अभाव हुने साथै यो हाम्रो ह्युमन नेचर पनि हो, एउटा सिलिन्डरले औसत व्यक्तिको घरमा या मेरो 5 जनाको परिवारको घरमा 1 महिना चल्छ भनिसके पछाडि त्यो 1 महिनाको अन्तिम अन्तिमतिर मैले एउटा ब्याकअप राख्छु जसले गर्दा मेरो 2 महिना चाहिँ रेगुलर चलोस् भनेर। तर हामी आफै पनि हेर्नुहोस् यो आफैले आत्मा आलोचना गर्ने आत्मा समीक्षा गर्ने विषय हो कि हामी कैयौं व्यक्तिहरूको घरमा जसको पहुँच छ जसको सहजता छ उहाँहरूले कम्तीमा पनि 3-4-5 वटा सिलिन्डरसम्म पनि राखेको।
1: अनि मेरो प्रश्न कहाँनिर हो भने नि सबैजना बासकोटाजी, समस्या हुन्छ किनभने विश्वयुद्धमा छ, हरेक कुराहरू चाहिँ छन्, ग्यास आयात भइ नै रहेको छ, कतिपय रूपमा डिपोले कालोबजारी गर्ला के गर्ला, तर मलाई त्यहाँ त्यो ग्यास रोल नम्बर 146 आउँदै गर्दाखेरि कम्तीमा पनि त्यहाँ 3-4 घन्टा कुर्नुपर्ने स्थिति आयो। हामी त अनलाइन के अरे लाइन होइन अनलाइनको गफ गर्दैछौँ, त्यसलाई व्यवस्थित पार्न मर्निङ सो अज अफ द डे भन्दाखेरि त्यहाँ लाइन लाग्नुपर्ने व्यवस्थाको अन्त्य गर्नतिर ध्यान दिनुपर्ने, ग्यासलाई चाहिँ कसरी
2: मन्त्रीज्यूले भने अनुसारले हामीले भनौँ न भारतकै एक्जाम्पल लिएर पनि जस्तो सामान्य घर घरमा रेसिडेन्सियल पर्पजको लागि छुट्टै ग्यास र कमर्सियल पर्पजको लागि छुट्टै सिलिन्डरको व्यवस्था, त्यस्तै गरेर सबै सिलिन्डरहरूलाई चाहिँ तपाईँ भनौँ न एउटा हिसाबले व्यवस्थित गरेर कसको घरमा कतिवटा चाहिँ राखिएको छ भन्ने रेकर्ड सहितको काम अब केही काम गर्न समय लाग्छ र हामी नागरिकको तर्फबाट पनि त्यो लेभलमा हामी सचेत भइदिनु पर्ने चाहिँ हुन्छ र आउनलाई आइराखेको छ र वितरण प्रणालीमा पनि केही समस्या हो कि भन्ने पनि छ होइन, सो त्यो सबै समस्यालाई एड्रेस गर्नलाई टाइम लाग्छ र म चाहिँ यसलाई कहाँ पनि जोड्छु भन्दाखेरि नि नयाँ व्यक्ति ठ्याक्कै नयाँ ठाउँमा गएर काम गर्नलाई उसले त्यो संयन्त्र बुझेर काम गर्नलाई केही टाइम लाग्छ, त्यो गर्दै गर्दाखेरि यति धेरै विषयहरू आउँछन् कि त्यसलाई एकैचोटि ह्यान्डल गर्न अलिकति असहज परिस्थिति भएको र म के विश्वस्त छु भन्दाखेरि
1: सक्षमता देखाउन सकेन भने अर्को मान्छे जान्छ नि त होइन, सक्षमता त आफूले प्रदर्शन गर्नु पर्यो नि त आफू,
2: त्यही भएर उहाँहरूले काम गरिरहनु भएको छ, त्यसमा पनि ढिलाइ भएको छ भने अस्ति संसदीय दलबाट जति सक्दो चाँडो तपाईँहरूले काम गर्नुहोस् र एकैचोटि मलाई यो के लाग्छ भने हाफ सिलिन्डरको विषयमा सबैलाई पर्याप्त पुगिराखेको थियो, एकैचोटि फुल सिलिन्डर बाँड्दाखेरि काहीँ न काहीँ समस्या आएको होला र आगामी दिनमा त्यस्ता समस्या नआउनको लागि मन्त्रीले काम गरिरहनु भएको छ र
1: यो त्यसमा कस्तो गैर जिम्मेवारी पनि प्रस्तुत भयो भने नि समीक्षाजी, तपाईँले राम्रोसँग हेर्नु पनि भएको छ, मल छ जति पनि छ मल हामी वितरण गर्दैछौँ भन्ने, तर किसानले समयमा मल नपाउने, ग्यास जति पनि छ वितरण गर्दैछ, जो चाहिँ लाइनमा लाग्छ नि त्यसलाई पीडा थाहा छ क्या होइन, छोरा भोगभोगै कोठामा राखेर लाइन बस्नेको पीडा थाहा छ, अफिसको छुट्टी लिएर लाइन बस्नेको पीडा थाहा छ, यसमा जिम्मेवार हुनु पर्यो होइन, जनतालाई चाहिए यही त हो नि सुशासन भने यही त हो नि।
2: त्यसमा म तपाईँसित 100% एग्री, मेरै भनौँ न हाम्रै अफिसमा थाहा पाएको नजिकको साथीहरू सबैजना छुट्टी लिएर लाइनमा गइरहनु भएको छ, लाइन बस्दाखेरि कसैले 1-2 घन्टा लाइन बस्नुभयो भने तपाईँ आफैले भन्नुभयो, केही साथीहरूले हाम्रै सांसदहरू पनि लाइन बसेर लिइरहनु भएको छ 15-20 मिनटमा पनि पाइरहेको उदाहरणहरू पनि,
1: सांसदले त लाइन बस्नु पर्दैन होला, उहाँहरूले त मान्छे पठाउनु, सर्वसाधारणको लागि समस्या छ क्या,
2: सर्वसाधारणले पनि लाइन बस्ने हो, सांसदले नै लाइन बस्ने हो, हामी पनि त्यो अनुचित प्रभाव पारेर चाहिँ काहीँ पनि कामहरू गरिरहेका छैनौँ। एक अर्को कुरा चाहिँ नि, तपाईँले मलको विषयमा जति नै मल ल्याए पनि नेपालमा अहिले पुग्नेवाला छैन, यो बटम लाइन हो हेर्नु। त्यही भएर मलको विषयमा हामीले अहिलेको सरकारलाई मात्र होइन, हामी त प्राङ्गारिक खेती प्रमोट गर्ने भएको हिसाबले जैविक मल उत्पादन कारखाना नेपालमै खोल्नुपर्छ भनेर पटक पटक विभिन्न सरकारहरूलाई भनेको र यो सरकारले केही पहल गर्न खोजिरहेको छ। हामीले प्रदेश र स्थानीय तहमालाई पनि जोडेर जैविक मल उत्पादन आफ्नै स्वदेशमा नगर्ने हो भने तपाईँ जति नै आयात गर्नुहोस् न, मलले पुग्नेवाला छैन र मलका पनि आयात पहिलाको भन्दा बेसी भइराखेको छ। के अरे, यो ठ्याक्कै पुर्याउने ठाउँमा चाहिँ अब भन्यो भने फेरि तपाईँहरू एकदमै काम गर्न आउनु भएको, तपाईँहरू काम गर्नुहोस् न भन्नुहुन्छ होइन, तर स्थानीय प्रदेश मल ल्याउने, मल ल्याएपछि वितरणको लागि प्रदेश र स्थानीयलाई जिम्मा दिने नै नीति छ। अब जिम्मा दिइसकेपछि प्रदेश र स्थानीयमा हाम्रो छैन, त्यहाँ पनि काहीँ न काहीँ असहयोग भएको छ। त्यही भएर मैले अस्ति संसदमा पनि के विषय उठाएको थिएँ भने, अनुसूचीमा तपाईँहरूले जसरी साझा अधिकार र एकल अधिकार भनेर गोलमोटोल गरेर हामीले अनुसूची निर्माण गर्यौँ, यसलाई पनि हामीले सच्याएर जानुपर्नेछ। केन्द्रको पनि अधिकार भनेको छ, प्रदेशको पनि अधिकार भनेको छ, स्थानीयको पनि अधिकार भनेको छ, सबैजनाले आफ्नो अधिकार क्लेम गर्ने र नागरिकलाई चाहिँ त्यो डे टु डे लाइफको काम कारवाही या मल पाउने विषय अन्य विषयहरूमा चाहिँ असहज हुनु भनेको यो गलत हो। यसको सहजताको लागि हामीले यी विषयहरूलाई पनि एड्रेस गरेर जानुपर्छ भन्ने हो होइन। र हेर्नु होला, तपाईँले अहिले झन्नै 34 अर्बको मल आउँदाखेरि पनि यस्तो हाहाकार भएको छ, भोलिको दिनमा 74 अर्बको मल आएछ भने पनि समस्या यही नै हो। त्यही भएर हामीले हाम्रो माटोको क्वालिटी पनि जोगाउनको लागि हामीले आफ्नै देशमा जैविक उत्पादन मल केन्द्र नबनाएसम्म यो समस्यालाई चाहिँ दिगो रूपमा हामी हल गर्न सक्दैनौँ, क्षणिक रूपमा हल गर्न सक्लौँ। दिगो रूपको लागि चाहिँ हामीले हाम्रै देशमा, म त केमिकल फर्टिलाइजरको कारखाना भन्दा पनि जैविक मल उत्पादन कारखाना 7 प्रदेशमा स्थापना गरेर किसानलाई समयमै मल बिउ दिन सक्ने वातावरण या प्रणाली निर्माण गरे नगरेसम्म किसानले यो समस्या चाहिँ भोगिरहनुहुन्छ भन्ने लाग्छ।
1: हस्, भास्करजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
2: धेरै धेरै धन्यवाद।
1: उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानून समिति सभापति समीक्षा भास्कोट आधारणीय श्रोत नेपाली बहसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: मात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो नेपाली रेडियो नेटवर्क
0: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयनी बैंक सबैका लागि बैंक डिश होम इन्टरनेट
2: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, गुड मर्निङ, धन्यवाद छ।
2: अब नेकपा एमालेको स्थिति हेर्ने हो भने त अब के भयो त, निर्वाचनको समीक्षा गर्ने कार्यदल गठन भयो, कार्यदलले चाहिँ प्रतिवेदन त लिएर आएको छ, तर त्यो प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो भन्ने कुरा आइरहेछ अहिले। किन चाहिँ यो सार्वजनिक भएन, यसको छलफल बहस चाहिँ किन टुङ्गिन सकेन?
3: यो छलफल भएर अन्तिम अवस्थामा पुगेको अवस्था छ होइन। अब यो चाहिँ अब अध्यक्षले अध्ययन गर्दै हुनुहुन्छ होला। यसमा कस्तो छ भने हामी यो गरिरहेका छौँ, सबै कुराहरू भएको छ, तलबाट पनि सबैतिरबाट समीक्षा भएर आइसकेको छ। अब यही पहिलो हप्तामा सचिवालयको बैठक बस्ने भनेको छ, त्यस पछाडि दोस्रो तेस्रो हप्तातिर केन्द्रीय कमिटिको बैठक बस्ने भनेको छ। अब यसमा चाहिँ हामीभन्दा अरूलाई चासो छ क्या, अलिक बढी हामीलाई चासो हुनुपर्ने हो होइन। नेकपा एमालेका
2: अध्यक्ष केपी शर्मा ओली पक्षलाई भन्दा पनि अर्को इतर पक्षलाई चासो धेरै छ।
3: होइन, चासो छ, खै कसलाई चासो छ म जान्दिनँ, तर नचाहिँदो खालको यसलाई चाहिँ अब उछाल पछाल गरिरहेको अवस्था छ। त्यो गर्नुपर्ने जरुरी छैन, हामी एकदम सही सलामत ढङ्गले यसको समीक्षा गर्छौँ र यसलाई निकास पनि दिन्छौँ र जे जस्तो कारणले गर्दाखेरि अहिलेको अवस्था सिर्जना भयो। अब यो आम रूपमा भने एमालेको मात्रै समस्या होइन, सबै देशव्यापी रूपमै निर्वाचनको परिणामले एउटा परिस्थिति देखाएको छ, त्यसको समग्र

91.1 समयको ख्याल राखौ 10 बज्यो

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न एकपक्षले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछ। पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यविभाग सभापति पूर्ण बहादुर खड्काले छुट्टा छुट्टै रिट लिएर अदालत जाने नेता मीन विश्वकर्माले बताएका छन्। अहिले कानून व्यवसायसँग छलफल भइरहेको भन्दै विश्वकर्माले शीर्ष नेता भने सर्वोच्च नजाने बताएका छन्। असोज 16 19 महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेसको आधिकारिक विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि नबढ़ाउन इतर पक्षले माग गर्ने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ। मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिए लगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए। मन्त्री सिफारिश गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी उत्सव र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो। तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाउने र त्यहीबाट आएको नामलाई स्वीकार गर्ने गरी सहमति भएको नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले जानकारी दिएका छन्। प्रदेश इन्चार्ज जोशीका अनुसार केन्द्रबाट आएका नामलाई तत्काल मन्त्रीमा नियुक्त गरेर सरकार विस्तार गरिनेछ। तीन मन्त्री र दुई राज्य मन्त्रीका लागि कार्यदलले 12 नाम सिफारिश गरेको छ। साबिक नेकपा माओवादीबाट 7, साबिक नागरिक उन्मुक्तिबाट 3 र साबिक नेकपा एकीकृत समाजवादीबाट 2 नाम सिफारिश गरिएको छ। साबिक माओवादीबाट ओम विक्रम भाट सरल, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, चपर साउत, लक्ष्मी विक्क, जानकी पौडेलको नाम सिफारिश गरिएको छ भने साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुशीराम चौधरी र इन्दिरा गिरीको नाम सिफारिश गरिएको छ भने साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश साईको नाम सिफारिश गरिएको छ। प्रदेशबाट सिफारिश भएका 12 नामहरूबारे आज केन्द्रमा छलफल गरेर 3 नाम पुनः प्रदेशमा पठाइनेछ भने नेकपाले केन्द्रबाट नाम आए लगत्तै 3 र 2 बनाउने तयारी गरेको छ। फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एकजना र लाइसेन्स बिनाको भरुवा बन्दुक राख्ने अर्का एकजनालाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ। सिरान्चुक गाउँपालिका 6 नयाँ साँगुबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका 2, सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका 1, खोपलाङमा ज्यामी काम गर्दै आएका 43 प्रेम सुनार र सोही स्थानका 33 विष्णु सुनार रहेका छन्। प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा उनलाई खोजी गर्ने क्रममा लाइसेन्स नभएको एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको भने प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटा नगरपालिका 1 खोपलाङ बस्ने विष्णु सुनारको भएको खुलेपछि प्रहरीले विष्णुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आइएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले बोलाएको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं दलका नेता बालेन्द्र शाह सहभागी नभएपछि प्रश्न उठेको छ। पार्टी संचालन सभापति लामी छाने र सरकार संचालन शाहले गर्ने सहमति भए पनि शाह पार्टीका बैठकहरूमा अनुपस्थित रहने गरेका छन्। प्रधानमन्त्री शाह पार्टी र संसदीय दलको बैठकमा मात्र नभई प्रशिक्षण र छलफलका कार्यक्रमहरूमा सहित सहभागी भएका छैनन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले बुधबार बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र सहभागी भएर सरकारका मन्त्री र सांसदहरूलाई अनिवार्य गरिएको बैठकमा संसदीय दलको नेता नै अनुपस्थित रहेपछि प्रश्न उठेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति लामी छानेले मन्त्री र सांसदहरूसँग छलफल गरिरहँदा प्रधानमन्त्री शाह भने प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव र मन्त्रीहरूसँग कार्य सम्पादन मूल्याङ्कन सम्झौताको तयारी उहाँ व्यस्त थिए। लामी छानेले बोलाएको बैठकमा रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाह, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ बाहेक अन्य सबै मन्त्री सहभागी थिए। बैठकले संसदीय दलको विधान 2083 संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। त्यस्तै दलको संसदीय विधान अनुसार दलको नेताले बैठक बोलाउने प्रावधान छ। दलको नेताको अनुपस्थितिमा उपनेताले बैठक आह्वान गर्न सक्छन्, तर पार्टी सभापतिले संसदीय दलको बैठक बोलाउने वैधानिक व्यवस्था छैन। लामी छाने पार्टी सभापति भए पनि संसदीय दलमा उनी एक सदस्य मात्र हुन्। दलका नेता शाह अनुपस्थित भएपछि उक्त बैठक उपनेता गणेश पराजुलीले बोलाउनु पर्थ्यो। उहाँको अनुपस्थितिलाई लिएर बैठकमा प्रश्न उठेपछि लामी छानेले यो अनौपचारिक छलफल मात्र भएको र अर्को पटकदेखि संसदीय दलको नेताकै उपस्थितिमा बैठक बस्ने स्पष्टीकरण दिएका थिए। वर्षायाम शुरू भएसँगै झापामा जापानिज इन्सेफलाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। मेचीनगर नगरपालिका 8 की 64 वर्षीय महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। यससँगै जिल्लामा जेई संक्रमितको संख्या 11 पुगेको छ। हालसम्म 4 महिला र 2 पुरूषको मृत्यु भइसकेको छ। उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढ़ाइनुका साथै स्वास्थ्य कर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भइरहेको समेत जानकारी गराइएको छ। त्यस्तै अमेरिकाको अलास्कामा 8 जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। नेशनल ट्रान्सपरेन्स सेक्युरिटी बोर्डका अलास्का क्षेत्रमा प्रमुख क्लिट जोन्सनका अनुसार विमानमा 2 पाइलट र 6 यात्रु थिए। विमान एन्कोरेजबाट कप न्यूहेन तर्फ जाँदै थियो र अवतरणका क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी छ। घटनापछि अलास्का उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियान शुरू गरेको छ। विमानमा सवारहरूको अवस्थाबारे भने तत्काल कुनै जानकारी गराइएको छैन। पृथ्वीको वायुमण्डलमा खस्न लागेको नासाको पुरानो अन्तरिक्ष अनुगमन स्याटेलाइट निल ग्रेल स्विफ्ट अब्जर्भेटरीलाई बचाउने महत्वाकांक्षी प्रयास असफल भएको छ। यस अब्जर्भेटरीको कक्षको उचाइ बढ़ाएर त्यसलाई थप समय सञ्चालनमा राख्ने उद्देश्यले प्रक्षेपण गरिएको लिंक नामक सानो उपग्रहले क्विपलाई समातेर अब माथिल्लो कक्षामा लैजान नसक्ने नासाले जनाएको छ। तर यो अभियान पूर्ण रूपमा अन्त्य भने भएको छैन। अब लिंकले स्विफ्टलाई बचाउने नभई भविष्यमा अन्तरिक्षमा रहेका उपग्रहको निरीक्षण गर्ने, त्यसको नजिक पुग्ने र थप सेवा दिने प्रविधिको परीक्षण गर्नेछ। नासाको निल ग्रेहल स्विफ्ट अब्जर्भेटरी करिब 22 वर्षदेखि पृथ्वीको तल्लो कक्षमा रहेर ब्रह्माण्डका विभिन्न असाधारण घटनाको अध्ययन गर्दै आएको छ। यसको विशेषता भनेको आकाशमा अचानक देखिने शक्तिशाली अन्तरिक्षीय घटनालाई छिटो पहिचान गरेर त्यसतर्फ आफ्नो उपकरण मोड्न सक्नु हो। तर पछिल्लो समय स्विफ्टले आफ्नो कक्षीय उचाइ निरन्तर गुमाउँदै आएको छ। पृथ्वीको वायुमण्डलले तानेर उपग्रहलाई विस्तारै तल ल्याइरहेको छ। त्यसमाथि सूर्यबाट बढ़ेको गतिविधिले वायुमण्डलीय घर्षण समेत थप तीव्र बनाएको छ। नासाका अनुसार स्विफ्ट करिब 300 किलोमिटर तल पुगेपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने जोखिम निकै बढ्छ। त्यसपछि यो वायुमण्डलमा जल्दै नष्ट हुने सम्भावना छ। यही जोखिमलाई रोक्न अमेरिकी अन्तरिक्ष क्षेत्रमा नयाँ प्रयोग शुरू गरिएको थियो। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: surfer of a Karkarna fast internet.
1: NBL Auto Loan.
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रेडियो एनआरएन 99.1।

0: نگار.
1: के भयो दाई?
2: खोइ तल त्यो गजुरी बिहेमा
1: हजुर
2: बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ।

विरुद्धका कमरेडहरू क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: समाचार अहिले बिहानको 11 बज्यो इस 11 एएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: आमा एक गिलास दही खाऊ न सारे गर्मी भयो
3: आमा मलाई दूध है
2: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
4: चैते धानमा नेक ब्लास्टको समस्या
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
4: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2 हर्दीनाथ 1 कुमल 2 कुमल 5 कुमल 6 र कुमल 7 लगाउने
0: खेतमा पानी जमाइ राख्ने
4: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
0: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
7: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 98450829097।

0: भाइ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। इट्स 12 पीएम।

0: 有阿瓦族吉巴利也就有涅普尔国这是把你听得起名称涅巴利克文
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। काठमाडौँमा प्रदर्शन भएको सम्बन्धी खबरबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै आज काठमाडौँमा विरूद्ध प्रदर्शन भएको छ। अधिकार कर्मी र आफन्तहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले गरिमालाई न्याय दिने लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्। गरिमाका लागि न्याय माग्दै उनका परिवारले पनि बारामा प्रदर्शन गर्दै आएका छन्। बारामा उनका आमा बुवा सहित सड़कमै धर्ना बसेका कारण वीरगंज पथैया सड़क खण्ड तेस्रो दिन पनि अवरूद्ध छ। बिहिबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना सहमति गरिएको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका छन्। गृहमन्त्री सुदन गुरूङ र कानून मन्त्री सविता गौतम आएर नेपालको कानून संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोज चौधरीको माग छ। 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगंज पथैया सड़क खण्ड अवरूद्ध रहेको छ। गरिमाका लागि न्याय माग्दै उनका परिवारले सड़कमै धरना दिएपछि उक्त सड़क खण्ड 3 दिन यता अवरूद्ध रहेको छ। प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरे तापनि मनोज चौधरी अर्थात गरिमाका बाबुलाई थाहै नदिई प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको उनले बताएका छन्। त्यस्तै उनले आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको कुर हत्याका अपराधीले मृत्युदण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने बताएका छन्। सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरवाहीले घटना भएको भन्दै उनको सरूवा मागेका स्थानीयवासीले डीएसपी दिलीप छेत्रीको सरूवा भएपछि प्रशासन समक्ष 5 बजे सहमति गरेका थिए। मध्यरातमा भएको सहमतिमा आफूहरूको अनुमति नलिएको र त्यसमा आफ्नो सहमति नरहेको समेत बताइएको छ। बारा प्रशासनले बुधबारदेखि अवरूद्ध वीरगंज पथैया सड़क खुलाउने प्रयास गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सड़क खुलाउने प्रयास भएपछि स्थानीयवासीले मृतकका परिवारलाई रूवाएर सड़क नखुल्न समेत चेतावनी दिएका छन्। एक स्थानीयले सड़क खुल्नु पर्ने पक्षमा आफूहरू पनि रहेको तर त्यसका लागि प्रशासनले परिवारको सहमति लिनुपर्ने बताएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाको केन्द्रीय समिति बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक शुरू भएको हो। आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 अनुमोदन गर्ने र राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल भइरहेको छ। त्यसै गरी सांगठनिक व्यवस्थापन तथा विभिन्न पदका मनोनयनबारे पनि बैठकले निर्णय लिनेछ। महामन्त्री विपिन आचार्यका अनुसार केन्द्रीय समिति सदस्य पदाधिकारी सचिवालय सदस्य विभागीय प्रमुखहरू र स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्यहरूको मनोनयन सम्बन्धमा पनि बैठकमा एजेण्डा राखिएको छ। यसबाहेक केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ। साथै पार्टीको आधिकारिक मुखपत्रका रूपमा स्वतन्त्र नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि बैठकले आवश्यक निर्णय लिनेछ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं दलका नेता बालेन्द्र शाह सहभागी नभएपछि प्रश्न उठेको छ। पार्टी सञ्चालन सभापति लामिछाने र सरकार सञ्चालन शाहले गर्ने सहमति भए पनि शाह पार्टीका बैठकहरूमा अनुपस्थित रहने गरेका छन्। प्रधानमन्त्री शाह पार्टी र संसदीय दलको बैठकमा मात्र नभई प्रशिक्षण र छलफलका कार्यक्रमहरूमा समेत सहभागी भएका छैनन्। सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएनन्। सरकारका मन्त्री र सांसदहरूलाई अनिवार्य गरिएको बैठकमा संसदीय दलको नेता नै अनुपस्थित रहेपछि प्रश्न उठेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति लामिछानेले मन्त्री र सांसदहरूसँग छलफल गरिरहँदा प्रधानमन्त्री शाह भने प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव र मन्त्रीहरूसँग कार्य सम्पादन मूल्यांकन सम्झौताको तयारीमा व्यस्त रहेका थिए। त्यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाह सड़क मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन्। उनी पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार अर्थात आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगंज स्थित डाक्टर शासाङ कोइरालाको निवासमा मंगलबारदेखि 3 दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानूनी उपचार खोज्न सर्वोच्चमा जाने निष्कर्ष निकालेको हो। इतर समूहका नेता एनपी साउद र प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन रोक्न माग गर्दै शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गरिनेछ। पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनवाईको अनुमति दिएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका गतिविधि अघि नबढ़ाउन माग गर्दै रिट दायर गर्ने निर्णय भएको हो। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन दायर गर्ने निर्णय समेत इतर समूहले गरेको छ। वनसरे डाँडा ल्याण्डफिल साइट अव्यवस्थित भएपछि पूर्वाधार मन्त्रालयले काठमाण्डु उपत्यका सहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिलाई सिंहदरबार बोलाएको छ। मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर वातावरण तथा परिसर सरसफाई सम्पर्क व्यक्ति महेश बहादुर सिंहका अनुसार आज दिउँसो 1 बजे छलफलका लागि बोलाइएको हो। वनसरे डाँडा ल्याण्डफिल साइट धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्छ। धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले पनि मन्त्रालयमा बोलाइएको बताएका छन्। वनसरी डाँडामा विगत 4 वर्षदेखि फोहोर विसर्जन गर्न थालिएको हो। यसअघि सिस्टलमा विसर्जन हुने गरेको थियो। वैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्ने गरी वनसरी डाँडामा स्यानेटरी ल्याण्डफिल साइट तत्कालीन शहरी विकास मन्त्रालयले 1 अर्ब बढ़ी लागतमा बनाएको हो। तर फोहोर खनाउन थालिएको 4 वर्षमै ल्याण्डफिल साइट भरिएको छ। 20 वर्षका लागि बनाइएको ल्याण्डफिल साइटमा फोहोरको चुली बनेको छ। उपत्यका सहित 21 वटा पालिकाको फोहोरले वनसरी डाँडा पनि सिस्टोल झैं डम्पिङ साइट भएको छ। ल्याण्डफिल साइटको व्यवस्थापन भने काठमाण्डु महानगरपालिकाले गर्दै आएको छ। हाल फोहोरको चुलीबाट लिचड बगिरहेको छ भने ड्याम भरिएर लिचड खोलामा मिसिएको छ। स्थानीयले फोहोर र मान्छे सँगै नराख्न माग गरिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ। मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिएर गतै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए। मन्त्री सिफारिश गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो। तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाउने र त्यहीबाट आएको नामलाई स्वीकार गर्ने गरी सहमति भएको नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले जानकारी दिएका छन्। प्रदेश इन्चार्ज जोशीका अनुसार केन्द्रबाट आएका नामलाई तत्काल मन्त्रीमा नियुक्त गरेर सरकार विस्तार गरिनेछ। तीन मन्त्री र दुई राज्य मन्त्रीका लागि कार्यदलले 12 जनाको नाम सिफारिश गरेको छ। साविक नेकपा माओवादीबाट 7 जना, साविक नागरिक उन्मुक्तिबाट 3 जना र साविक नेकपा एकीकृत समाजवादीबाट 2 जनाको नाम सिफारिश गरिएको छ। पछिल्लो 4 महिनाको अवधिमा ठूलो संख्यामा निजामती कर्मचारीहरूले सेवाबाट राजीनामा दिएका छन्। राष्ट्रिय किताब थाना निजामतीका अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको अवधिमा 376 जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका उच्च पदस्थ अधिकारीहरूको संख्या उल्लेख रहेको छ। किताब थानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वा खली श्रेष्ठले दिएको जानकारी अनुसार यो अवधिमा विशिष्ट श्रेणीका 3 जना सचिव, प्रथम श्रेणीका 70 जना सहसचिव र द्वितीय श्रेणीका 65 जना उपसचिवले राजीनामा बुझाएका छन्। राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डाक्टर कमल प्रसाद पोखरेल लगायत रहेका छन्। त्यसै गरी राजीनामा दिने 70 सहसचिव मध्ये प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत सहसचिव लेखनाथ गेवाली, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिव द्वय विनोद लामिसाने र चन्द्रबहादुर शिवाकोटीले पदबाट राजीनामा दिएका छन्। नेपाली निजामती प्रशासनमा एकैपटक यति ठूलो संख्यामा विशेष गरी सहसचिव र उपसचिव तहका कर्मचारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजीनामा दिने अन्य कर्मचारीहरूमा अधिकृत र सोभन्दा मुनिका सहायक स्तरका कर्मचारीहरू रहेका छन्। सरकारले ल्याउने तयारी गरेको निजामती सेवा ऐनमा 55 वर्षमा अनिवार्य अवकाश र 30 वर्ष सेवा अवधि तोकिएको भन्दै त्यसबाट बस्नका लागि पनि उपल्लो तहका कर्मचारीले राजीनामा दिएको हुन सक्ने सरकारी अधिकारीहरू बताउँछन्। यति छोटो अवधिमा यति धेरै उच्च अधिकारीहरूले सेवा छोडेको यो पहिलो पटक भएको पनि किताबखानामा कार्यरत कर्मचारीहरूले बताएका छन्। यसभन्दा अगाडि राजीनामा दिएर जाने भन्दा अनिवार्य अवकाशमा जाने कर्मचारीको रेसियो बढ़ी हुने गरेकोमा अहिले पनि राजीनामा दिने कर्मचारीको रेसियो अनिवार्य अवकाशमा जाने कर्मचारीको भन्दा बढ़ेको किताबखानाले जानकारी दिएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 वडा गाउँमा बाढ़ी पहिरो पीड़ितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा प्रभावित समूहमा राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संघ संस्था तथा निकायले सड़क अवरूद्ध भएका कारण राहत सामग्री प्रभावित सम्म लैजान सकेका छैनन्। गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावित परिवारलाई राहत वितरण गरिरहेको जनाइएको छ। गाउँपालिकाले प्रभावितका लागि तत्काल आवश्यक ओर्नी ओछ्याउने सामग्री, खाद्यान्न तथा लत्ता कपड़ा लगायतका सामग्री वितरण गरेको जनाएको छ। उहाँ पुग्ने मुख्य सड़क विभिन्न ठाउँमा पहिरोले भत्किएपछि राहत सामग्री फुलीवन, पोबाङ र माबाङमै रोकिएका छन्। त्यस्तै सड़क तत्काल खुल्ने अवस्था नरहेको जनाइएको छ। निरन्तर वर्षाका कारण सड़क खुल्ला हुने प्रयास समेत जोखिमपूर्ण बनेको छ। गएको साउन 27 गते थबाङ गाउँपालिका 5 उहामा बाढ़ी पहिरो र साउन 28 गते राति सुनछरी गाउँपालिका 2 भित्री गामका विभिन्न ठाउँमा पहिरोले चन्दनको क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। नलगाड नगरपालिका 7 दानी पिपल स्थित डोल्पा जाजरको सड़क खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 25 वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 26 वर्षीय गणेश थ्यार, 26 वर्षीय मान बहादुर बोहरा, 40 वर्षीय सम्झना गहतराज रहेका छन्। त्यस्तै 30 वर्षीय राजेन्द्र ध्यार, 52 वर्षीय रत्नाकुमारी बोहरा र 16 वर्षीय निखिल सुनार रहेका छन्। हिजो साँझ करिब 36 बजे नलगाड नगरपालिका 9 तात्राबाट दल्ली बजारतर्फ जाँदै गरेको लु 168227 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: NBL Auto Loan अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाको अलास्कामा 8 शनिबार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। नेशनल ट्रान्सपोर्टेशन सेक्युरिटी बोर्डका अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोनसनका अनुसार विमानमा 2 पाइलट र 6 यात्रु थिए। विमान एन्कोरेजबाट केप न्युवेतर्फ जाँदै गरेको थियो भने अवतरणका क्रममा दुर्घटना परेको प्रारम्भिक जानकारी रहेको छ। घटनापछि अलास्का उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियान शुरू गरेको छ। विमानमा सवारहरूको अवस्थाबारे तत्काल कुनै पनि जानकारी भने प्राप्त भएको छैन। त्यस्तै अमेरिकाले कम्युनिष्ट मुलुक भनेर चिनिने क्युबा विरूद्ध थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन्। नयाँ प्रतिबन्धमा क्युबा सरकारको स्वामित्वमा रहेका 9 खानी धातु तथा निर्माण सम्बन्धी कम्पनी, क्युबाको निर्माण मन्त्रालय तथा क्युबा स्थित एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित अधिकारीहरू परेका छन्। अमेरिकाले क्युबाली इन्स्टिच्यूट अफ फ्रेण्डशिप विथ द पीपल्सका नेतृत्वमाथि पनि प्रतिबन्ध लगाएको छ। क्युबाले भने अमेरिकाले लगाउँदै आएका सबै प्रतिबन्धको विरोध गर्दै आएको छ। क्युबाली विदेश मन्त्री ब्रुनो रोड्रिग्रेसले रुबियोको पछिल्लो घोषणाको निन्दा गरेका छन्। अमेरिकाले यस वर्षको शुरूदेखि क्युबामाथि प्रभावकारी तेल नाकाबन्दी लगाउँदै आएको छ। इन्धन आयातमा अत्याधिक निर्भर तथा पुरानो विद्युत पूर्वाधारका कारण क्युबामा ऊर्जा संकट थप गहिरिएको छ। अब खेल खबर। एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी रहेको छ। ओलम्पिक काउन्सिल अफ एसिया र आईसी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतिदेखि असोज 18 गतिसम्म हुने एसियाको सबैभन्दा ठूलो बहु खेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी छन्। यसले एसियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूपमा लिने अपेक्षा गरिएको छ। यसअघि जापानले 2 पटक टोकियो र हिरोसीमा एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो। त्यस्तै अस्ट्रेलियाको नर्थन टेरिटोरीमा भइरहेको टप एण्ड टी20 सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले आज आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग खेल्दैछ। नेपाल र एन्टी स्ट्राइक बीचको खेल दिउँसो 2 बजेदेखि शुरू हुनेछ। नेपाल यसपटक नेपाल ए टोलीका साथ मैदानमा उत्रदैछ। कप्तानमा अनिल शाह छन्। एन्टी स्ट्राइकको कप्तानमा डासी सर छन् भने एन्टीको टोलीमा अस्ट्रेलियाका अनुभवी खेलाड़ी डासी सरसँगै बिग ब्याश लीगका स्टार खेलाड़ी जोर्डन सिल्क, टम मेन्जिस र वेस्ट एगर पनि समावेश रहेका छन्। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सिमराकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै काठमाण्डुमा प्रदर्शन। राष्ट्रपा केन्द्रीय समिति बैठक जारी। प्रधानमन्त्री बालिन भने संसद र संसदीय दलको बैठक लगातार चल्दै। महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर पक्षिया सर्वोच्चमा। वंशले डाँडा ल्याण्डफिल साइटमा प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै मन्त्रालय। सुदूरपश्चिममा नेकपाबाट 5 मन्त्रीका लागि 12 आकांक्षी, भागभण्डा मिलाउन सकस। वैशाखेता 3 सचिव र 70 सहसचिव सहित 376 कर्मचारीले दिए राजीनामा। सड़क अवरूद्ध हुँदा रोल्पाका पहिरो पीड़ितले पर्याप्त राहत पाएनन्। रेशम चौधरीलाई आम माफी दिने निर्णय विरूद्ध परेको रिटमा सुनवाई हुँदै। अमेरिकाको अलास्कामा चार्टर विमान दुर्घटना, 8 जना बेपत्ता। क्युबाका 9 सरकारी कम्पनी र उच्च अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध। तेल आपूर्ति अवरोधले ऊर्जा संकट चर्किँदै। र टप एन्टी 20 सिरिजमा नेपालले आज पहिलो खेल एन्टी स्ट्राइकसँग खेल्दै एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन अब 1 महिना बाँकी। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो

0: Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: बादल भन्दा माथि कति राम्रो सुन्नु मलाई त्यही जान मलाई
2: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सार्वजनिक नीति निर्माण सम्बन्धी खबरबाट, सरकारको सार्वजनिक नीति निर्माण प्रक्रियालाई प्रमाणमुखी र तथ्यपरक बनाउन नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धान र नीतिगत बहसलाई तीव्र पारेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरिएको पाक्षिक प्रगति विवरण अनुसार प्रतिष्ठानले शिक्षा, घरेलु हिंसा, पिछड़िएको वर्गको पहिचान र प्रत्यक्ष वैदेशिक लगानी सहित विभिन्न क्षेत्रका 8 अध्ययन प्रतिवेदनलाई आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाएको छ। यसै गरी संस्थागत स्मृति कायम राख्न सार्वजनिक खर्च व्यवस्थापन र निजामती सेवामा ज्ञान हस्तान्तरण सम्बन्धी प्रतिवेदनहरू अनलाइन प्रकाशन गरिएका छन् भने 2 दशक पुरानो लागू औषध नियन्त्रण नीति परिमार्जनका लागि सरकारवालासँग नीति सम्वाद सम्पन्न भएको छ।
4: सरकारले रासायनिक मल आपूर्तिको चुनौती समाधान र डिजिटल शासन प्रवर्धनका लागि छुट्टा छुट्टै 2 समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार मल संकटको आपतकालीन तथा दीर्घकालीन समाधान सिफारिश गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा 12 सदस्यीय कार्यदल बनाइएको छ, जसले 60 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसै गरी सरकारी सेवामा विद्युतीय प्रणाली विस्तार गर्न सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापनाका लागि सहसचिवकै समयजगतमा 6 सदस्यीय समिति गठन भएको छ। 30 जना कर्मचारी र कार्यकारी निर्देशक रहने उक्त केन्द्र मार्फत प्रविधि मैत्री सेवा प्रभावलाई व्यवस्थित गरिनेछ। साथै नागरिकले तत्काल महसुस गर्ने 65 अवधारणाको मस्यौदा सबै मन्त्रालयमा कार्यान्वयनका लागि पठाइएको छ।
0: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट प्राप्त नेपाल विशेष सेवा ऐन 2082 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभाध्यक्ष नारायण प्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय बाट हटाएर प्रधानमन्त्री मातहत राख्ने प्रावधानमा सांसदहरूको मत विभाजित भएको छ। केही सांसदहरूले शक्ति केन्द्रीकरण हुने र निकाय अस्थिर बन्ने भन्ने विरोध जनाएका छन् भने केही सांसदहरूले कानूनी सामञ्जस्यताका लागि विधेयक आवश्यक रहेको दावी गरेका छन्। कानून मन्त्री सुविता गौतमले पेश गर्नुभएको यस विधेयकमाथि अब दफावार छलफल हुनेछ। राष्ट्रिय सभाको अर्को बैठक आगामी मंगलबार बस्नेछ।
4: प्रधानमन्त्री बालेन्द्र शाह भ्रमणका क्रममा आज सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको छ। कास्कीको माछापुछ्रे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिजोर्टमा बास बस्नुहुने प्रधानमन्त्री भोलि शनिबार मुस्ताङ जाने कार्यक्रम छ। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालका अनुसार यो नितान्त पारिवारिक भ्रमण भएकाले कुनै औपचारिक कार्यक्रम तय भएको छैन, तर जिल्लाको सुरक्षा व्यवस्था पूर्ण रूपमा चुस्त बनाइएको छ।
0: प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको 3 सदस्यीय न्यायाधीशको टोली पनि पोखरा पुगेको छ। न्यायाधीशहरू विनोद कुमार शर्मा, सारंगा सुवेदी तथा मुख्य रजिस्ट्रार विमल पौडेल सहभागी हुनुहुन्छ। प्रधान न्यायाधीश सचिवालयका अनुसार टोलीले उच्च अदालत पोखरा, पोखराको अस्थायी इजलासका साथै कास्की, स्याङ्जा र बागलुङ जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम रहेको छ। अनुगमन पश्चात टोली आगामी आइतबार काठमाडौँ फर्कनेछ।
4: निर्वाचन आयोगले गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा र आवश्यक सुधारबारे छलफल गरेको छ। छलफलका क्रममा गृहमन्त्री गुरूङले विगतका चुनावका समस्या समाधान गर्दै विदेशमा रहेका तथा आफ्नो क्षेत्र बाहिर रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गराउन कानूनी र प्राविधिक तयारी थाल्न आग्रह गर्नुभयो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन कानूनी, संस्थागत र प्राविधिक तयारी भइरहेको बताउँदै आवश्यक स्रोत साधन तथा जनशक्ति उपलब्ध गराइदिन सरकारसँग विश्वास व्यक्त गर्नुभयो। यसैबीच निर्वाचन आयोगले आगामी असोज 1 गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जनाउँदै विवरण

0: भने तयारीमा हुनुहुन्छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। एमाले नेकपा र राप्रपाका गरी 63 जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापाले मत लिनका लागि संसद सचिवालयमा पत्राचार गर्नुभएको छ। संविधानको धारा 168 उपधारा 2 बमोजिम भदौ 3 गते दावी पेश गर्नुभएका थापालाई हिजो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो।
1: यसै गरी लुम्बिनी प्रदेशमा सत्तारूढ़ दलबीच 9 मन्त्रालयको भागभण्डा टुंगिएको छ। सहमति अनुसार मुख्यमन्त्री सहित एमाले 4, नेकपाले 3 र जसपा नेपालले 2 मन्त्रालय पाउनेछन्। मन्त्रालयको संख्या बाँडफाँड निश्चित भए पनि कुन दलले कुन विभागीय जिम्मेवारी सम्हाल्ने भन्ने टुंगो लाग्न र मन्त्री परिषद विस्तार हुन बाँकी छ। नेकपाभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले नाम छनौटमा सकस परिरहेको छ भने जसपा नेपालमा पार्टी
0: मन्त्रालयले नयाँ शिक्षा विधेयकका लागि राय हस्ताक्षर संकलन गर्न समय अभियान सुदूर पश्चिम धनगढ़ीमा पनि आरम्भ भएको छ। सुदूरपश्चिम प्रदेशमा आयोजित छलफलमा भएको छ। साथै प्रदेशमा आयोजित विद्यालय व्यवस्था समिति अभिभावक विद्यालय व्यवस्थाले व्यावहारिक कानूनी व्यवस्था शिक्षकले कानूनी व्यवस्था शिक्षकको शिक्षाका लागि शिक्षा लागि मन्त्रालयले अब काठमाडौँमा पनि थप सरकारवालाहरूसँग छलफल गरी प्राप्त सुझावहरूलाई विधेयकको मस्यौदामा समेट्ने जनाएको छ।
1: विश्वविद्यालयहरूमा 3.5 महिनादेखि रजिस्ट्रार नियुक्त नहुँदा प्रशासनिक भद्रगोल र बजेट शून्यता सिर्जना भएको छ। अध्यादेश मार्फत पदाधिकारी पदमुक्त गरिएपछि नयाँ रजिस्ट्रार नियुक्त नहुँदा तिर्वी पोखरा र पूर्वाञ्चल जस्ता ठूला विश्वविद्यालयमा बजेट निर्माण तथा नीति कार्यक्रम पारित हुन नसकेको हो। यसको प्रत्यक्ष असर त्रिभुवन विश्वविद्यालयका करिब 95,000 उत्तीर्ण विद्यार्थीको ग्रेस लिस्ट स्वीकृत र आगामी दीक्षान्त समारोहमा परेको छ। कामचलाउ तथा निमित्त पदाधिकारीका भरमा चलेका विश्वविद्यालयहरूमा पूँजीगत खर्च समेत रोकिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 现什么叫不知道，
1: 专业管理专好管理。
2: Ancient pack, give me that.
3: Zaire pani jaha pani, pack khari karna ho, aur 20% samma gas pirta. Ancient app matlab karna ho.
2: Ancient pack, give me that. Sir, thori lagu hai sir. Ancient Nepal ke lagi.
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका दुई रेसाङका बाढ़ी पहिरो प्रभावितहरूको स्वास्थ्य परीक्षण तथा परामर्शका लागि तीनजना स्वास्थ्य कर्मी परिचालन गरिएको छ। त्रिभुवन आधारभूत विद्यालयको अस्थायी आश्रय स्थलमा बसेका विस्थापितहरूमा स्वास्थ्य समस्या देखिन थालेपछि नगरपालिका मार्फत नर्सिङ र प्यारामेडिक सहितको टोली 24 घण्टा खटाइएको हो। जनस्वास्थ्य अधिकृत नेशा थापाका अनुसार सुत्केरी गर्भवती बालबालिका तथा अशक्त नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिनेछ। यसैबीच पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन र जोखिम मापनका लागि भूगर्भवेद मौसमविद र ड्रोन सहितको प्राविधिक विज्ञ टोली रिसाङ पुगेर काम थालेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार टोलीले आश्रय स्थलको सुरक्षा र सम्भावित जोखिमको विश्लेषण गरिरहेको छ भने प्रशासनिक निकायले राहत पुनर्स्थापना र अवरूद्ध सड़क सञ्चालनको काम अघि बढ़ाएका छन्।
6: काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी सिंह दरबारमा आयोजित बैठकमा रासोपा सांसद आशिका तामाङ र उपत्यकाका नगर प्रमुख बीच चर्का चर्की भएको छ। संचार मन्त्री विक्रम तिमुल सिन्हाको उपस्थितिमा पूर्वाधार मन्त्रालयले बोलाएको बैठकमा स्थानीयताका प्रतिनिधि गम्भीर नभएको भन्दै सांसद तामाङले आपत्ति जनाएपछि विवाद शुरू भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले समस्याको इतिहास अध्ययन नगरी आक्रामक शैली देखाएको भन्दै विरोध जनाएपछि स्थिति थप तनावपूर्ण बनेको थियो। स्थानीय सरकारले व्यवस्था गरेको आरोप लगाउँदै सांसद तामाङले भोलिदेखि बंचरी डाँडेमा फोहोर लैजान नदिने चेतावनी दिएर बैठक बहिष्कार गरी बाहिरिनु भएको थियो। तामाङ बाहिरेपछि मेयर महर्जनले बैठकमा सांसदहरूबाट जनप्रतिनिधिको मानमर्दन भएको भन्दै मन्त्री समक्ष असन्तोष व्यक्त गर्नुभएको हो।
5: विदेशमा रहेका नेपाली नागरिकले अबदेखि नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी देशमै रहेको नेपाली दूतावास वा नियोगबाट प्रमाणीकरण गराउन सक्ने भएका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा बसोबास गर्ने नेपालीहरूलाई सहजीकरण गर्न यो सेवा नियोगहरूबाट उपलब्ध गराउन लागि जानकारी दिएको छ।
6: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका एक बंगलादेशी नागरिकको पेटबाट 5 दिनपछि सुन जस्तो देखिने धातु निकालिएको छ। दुबईबाट काठमाडौँ आएका 35 वर्षीय मोहम्मद रेसले हल लदरको चेक जाँचका क्रममा 150 ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेपछि काठमाडौँ मेडिकल कलेजमा लगेर पेल्भिक एक्सरे गरिएको थियो। एक्सरेमा पेटभित्र धातु देखिएपछि अस्पताल भर्ना गरिएका हलदरको 5 दिनपछि शौच गर्ने क्रममा उक्त वस्तु बाहिर निकालिएको प्रहरीले जनाएको छ।
5: हतियार दुरूपयोग अनुसन्धान आयोगले झापाको गौरीगंज गाउँपालिका एकावडा सचिव अजय कुमार शाह विरूद्ध आज विशेष अदालत काठमाण्डमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै 10,000 रूपियाँ घुस लिइरहेको अवस्थामा उनलाई इटहरी स्थित आयोगको टोलीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा वडा सचिव शाहले नियतवश काममा ढिलासुस्ती गरे घुस मागेको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन बमोजिम 10,000 रूपियाँ बिगो कायम गरी बिगो अनुसारको जरिवाना र कैद सजायको माग दावी गरेको छ।
6: सरकारले सुडानबाट आयात हुने तरबुजाको बिउ पैठारीमा तत्कालका लागि पूर्ण रोक लगाएको छ। अस्वाभाविक आयात र राजस्व छलेर भारततर्फ तस्करी भइरहेको शंकाबीच कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रले नयाँ प्रवेश अनुमति पत्र जारी नगर्न माथतका कार्यालयलाई निर्देशन दिएको हो। सुडानबाट प्राप्त हुने बिरूवा स्वस्थता प्रमाणपत्र शंकास्पद देखिएकाले थप परीक्षण र जोखिम विश्लेषणपछि सुडानी बिरूवा संरक्षण संगठनसँग समझदारी गरिने केन्द्रले जनाएको छ।
5: राइड सेयरिङ सेवा प्रदायक कम्पनी पठाओ नेपालले राइडरहरूको उचित आमदानी र प्रति किलोमिटर भाड़ा दरको मागप्रति आफू गम्भीर रहेको जनाएको छ। सरकार राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्महरूबीच सहमति भए समान भाड़ा दर लागू भएमा आफ्नो विद्यमान भाड़ा संरचना परिमार्जन गर्न तयार रहेको कम्पनीले जनाएको छ। पठाओका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार बाइक सेवामा 20% कमिशनको सट्टा 12 रूपियाँ निश्चित प्लेटफर्म शुल्क लागू गरिएको छ, जसमा बीमा सुविधा समेत समेटिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको कुल वैदेशिक 35% भन्दा धेरैले बढ़ेको छ। भन्सार विभाग अनुसार साउनमा व्यापार 35.44% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। साउनमा 1,87,44 करोड़को वस्तु आयात हुँदा निर्यात 61.72% बढ़ेर 38,70 करोड़ पुगेको छ। निर्यातको वृद्धि दर उच्च रहेकाले कुल व्यापारमा यसको हिस्सा 17.5% पुगेको छ। यद्यपि आयातको आकार ठूलो भएकाले समीक्षा अवधिमा वैदेशिक व्यापार घाटा 24.88% बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको विभागले जनाएको छ।
2: साताको अन्तिम कारोबार दिन आज शेयर बजार 10.67 अंकले घटेर 2,618.72 बिन्दुमा झरेको छ। आज 344 कम्पनीको 1 करोड़ भन्दा बढ़ी किता शेयर किनबेच हुँदा 4,16 करोड़ रूपियाँ बराबरको कारोबार भएको छ। अधिकांश समूहको सूचक घटेको बजारमा 70 कम्पनीका शेयर धनीले कमाएका छन् भने 198 कम्पनीको शेयर मूल्य ओह्रालो लागेको छ।
1: अब विदेशका खबर। चीनले अमेरिकाको प्रतिबन्ध र आर्थिक दबावबाट मध्यपूर्वको समस्या समाधान नहुने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्काट विसेन्टले ईरानी अर्थतन्त्रलाई धरायशी बनाउने र सहयोग गर्ने देशहरूमाथि आर्थिक कार्यवाही गर्ने धम्की दिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो। आज आयोजित पत्रकार सम्मेलनमा चीनी विदेश मन्त्रालयका प्रवक्ता लिन जीआनले प्रतिबन्ध र दबावले कुनै पनि मुद्दाको निकास नदिने बताएका छन्। उनले सबै सम्बन्धित पक्षलाई जिम्मेवार कदम चाल्दै राजनैतिक तथा कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न अपील गरेका छन्।
2: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबाद स्थित सिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि पुनः रावलपिण्डीको अदियाला जेल फिर्ता लगिएको छ। सर्वोच्च अदालतले 2 दिनभित्र निजी अस्पतालमा लगेर विस्तृत स्वास्थ्य जाँच गराउन दिएको आदेश अनुसार उनलाई अस्पताल लगिएको हो। सन् 2023 तोसा खाना भ्रष्टाचार मुद्दामा 14 वर्षको जेल सजाय काटिरहेका 73 वर्षीय खानको रक्तचापमा उत्तर चढ़ाव आएपछि अदालतले यो निर्देशन दिएको थियो। 800 भन्दा बढ़ी सुरक्षाकर्मीको कड़ा सुरक्षा घेराबीच प्रारम्भिक चिकित्सकीय परीक्षण र आवश्यक जाँच पूरा गरी उनलाई आज पुनः जेल सारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: लामो समयदेखि जारी गृह युद्ध र हालैको मौसमी बाढ़ीका कारण सुडानमा विस्थापनको संकट थप गम्भीर बनेको छ। संयुक्त राष्ट्र संघका अनुसार सन् 2023 अप्रेलमा सेना र अर्धसैन्य बलबीच शुरू भएको द्वन्दका कारण हालसम्म 2 लाख भन्दा बढ़ी मानिस विस्थापित भइसकेका छन्। ड्रोन आक्रमणका कारण विभिन्न शहरमा बिजुली खानेपानी र स्वास्थ्य सेवा ठप्प भएका छन् भने भारी वर्षा र बाढ़ीले हजारौं आश्रय स्थल ध्वस्त पारेको छ। अनवरत हिंसा, पूर्वाधारमा क्षति र बाढ़ीको दोहोरो मारले गर्दा देशको झण्डै 45% जनसंख्या खाद्य असुरक्षा र भोकमरीको गम्भीर जोखिममा परेको छ।
2: अब खेलकुद। अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टफ N20 सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 122 रन मात्र बनाउन सक्यो। टोलीका लागि पवन सराफले सर्वाधिक 41 रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा नेपाल सस्तोमै समेटियो। जवाफमा 123 रनको लक्ष्य एन्टी स्ट्राइकले 15 ओभरमै 2 विकेट गुमाएर सहजै भेटायो। नेपालले अब भोलि शनिबार आफ्नो दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 को सामना गर्नेछ।
1: कास्की स्थित पोखरा रंगशालामा फ्लडलाइट जडान गर्ने तयारी अगाडि बढ़ेको छ। संघीय सरकार र शहरी विकास कार्यालयबाट विनियोजित 8 करोड़ रूपियाँ बजेटबाट कार्य प्रारम्भ गर्न लागि हो। जिल्ला खेलकुद विकास समितिका अनुसार रंगशाला स्तरोन्नतिको काम बाँकी रकम क्रिकेट मैदान र बहुद्देश्यीय कवर हल सुधारमा खर्च गरिनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षा र उचाइको प्राविधिक अध्ययन पश्चात स्वीकृति दिएपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी दशैं लगत्तै ठेक्का आह्वान गर्ने योजना छ। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: सार्वजनिक नीति निर्माणका 8 प्रतिवेदन समीक्षा चरणमा मल समस्या समाधानमा 12 सदस्यीय कार्यदल, ई गभर्नेन्सका लागि सफ्टवेयर केन्द्र स्थापना, विशेष सेवा ऐन विधेयकमाथिको प्रस्ताव राष्ट्रिय सभाबाट पारित।
1: निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह पोखरामा, भोलि मुस्ताङ जाने प्रधान न्यायाधीश सहितको टोली पनि पोखरामै। गृहमन्त्रीको उपस्थितिमा निर्वाचन मस्यौदामाथि छलफल।
2: साथै प्रदेशमा शिक्षा संवाद पूरा, सुझाव समेटेर नयाँ ऐन ल्याइने, रजिस्टर नहुँदा विश्वविद्यालय मा बजेट शून्यता पहिरो प्रभावित झाझरकोटमा विस्थापितको उपचार र जोखिम मापन शुरू
1: इरानमाथि अमेरिकी प्रतिबन्धमा चीनको विरोध स्वास्थ्य परीक्षणपछि इमरान खान जेल फिर्ता गृह दर बाढ़ीले सुदानमा संकट लाखौं विस्तार
2: र टफ एन्टी ट्वेन्टी सिरिजमा नेपालको खराब शुरूआत अस्ट्रेलियन टोली एन्टी स्ट्राइकसँग स्तब्ध पोखरा रंगशालामा फ्लड लाइट जडानको तयारी
1: हरिष्ठ नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार.

0: Radio N Aryan 99.1.
1: Hello.
2: Hello.
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
3: दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो, हजुर
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, म किन दिन्थे.
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ.
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

रेडियो साइनो 89.8 मेगाहर्ट्ज।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
3: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
8: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
8: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने:
8: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
10: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
9: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0656-490-959, 98550-60-359 र 98550-67-359।
11: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना।
12: नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
0: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
5: चैते धानमा नेक ब्लास्टको समस्या,
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
4: खेतमा पानी जमाइराख्ने,
5: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
4: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू,
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
8: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा संचालन, अनावश्यक खर्च र उत्तरदायित्वविहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नुहुँदैन। अब खबर सन्तोषी रावलबाट। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनासम्मै नेपालको वैदेशिक व्यापारमा 35.44% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। संचार विभागका अनुसार साउनमा 1,87,44 करोड़ रूपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 31.04% बढ़ी हो। त्यस्तै निर्यात 61.72% बढ़ेर 38,70 करोड़ रूपियाँ पुगेको छ। आयात बढ़ेसँगै व्यापार घाटा पनि बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबीन तेल 18,40 करोड़ रूपियाँको आयात भएको छ। डिजेल 13,85 करोड़ र खाना पकाउने ग्यास 8,46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17,59 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ़दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्य पूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुवैका लागि 500 किलो घिउ पठाइएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीले जब कतिले समय किसान दुध व्यास संस्थाले किसान भुटानीकरण नसकिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौं र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो। खास गरी खाडी मुलुकमा 50 मेट्रिक टन घिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र ती निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट चाहिँ खाडी मुलुक दुबईमा हाम्रो घिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौं।
0: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्नु भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंक गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थानमा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिपुरा थोकी
3: वैदेशिक वित्तीय तथा सार्वजनिक प्रशासन, वाणिज्यिक व्यवस्थापन, वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो चरणको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको फर्याको वा को कर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा सरसहको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको थिए।
0: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। सत्तापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
2: महाधिवेशनको नीति तय भएको छ अहिले 24 गते होइन, त्यो महाधिवेशन अलिक तत्काल चाहे अब रोगी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोगी पाऊ भन्ने हिसाबबाट हित निवेदन आउनु भएको छ। सबैले दुईटा भन्नुभयो, एउटा शेरबहादुर देउवाको वारिसबाट रिट केस भएको थियो होइन, अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिटलाई हामीले अब अध्ययन गर्दै थियौं। पछि उहाँ जुन लिएर आउनु भएको थियो रिट निवेदन जुन लिएर आउनु भएको उहाँले त्रुटिहरू पनि रहेछ, त्यो सच्याउनु पर्ने देखियो, त्यही कारण हामी फिर्ता लान्छौं भन्ने हिसाबले फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउन भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक लोक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिना कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लीमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षक विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले जानकारी दिनुभयो।
4: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य
0: प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक लोक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिना कार्की र पूर्वाधार विभाग निशा डाङ्गी

0: निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसीमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
1: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरालले स्थानीय शिल्पता उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अर्यालले जानकारी दिनुभयो।
2: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दियो, ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्यको साथ हामीले गरेको हो।
1: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 टी20 सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एन्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एन्टीका लागि दुची होगन बोजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रही। नेपालका लागि दुवै विकेट पवन सराफले लिट सारेर पहिलो ब्याटिङको निम्ति पाएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
3: स्वच्छ पानी पिउन पाएपछिको खुशी। अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिलाभन्दा अहिले।
4: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुरा

0: हरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न सातवटा लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्खाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
4: पाल्पाका गाउँमा पहिले वर्खा शुरू हुन साथ धमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहले,
5: पहिला हामी पानी शुद्ध गरेर उमालेर खान्थ्यौं, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रो छ, त्यो पनि भइसकेन। अब अरू अरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रो आएछ, राम्रो छ।
4: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेर धाउन परेको छैन। लिफ्टिङ खाने पानी मार्फत मेसिन जडानपछि खाने पानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
6: वर्षा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर डोको बोकेर हामी खिच खोल्न हिँड्नु पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
4: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदानसँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गालीमा रहेको होक्सेल लिफ्टिङ खाने पानी उपभोक्ता समितिका अध्यक्ष गुण बहादुर गाहा,
7: सबै खुसी पनि छन् र खाने राम्रो पानी खानु पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा किरा नाम्ने दबाई पनि प्रयोग गरेछन्। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, यस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
4: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड़ भन्दा बढ़ीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
8: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। त्यो मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौं। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
4: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढ़ी, बङ्गसकाली, रैनादेवी छहरा, रिद्धिकोट र तानसेनका गरी कुल 974 घर धुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम, दरारहरू छन् कि रूखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर। जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउन पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने
1: किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
1: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
2: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा,
13: प्रोपाइटर मधुमाया जी पर हेलो प्रोपाइटर भनेछु हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत विश्वभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
2: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता किमोल सिन्हासँग कुराकानी गरेका छौं।
14: नेपालको झन्डै 60% भूभाग चाहिँ पहाड़ छ, त्यही भएर हामी बस्ने पनि पहाड़मै हो र पहाड़मा बस्दाखेरि चाहिँ यति यति सानसानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेका हुन्छ, सुत्ने ठाउँ अलिक माथितिर हुन्छ, घरै पनि चिप्लिरहेको, भाँसिरहेको, कुनाहरू भाँसिरहेको देखिन्छ, त्यस्तो चिएर चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ, हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ जमिन छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
3: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ, घरको यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा, पल्लो कोठा, तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर पनि बसिरहनु भएको पनि देखिन्छ कि, त्यस्तोमा चाहिँ के गर्ने? अब
14: त्यस्तोमा चाहिँ अब कहीँ जाने ठाउँ नै छैन भन्ने खालको कुरा गर्दाखेरि चाहिँ त्यस्तो गराहरू चर्केको देखिन्छ भने त्यसलाई टाल्ने, होइन, पानी नछिर्ने गरी चाहिँ टालिदिने, कमेरो माटोहरूले टाल्ने कामहरू गर्नुपर्छ, जसले गर्दाखेरि त्यो अझै ठुल्ठुलो नहुँदै जाओस् होइन, किनभने त्यो एउटा चाहिँ हामीले टेक्निकल भाषामा भन्दा चाहिँ विक जोनहरू त्यसले फर्म गर्दै जान्छ, बनाउँदै जान्छ। त्यो
3: चिरा छ भने चाहिँ चिराबाट पानी छिरेपछि झन् छिटो
14: हजुर
3: पस्किने भयो,
14: हजुर, त्यही भएर त्यस्ता चिराहरू देख्नु भएको छ भने त्यसलाई चाहिँ टाल्ने कामहरू गर्दै जानु पर्यो। अनि त्यस पछाडि चाहिँ अब पानीको निकासमा पनि माथिबाट आउनु, तपाईँ बसेको घरको माथिबाट पानी त बक्स तलतिर बक्स जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्नलाई कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
3: पहिरो रोक्न मैले एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
14: जस्तो अघि पनि हामी धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउनु एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, लुम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु, होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि, आफू बस्ने तल जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ, होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
3: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला, होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
14: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो, त्यो कुलो काट्ने, ढल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भने कि गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि
3: त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
14: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो जसले चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भरे टालिदिने कामहरू गऱ्यो भने त्यहाँबाट पानीहरू जान सक्दैन, अनि ढल्केको जस्तो देख्यो भने त्यसलाई समयाइदिने मिलाइदिने होइन, पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो पाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामी समयाइदियो भने पनि जोखिमहरू कम भएर जान्छ।
3: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ है भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनुपर्छ त्यसको बारेमा?
14: यो अघि पनि भयो स्थानीय सरकारमा यो अहिले एनडीआरएमको विभिन्न गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलईओसी भन्छ एनईओसी भन्छ होइन, त्यो पाटोहरूमा चाहिँ
3: एलईओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति स्थानीय सरकारको मातहतमा हुने भयो।
14: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ र त्योभन्दा माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामी प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ, र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएम हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ विपदको कुरासँग जोडिएको भएर।
3: तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अनि अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढी पहिरोको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआईमा हामीले पटक पटक कुरा गरिरहेको छौँ, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
14: मेरो तर्फबाट चाहिँ दुई तिनवटा सुझाव रहन्छ नि। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नु पनि डिएचएमले के राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपालभर हुन्छ, एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेको छ त्यो इन्फर्मेसन हामी हेर्न सक्छौँ। अहिले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेको छ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा नै ग्रिन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामी रेगुलरली हेर्ने गरौँ, त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको कुरा हामी जानकारी लिन सक्छौँ। र अर्को चाहिँ एनडीआरएम पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ, एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है, तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेर चाहिँ एनडीआरएमको वेबसाइटलाई चाहिँ फलो गर्ने हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेरेर पनि हामी जानकारी दिन सक्छौँ। त्यो दुईटाका पाटो र सँगसँगै आफ्नो घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर यति तिनवटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यो भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौ।
3: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़ेको छ, डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ, स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ, बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने हुनुभएको छ, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ, समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्, कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएको छैन, हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्, मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ, बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ, राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ, र टप एन टी20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्ट्री स्ट्राइकसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला, अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु, नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: जहिले पनि यस्तै गर्छ एक बिहानै र समसाझै.
2: को हो यो?
3: हामी
4: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौं.
3: सुन्न नबिर्सनु है.
4: हरेक दिन बिहान 6 बजे र बेलुका
5: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो.
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
2: आमा मलाई दुध है
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसोक
5: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन निम्ति भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
6: लिङ्सो मात्रै होइन भटभटी रिकन्डिसन एन्ड ओक्सोबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
5: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
7: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
4: प्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9850582751
8: होइन ए दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
5: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
8: ए दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
5: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्षिण एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै खिपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845509486
9: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता त्यो ठुलो रुखको फेदमा बसौ
10: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
11: हो र
10: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
10: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
14: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
13: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
14: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
13: बाबा हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सही
14: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि
15: कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन।
16: सम्पर्क नम्बर 9845082997
17: 9845102997।
18: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
19: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
18: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
19: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
18: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
19: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
18: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
19: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ।
18: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
20: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
21: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
20: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
21: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
20: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
21: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
20: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
22: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।
23: सब्सक्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट from Tips Official।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

0: 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसूनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेछ। भारतले स्थानीय चीनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चीनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चीनी उत्पादक तथा निर्यातकर्ता हो, तर एलनिनियो मौसमी घटनाका कारण वर्षा कम हुँदा चीनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छन्, स्थानीय बजारमा चीनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुनुभएकाले सरकारले त्यस अघि नै चीनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 को बीचमा लेखिएका सत्य, अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्, तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
2: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरू फिर्ता भएको अवस्था छ।
1: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
2: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस सुत्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केही सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
1: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
2: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
1: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका
3: थियौं। दुई कारणले यो जरुर, एउटा त कानूनी रूपमा शुरूदेखि नै हेर्ने भनेर निशा दियो अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेको थियो त्यसमा त्रुटि छ, त्यस कारण शुरूदेखि नै हेर्ने भनेपछि कानूनी रूपमा पनि रणजीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कुरै गरे पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन। त्यसै कारण दुवै कारण कानूनी रूपमा त्यस कारण हामीले अदालत निर्णय गर्यौँ, राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिनुहोस् किनभने यसले चाहिँ जुन पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
1: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भन्ने भन्नुभएको थियो भने चाहिँ अब अदालतले मानव एक दुई वर्षमा फैसला गरिदिन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने
3: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक दलले एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एक ठाउँ अधिवेशन हुन्थ्यो नि
1: नेतृत्वबाट महाधिवेशन गर्ने जुन भन्दाखेरि छ यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो छ
3: होइन। सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानूनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो भने त्यो बाटो थियो नि त,
1: ठिक छ, तपाईँको त्यो तर्क भयो,
3: तर बाटोमा त हिँड्नै भएन नि
1: उहाँहरू। अब तपाईँले त्यो बाटो छेक्नलाई थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानूनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
3: कानूनी परीक्षामा जसले चाहिँ प्राप्त गर्नुपर्ने राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
1: मैले त्यही भनेको तपाईँहरूले
3: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त
1: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
3: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरेर यसरी मिलाउँ भनेर
1: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
3: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
1: यिनी थिए कांग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्
4: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो नि। शुरूआती दिनमा हामीले राइट टू रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, तर ती पोइन्टबाट यो आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्तिहरूलाई अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनुपर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। तर त्यो भन्दै गर्दाखेरि चाहिँ राइट टु रिकल तर्साउने कम्पनीमा भन्दा पनि त्यो जेन्युन गभर्मेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन प्रक्रिया छ।
5: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
4: होइन होइन, हामी त्यो उसको पहिलो ठुलो दल पनि हो अहिलेका लागि। हाम्रो विधेयक भनेको त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेस हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ, त्यो अर्को पार्ट भयो। तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छ।
5: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
4: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनु, हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि प्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछ होइन, त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टी भन्ने बिगनको पनि जान्छ मित्र। अहिलेलाई यसले केलाई समस्या भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्नु खोजिरहेको छ भन्ने कुरा महत्वपूर्ण होला। त्यो चाहिँ महिना लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा
5: अहिलेसम्म सकिएला त त्यो
4: आज भर्खर त म संयोजन भएको छु होइन, केही दिन पछाडि चाहिँ म तिन बिल्डअप भइसकेको पोइन्टमा टाइगरलाइन पनि दिन्छौँ। हामी
5: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भन्ने केही म्यान्डेट पनि दिनुभएको छ।
4: हाम्रो पार्टीको त ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन। अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेर छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट भन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी भन्नुहोस्
1: कुनै थियो। राष्ट्रपा महामन्त्री बिपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एल्निनो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
0: भारतमा मनसूनी वर्षा औसत भन्दा कम भएको छ भने एल निनियोका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निनियो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढ़ेको बताएका छन्।
1: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हुन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्।

0: आज 2083 भदौ 6 गते शनिबार साउन शुक्ल दशमी 22 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री जीवन भण्डारीसँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग। परराष्ट्र मन्त्री हराए परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट, 15 वर्षसम्म गुपचुप। सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार। अनि प्रधानमन्त्री शाह

0: बस्तीको अस्ताममा सरकारी सेवा सुविधाका लागि क्विक फिक्स योजना लागू, एक महिना भित्रै 30 भन्दा बढ़ी निकायको काम छिटो छरितो बनाइने र बागमती प्रदेश सरकारका राप्रपाका 3 मन्त्रीलाई 12 घण्टे स्पष्टीकरण माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको चिहान डाँडा हरियाली बनाउने राउटे अभियान शीर्षकको शुभ समाचार।
1: सिन्ता गाउँपालिका 9 चिहान डाँडा साँच्चै उराटलाग्दो देखिन्छ। सुँगो डाँडामा एउटै रूख बिरूवा छैनन्। स्थानीयको पशु चौपाए चरण क्षेत्र भएर होला वर्खामा हरियो देखिने बाहेक अरू बेला उजाड देखिन्छ। मानिसको मृत्यु भएमा माटोमुनि गाड्ने ठाउँ भएकाले यसको नाम चिहान डाँडा राखिएको रहेछ। यही चिहान डाँडा नजिकै गत जेठमा नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे बसाई सरेर आयो। रूख काटेर काठका सामग्री बनाएर आफ्नो दैनिकी चलाउने राउटेले चिहान डाँडामा असारको पहिलो साता वृहत वृक्षारोपण गरे। राउटी आफ्नो ठाउँको नाङ्गा डाँडालाई हरियाली बनाउने अभियानमा लागेको देखेपछि स्थानीयले पनि उनीहरूलाई साथ दिए। बिरूवा रोप्नका लागि फरूवा गैटीहरू स्थानीयले उपलब्ध गराए। डिभिजन वन कार्यालय सुर्खेतले उपलब्ध गराएको बिरूवा बोकेर 64 जना राउटे युवा युवती चिहान डाँडा पुग्दा स्थानीय भने उनीहरूलाई हेर्न भेला भएका थिए। झण्डै 3 घण्टा लगाएर उनीहरूले खाल्डा खने आफूहरूसँगै ल्याएका विभिन्न जातिका बिरूवा रोपेर गए। वडा अध्यक्ष कविराज योगीले भने हामीले राउटेलाई रूख मात्रै काट्छन् भन्ने सुनेको थियौं, उनीहरू त झन वर्षौंदेखिको नाङ्गो डाँडालाई हरियाली बनाउन आएका रहेछन्। वडाध्यक्ष योगीले भनेका छन्। वडाध्यक्ष योगीले चिहान डाँडा क्षेत्रलाई हरियाली बनाउने आफ्नो सपना राउटीले पूरा गरिदिएको बताएका छन्। आफ्नै आँगन मुनतिरको नाङ्गो डाँडालाई वृक्षारोपण गरेर हरियाली बनाउने योजना भए पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने राउटे समुदायले बिरूवा रोपिदिएको छ, अब यसको संरक्षणमा ओडा सरकार लाग्छ। राउटीले चिहान डाँडामा वृक्षारोपण गरेपछि यसको नाम पनि परिवर्तन गर्ने सोच अध्यक्ष योगीले बनाएका छन्। चिहान डाँडा नाम सुन्दै पनि अनौठो लाग्छ। पहिले पहिले लासहरू गाड्ने भएकाले यो नाम राखिएको हो। वडा अध्यक्ष योगीले भने राउटी आएर नाङ्गो डाँडालाई हरियाली बनाउन वृक्षारोपण गरेपछि यसको नाम पनि राउटे बाटिका राख्ने सोच बनाएका छौ। वडा अध्यक्ष योगीको भनाइ छ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: पायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा सबैभन्दा पहिले प्रथम पृष्ठमा छापिएका खबरहरू र सबैभन्दा पहिलो खबर लिएका छौं। कान्तिपुर दैनिकमा छापिएको विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको मुख्य खबर। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अगाडि बढ़ाइएको थिएन। अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। प्रमुख आयुक्त मानबहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनवाईमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्कीको नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकतामा समिति बनाइएको छ। त्यस्तै सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ। कार्की, वाग्ले र सुब्बा एकै दिन गत 14 साउनमा नियुक्त भएका थिए। गृहमन्त्री सुदन गुरूङले शुक्रबार आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन्। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले जानकारी दिएका छन्। तपाईहरू तयारी थाल्नुहोस्, सरकारका तर्फबाट के गर्नुपर्छ भन्नुहोस्, मन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, कानूनमा गर्नुपर्ने सुधार वा प्रविधिमा गर्नुपर्ने तयारीका सन्दर्भमा ठोस कार्ययोजना ल्याउनुहोस्, सरकार सहयोग गर्न तयार छ। रोजगारी, अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गत वर्ष भएको जेनजी आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। जेनजी अभियन्ताहरूले गत 21 फागुनको आम निर्वाचनमै विदेशमा रहेका नेपालीहरूलाई समेट्नुपर्ने जवाब दिएका थिए, तर कानून र प्रविधिको अभाव भएसँगै समयको चापका कारण त्यति बेला सम्भव भएको थिएन। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा आजको कान्तिपुर दैनिकमा मुख्य खबर छापिएको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपा वरिष्ठ नेता बालेन्द्र शाह पोखराउँदै मुस्ताङ निस्केका छन्। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह शुक्रबार बैठक छाडेर बिहानै पोखरातिर लागेका हुन्। कास्कीको माछापुछ्रे गाउँपालिका 6 अस्थान स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा शुक्रबार राति बसेका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिएका हुन् कि पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसकेका हुन् भन्ने खुलेको छैन। यस विषयमा रासोपाले पनि केही खुलाएको छैन, तर यसले गर्दा रासोपा र प्रधानमन्त्री बीचको सम्बन्धका विषयमा धेरै प्रश्न उब्जिएका छन्। यसबाट सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध चिसिँदै गएको विश्लेषण गर्नेलाई थप बल पुगेको छ। त्यो पनि स्थानीय तह निर्वाचन सहितका विषयमा बोलाइएको केन्द्रीय समितिको बैठकमा पार्टीको दोस्रो वरियताका नेता सहभागी नहुनेले रासोपालाई बालेन्द्र चाहिएको हो कि बालेन्द्रलाई रासोपा भन्ने प्रश्न समेत उठ्न थालेको छ। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका छन्। त्यसलाई उनकै भूमिकाले समेत बल पुर्याएको छ। त्यति मात्र होइन, फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन अघि नै रासोपाले उनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेको थियो। त्यसको केही दिन अघि मात्र शाह रासुपा प्रवेश गरेका हुन्। त्यसपछि अपवाद मात्र पार्टी कार्यालयमा शाह पुगेका छन्। निर्वाचन अघिको पूर्व सहमति अनुसार शाह अहिले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। निर्वाचनमा रासुपाले झण्डै दुई तिहाई बहुमत पाएको छ। त्यो मत कसका कारणले आयो भन्नेमा रासुपाभित्र मतभेद रहेको नेताहरू बताउँछन्। सभापति लामिछाने सहित निकट नेताहरू रासुपा र सभापति लामिछानेका कारण निर्वाचनमा जनमत प्राप्त भएको बुझाइमा छन्। त्यसै रासुपाको हिजोको बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन कुमार आचार्यको समेतकत्वमा तयार गरिएको उम्मेद्वार छनौट रूपरेखालाई सुझावसहित पारित गरेको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति प्रतिनिधि सभा सदस्यहरूबाट नामावली माग गर्ने समेत निर्णय भएको छ। रासुपा बैठकमा प्रधानमन्त्री भ्रमणमा बालेन्द्रलाई रासुपा चाहिएको हो कि रासुपालाई बालेन्द्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
7: यसैबीच आजको गोर्खापत्र दैनिकमा रासुपामा पदाधिकारी मनोनित शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले केन्द्रीय समिति सदस्य पदाधिकारी तथा पार्टी सचिवालय सदस्य र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन गरेको छ। सो बैठकले 9 जना केन्द्रीय समिति सदस्य 6 जना पदाधिकारी 13 जना सचिवालय सदस्य र केन्द्रीय विभागमा 7 जना प्रमुख मनोनित गरेको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको शुक्रबारको बैठकले केन्द्रीय समिति सदस्यमा सुनिल लम्सार, भूपदेव शाह, बसु माया तामाङ, सुदन गुरूङ, पुरूषोत्तम शिवप्रभात यादव, सुरेन्द्र चौधरी, प्रतिभा रावल, डाक्टर मनोहर प्रधान र भक्त बहादुर राईलाई मनोनयन गरेको छ। पूर्व सूचना तथा संचार मन्त्री समेत रहनुभएका ललितपुर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य जगदीश खरेल रासोपाको प्रवक्ता मनोनित हुनुभएको छ। प्रतिनिधि सभा सदस्य पुरूषोत्तम यादव सहमहामन्त्रीमा मनोनित हुनुभएको छ। केन्द्रीय समितिको बैठकले डाक्टर मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनित गरेको छ। प्रबोध नेपाली संगठन विभाग प्रमुख शिशिर खनाल अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विजय जयल सार्वजनिक सेवा तथा जलगुनासो व्यवस्थापन विभाग डाक्टर तोसीमा कार्की जनस्वास्थ्य विभाग प्रमुख त्यसै गरी निशादागी पूर्वाधार विभाग र लिमा अधिकारी आचार्य अर्थ विभाग प्रमुखमा मनोनित हुनुभएको छ। कमल सुवेदीलाई प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ। गोर्खापत्र दैनिकमा खबर छ।
1: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउटाएको छ। उक्त अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। उक्त मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको हो। ती तिब्बती शरणार्थीले त्यति बेला नेपालको परराष्ट्र मन्त्रालयबाट जारी भएको ट्राभल डकुमेन्ट सहित काठमाण्डौ स्थित जर्मन दूतावासमा भिसा आवेदन दिएका थिए। उनीहरूले आफू हालै तिब्बतबाट आएका शरणार्थी भएको दावी गर्दै जर्मनीमा शरण प्राप्त गरिसकेका आफ्ना आफन्तसँग पुनर्मिलनका लागि भन्दै भिसा मागेका थिए। दूतावासका अधिकारीहरूले हालै मात्र नेपाल आइपुगेको दावी गरेका ती शरणार्थीले यति छिटो कसरी ट्राभल डकुमेन्ट प्राप्त गरे भन्ने प्रश्न गरेपछि 2068 परराष्ट्रले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको थियो। अनुसन्धान र अभियोजन र सरकारी कर्ताहरूका अनुसार भारत स्थित तिब्बती शरणार्थी क्याम्पहरूसँग सम्बन्ध रहेका 5 तिब्बतीलाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन नेपालमा बस्ने शरणार्थीका रूपमा देखाइएको थियो। त्यसको 15 वर्षपछि गत साउनमा बल्ल संलग्नताको आरोपमा भट्टराई विरूद्ध मुद्दा दायर भएको हो। तर भट्टराई विरूद्धको अभियोग पत्र भित्र अर्को ठूलो कथा पनि लुकेको छ। प्रश्न उठाइएका 5 ट्राभल डकुमेन्ट मध्ये 3 क्रमशः A02625 र A02626 र A02627 नम्बरका कागजात र 2066 हराएका भनिएका 500 ट्राभल डकुमेन्टका ब्याचका हुन् भने ती कागजातको क्रम संख्या समेत त्रुटि देखिएको छ। बाँकी 497 कागजात हालसम्म पत्ता लागेका छैनन्। परराष्ट्र मन्त्रालयको इस्रो शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये तीनवटा तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पुष्टि भएको छ भने सीआईबीले यसको पूरक अनुसन्धान समेत थालेको छ। परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट 15 वर्षसम्म गुपचुप शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
7: आजको गोर्खा पत्र दैनिकमा सर्वोच्चको नयाँ नजीर गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा मुख्य खबर छापिएको छ। सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजीर कायम गरेको छ।